0: सारले उपाधि जितेसँगै प्रतियोगिताले स्थानीय युवाको खेल प्रतिभा पहिचान विकास र अवसर सृजना गर्न महत्वपूर्ण आधार तयार गरेको आयोजकको भनाइ छ। आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र वृहत बनाउँदै लैजाने अपेक्षा गरिएको छ। आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत बस्ने परम्परा छ। महर्षि अम्पस्तावले उल्लेख गरे अनुसार चतुर्थी सहितको तृतीय तिथि तथा यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीय तिथिसँग योग भएको दिन भने हरितालिका व्रत हुने गर्दछ। यस दिन विवाहित महिला पतिको दीर्घायु र विवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्दछन्। शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि समाजमा भने महिलाले मात्र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ। भाद्र शुक्ल तृतीयाको दिन व्रत बसी शिव पार्वतीको पूजा र उपासना गर्नाले सुख शान्ति तथा कल्याण प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ। पौराणिक कथा अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरी घाटमा कठोर तपस्या गरी महादेव पतिको रूपमा पाउने वरदान पाउनु भएको थियो। पिता हिमालयले उहाँको इच्छा विपरीत भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्नो सखीहरूलाई उक्त समस्या सुनाउनु भएको थियो। पार्वती ठूलो समस्यामा परेको थाहा पाएपछि सखीहरूले उहाँलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाएका र राखेका थिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो। यसरी साथीहरूद्वारा पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीय परेकाले सोही समयदेखि हरितालिका तीज व्रत बस्ने प्रचलन सुरु भएको धर्मशास्त्री मत छ। यस अवसरमा महिलाहरू भेला भई खुसियालीका साथ नाचगान गर्ने गर्दछन्। तीजका गीतमा भगवानका भक्तिगानका साथै महिलाका आन्तरिक पीड़ा र मनोभावना अभिव्यक्त भएको पाइन्छ। सांस्कृतिक भाषाका हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी वा सखी भन्ने हुन्छ। सतयुगमा आजकै दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीको रूपमा पाएको हुनाले यस दिन व्रत बस्दा सम्पूर्ण मनोकामना पूरा हुनेछन् विश्वास छ। हरितालिका तीजको व्रत निराहार जलहार तत्वा फलहार बस्न सकिन्छ। शास्त्रमा सम्बद्ध आत्मीय गोपनीयता अर्थात जसरी भए पनि आफ्नो शरीर र स्वास्थ्यको रक्षा गर्नुपर्ने भनिएको छ। त्यसैले आफ्नो स्वास्थ्यको अवस्थालाई ध्यानमा राखी उपयुक्त तीन प्रकार मध्ये जुन व्रत बस्न स्वास्थ्य बिग्रदैन त्यही विधि अप्नाउनु उचित हुन्छ। स्वास्थ्यका कारण निराहार बस्न असमर्थ महिला वा पुरुषले जल खण्डहार पिनालु तरुल केरा आँप अम्ब दुध जस्ता महावनीय वस्तुका साथै गुरुको वचनद्वारा अनुमोदित गरिएका कुराहरू सेवन गर्न सकिन्छ। स्कन्दर पुराणमा उल्लेख भएअनुसार पौडिक औषधि सेवन गर्दा व्रत भङ्ग हुँदैन। एकादशी र तीजका व्रतमा अन्न भोजन गर्न हुँदैन, तर फलफुल मूल दुध र जल भने ग्रहण गर्न मिल्छ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको छ। व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा हिजो ललितपुरमा आयोजित एसियन्स प्रोफेसन्स एज विमेन्स अवार्ड नेपाल 2026 ग्रान्ड अवार्ड समारोहमा उहाँले नेपाल सहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताउनुभयो। नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता समर्पण र योगदानको सम्मान गर्दै युवा सहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने तथा नेपाल बंगलादेश बीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ पार्ने मञ्चका रूपमा अवार्ड कार्यक्रमको प्रशंसा गर्नुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता निरन्तरताको लगनशीलताबाट प्राप्त हुने बताउँदै विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेको आयोजक प्रति आभार व्यक्त गर्नुभयो। उहाँले सम्मानित व्यक्तिलाई समाजप्रति जिम्मेवार भएर अगाडि रहन अर्थात क्रियाशील हुन आग्रह गर्नुभयो। नेपाल आयल निगम संघको समन्वयमा खाना पकाउने ग्यासको अभावको कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिनमा विशेष गरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै विगत तीन दिनदेखि ग्यास विक्रेतामा मार्फत कार्यालय परिसरसँगै ग्यास लिएर सोझै बिक्री वितरणको व्यवस्था गर्दै आएको थियो। तर भदौ 29 गते अर्थात आजदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढी पीड़ितका लागि राहत व्यवस्थापन तथा बाढीको कारण मृत्यु भएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनमा समेत कार्यालय जुट्नुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री वितरण स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्ले जानकारी दिनुभयो। यद्यपि ग्यासको बिक्री वितरण पूर्ण रूपमा बन्द भने नहुने कार्यालयले जनाएको छ। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेता मार्फत ग्यासको बिक्री वितरण नियमित रूपमा सञ्चालन हुने जानकारी कार्यालयले दिएको छ। नेपाली कंग्रेस अनुसन्धान समितिका संयोजक तानामान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनी 8 दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्र हिरासत मुक्त भएका थिए। पैसा ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। ठगी गरेको पैसा बुझाएर हिरासत मुक्त भएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको थियो। अनुशासन समितिको संयोजक नै ठगी रहेको प्रहरी हिरासतमा पुगेपछि आलोचना भएको थियो। आलोचनापछि गुरुङले पदबाट राजीनामा दिएका हुन्। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति गगन थापाले अनुशासन समितिका संयोजक गुरुङले पदबाट राजीनामा दिएको जानकारी गराउनु भएका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। एसएससी प्रिमियर कपको उपाधि उचाल्दै एसियन कपमा जान पाउँदा सिङ्गो नेपाली ठूलो गौरवविन्द भएको राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताउनु भएको छ। प्रतियोगिताको उपाधि सहित आइतबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। यो सफलताले श्रेय टोलीका सबै सदस्यले जाने उहाँले बताउनु भएको छ। टोली अब एसिया कपका लागि अगाडि बढ्ने उहाँले बताउनुभयो। हौस् त यिनी समाचार प्रसङ्गसँगै बिहान 45 को मेलम्ची अपडेट सकियो। म माया परियार विदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107 वृद्धि मेगाहर्ट सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ट।
2: के तपाईहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
3: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
2: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईहरूको सही गन्तव्य बन्न सक्छ।
3: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पीस टी शर्ट अफर राखिएको छ।
2: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
3: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
2: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैंक भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862428227।
4: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 9854-093-47, 9854-093-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
2: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन,
3: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
2: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-59-09-09, 98-510-00-796, 98-512-17-542, अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
2: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन, तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
3: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
5: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
3: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
5: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
3: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
5: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज के सामान ल्याउने अनि चलाउने।
3: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
5: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
3: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 98-40-54-45-19, बेलम्ची बजार, सिन्धु विकास बैङ्कको अपोजिट साइड, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
2: सूचना, यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिन हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
1: रेडियो मेलम्ची 107.2 MHz।
6: असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
7: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण, देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने काङ्ग्रेस संस्थापनको निर्णय,
6: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अल्टाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
7: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढी विस्थापित, युक्रेनलाई रुसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
6: र एसियन गेम्स अन्तर्गत नेपालको 15-सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लिग सिजन 2 उपाधि पोखरालाई।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरको सबैभन्दा सुरुमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
7: रसुवाको भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले 4 सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रुपियाँ उपलब्ध गराउने र 4 बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रुपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
9: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि यो सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
7: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सो यो आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढाइरहेको समेत प्राधिकरणले जनाएको छ।
6: यसैबीच सदरमुकाम धुन्चेबाट स्याफ्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्ती भन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोडिँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले जानकारी दिनुभयो।
10: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डिएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण सुरुबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डिएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
6: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ। बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बालबालिकालाई आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बालबालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढीमा कुल 1,500 भन्दा बढी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
7: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सडकको नयाँ ट्र्याकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न, ग्यास, निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृङ्खला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँभित्रिने मुख्य सड़क अवरुद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
11: परीक्षणको रूपमा त्यो होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहान कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
6: कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 बाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
12: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसमा अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
6: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ्ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग्ने सम्बोधन हुने निर्णय काङ्ग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्यसमितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घोलनको आवश्यकता,
13: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको विस्तार साथित्व बन्ला।
6: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, एमसिसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
15: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
14: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
15: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
16: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौ।
14: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
7: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
17: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भुटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तसनस बनाएको छ। त्यस्तै बाढी प्रभावितलाई थाई आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्रान्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या त्यसमा झर्नेछ। बाढीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसिसीको 18 किलोमिटर सीमापार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसिसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसिसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेसन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षकमा खबर छ भने भोटेकोसी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउँ 10 भोटेकोसीमा आएको विनाशकारी बाढीले खर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रुपियाँ आवश्यक पर्ने अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला? अहिले यसको चासो बढेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपत पछि लगानी बढिरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ, उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
6: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 वटा गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डवमध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नुभएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्री पन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भोजप्रसाद यादवले लेख्नुभएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नुभएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले सुरु गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अर्बौं रुपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गभर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रुसमा इन्धन डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2000 भन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सबैभन्दा महत्त्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
6: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड मान्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड मान्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागिएको जानकारी दिइएको छ। र पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन 2 उपाधि उचालेको छ।
7: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
20: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुने छन्। एनसेल नेपालकै लागि।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकोशी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौँ।
13: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
7: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
13: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
7: भोटेकोशी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडमा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
13: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबा आमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
7: सरकारले पछिल्लो विवरण चाहिँ 100+ त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
13: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ, थाहा छैन। बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
7: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट, मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
13: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि। हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर रा, घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बित्या रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बित्या छ।
0: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
13: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तार साथीत्व बल्ला।
0: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: भोटेकोसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम असोज एकदेखि कृष्ण

0: केराले मूल्य पाउँदा दाङका किसान उत्साहित।
1: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 भन्दा बढी विस्थापित युक्रेनलाई रुसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा। बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने। इन्डोर सुपर लिग सिजन 2 उपाधि पोखरालाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका। सडकमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
0: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लील प्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: धेरै बोले अरूले, अब बोल्ने पालो तपाईँको। तपाईँको बोलीमा लोली मिलाउँछौँ हामी, जुगलको शिरदेखि इन्द्रावतीको तीरसम्म, समुदायको सही पहरेदार। अब तपाईँसँगै तपाईँकै रेडियो,
3: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोसी बाढीपछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि चिकित्सा मनोविद सिएमसी नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
4: धन्यवाद, यो महत्त्वपूर्ण तपाईँको यो सिआइएन रेडियो टिभीमा यो महत्त्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
1: अहिले के छ, लगभग 2 हप्ताभन्दा बढी समय बित्यो भोटेकोसी बाढी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
4: धन्यवाद लिलजी, यो एकदमै महत्त्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ, यो जुन भोटेकोसीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बडी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति, घर परिवार, खेतबारी, आफ्नो चौपाया, पशु सबै छैनन्।
1: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
4: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा, दिमागमा, घर, खेत, गाडी, सडक, गाईबस्तु, आफन्त, सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार, नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त। तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारीको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई, उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर

0: बिलौना गर्ने चरणमै हुनुहुन्छ।
1: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौँ व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न तीन चारवटा यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलिक फरक प्रकारको हुन्छ मानसिक असर।
0: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालेका मान्छे पनि त्यहाँ छन्। अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो ऊ उठ्न सक्ने स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार, सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी या को छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ को संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेको थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
1: भनेको चोट अनुसारको प्रभाव कम बेसी
0: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो
1: भनेको झन् थप्ने बढिने बढ्ने
0: अब निको हुन लाग्यो भने झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठुलो उहाँ साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ पुगेर
1: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा त्यो भनेको यही बाढीपछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ।
0: यो यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्यै सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने र कम्ती उसले खायो खाएन याद गरिदिने बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही त यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि न आइपुहाल्छ कि मेरो मान्छे, न कतैले अड्केर पो ऊ आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग। डिक्लियर राज्यले गरे होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लियर गरेको छैन, डिएनए टेस्टबाट पनि सबै त्यो भेरिफाई भइसकेको छैन। त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भएको ठाउँमा अरूलाई अन्तर्वार्ता दिइराख्ने, अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधेको प्रश्नै बिर्सिन्छ। हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छे थियो, अब त्यहाँ केही पनि छैन, यो नि हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि, स्वीकार नै अप्ठ्यारो। यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि, स्वीकार गर्ने कि होइन यो भएकै होइन, अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन्छ, किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त, अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि। यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग, साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो। त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने उसँग बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लायो भने बेलुकाको अवस्था छ भने लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटन भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि।
1: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै सङ्ख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढी देखिन थाले हो होइन? त्यसो भए के गर्नु पर्यो त? अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार सञ्चारकर्मी कोही भने, कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
0: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्म्ड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्यो भने दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
1: टार्न खोजिराखेको
0: हुन्छ, टार्न साक्षात्कारै गर्न चाहँदैन कि। अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहिए होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहिए होइन, उनीहरूलाई जे जे चाहिए हो त्यहीँको उनीहरूको आफ्नो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो। गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो, त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात्र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
1: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
0: तपाईँले बहुत राम्रो प्रश्न गर्नु। एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो। उनीहरूलाई त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्नु ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने एउटा खालको जस्तो एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि, त्यो ठुलो आपद विपद परे बेला समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि यो तरिका चाहिँ यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो म यस्तो मान्छे हो अब हाम्रो भाषामा यसलाई यसो हुन्छ तपाईँले जसरी बुझ्दैनुहुन्छ तपाईँको सहयोग हो तपाईँलाई के छ तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु यो मैले अन्त कहीँ भन्दिनँ तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्छु तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि जहाँ अलि बारपछि नानी यता होइन भनेर उसले भन्नु थाल्छ कि अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर मलाई बहुत गाह्रो भयो भन्ला छटपटी भयो भन्ला अब त्यो गाह्रो र छटपटी देखेपछि कहाँ अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्थ्यो त्यहाँ किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्
1: किन त्यसको कारण चाहिँ त्यसको कारण काउन्सिलरको काम त त्यसले मनको घाउ पीडा मा मलम लगाउँछ भन्ने सामान्य बुझाइ
0: त झन् दुख्यो नि त्यो लिलजी उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त अनि अहिले कस्तो हुनुहुन्छ तपाईँ ठिक हुनुहुन्छ तपाईँले सम्हाल्न सक्नु भएको छ सुत्न सक्नु भएको छ निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ उसले बोल्न थाल्छ नि बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन मलाई विश्वास गर्नुभयो धन्यवाद अरू जति तपाईँलाई जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ होइन निन्द्रै लागेको छैन एकदमै गाह्रो भएको छ छटपट्टि भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थको फिल्डकोले तपाईँलाई यस्तो यस्तो देखिरहेको छौँ हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्र सोध्दै त पुग्यो नि
1: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौँ उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन् काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो पत्रकार भनेर अथवा सञ्चारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि संवाद हो यो तिनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौँ
0: यस्तो हो अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने ढाडस महसुस गराउनु चाहिँ म निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक बस्दा तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्दै त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्, हामीले त्यतिखेर यति मात्र भन्दै पनि उसले बिस्तारै सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लाग्छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो, हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ। अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नि नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो। त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा। अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन, अनि बालबालिकालाई फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा, हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थिति नै भ्यालिडेट हो म अब खुसी छु है भन्ने उसलाई पनि लागेर भन्यो नि त, अनि तपाईँ साथी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ अघि यस्तो थियो चित्र लेख्यौ यस्तो गर्यो, ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ अलि हल्का भयो भन्छ नि, हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई,
1: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन,
0: जबले पर्छ एकदमै पर्छ, उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ, त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ, त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ, त्यहाँनिर बालबालिकालाई खेलाउने विभिन्न क्रियाकलाप
1: भनेको अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
0: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि
1: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जानेवाला
0: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ,
1: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन सक्छ।
0: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ, अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
1: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
0: होइन, बताउनु चाहिँ जरुरी छ आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ।
1: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
0: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेको छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, हामी पनि आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ त्यो सबै छिमेकका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छु कि, म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन आमा पनि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने नि अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ कि,
1: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि, उमेरमा
0: नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउ आमा त उसको जे उसको त एउटै लाइफ हो नि तपाईँको यसरी जोडिया नि, अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने अनि फेरि नर्मलमा फर्किन कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउ आमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन, अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन् कि,
1: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
0: उनीहरूलाई त्यो अभिभावक
1: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
0: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पऱ्यो, स्कुलमा पनि जानु पऱ्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ, तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपऱ्यो, जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु म गुम्बा यस्तोमा राखिदिन्छु सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन, त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को बाटो
1: होइन। अभिभावक विहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने भयो।
0: फरक हुन्छ, छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेच्दिने यस्ता खालका घटना त सुनिएको छ नि।
1: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिकाको कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमामध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौँ देख्यौँ होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुईमध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
0: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्त्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तिनवटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। हेर्नुहोस् कर्णालीमा अस्ति जाँदा जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा।
2: रेडियो मेलम्ची 107.2 MHz। You're listening to
3: everybody dance now. Time check, it's 7 AM.
4: अहिले बिहानको 7 बजेको छ।
3: Time check.

सुन्दरता भनेको त्यो सरल सत्य हो जुन प्रेमको आँखाबाट देख्न सकिन्छ। रविन्द्रनाथ ठाकुर। रविन्द्रनाथ ठाकुरको यो भनाइसँगै नमस्ते, नमस्कार, गुड मर्निङ अनि हार्दिक स्वागत छ कार्यक्रम मेलम छु डबलीमा। रेडियो मेलम चेक से सात वृद्धि मेगा हर्च सुन्दै हुनुहुन्छ। बिहानको सात बजिसकेको छ। हरेक दिन बिहान सात बजेदेखि आठ बजीसम्म आउने कार्यक्रम मेलम छु डबली लिएर आज भने कार्यक्रम प्रस्तुता म माया परियार उपस्थित भएको छु। कार्यक्रम मेलम्ची डबली तपाईँले सिन्धुपाल्चोको जिल्ला र यसका आसपासका जिल्लामा सुन्न सक्नुहुनेछ भने इन्टरनेटको पहुँच भएको ठाउँमा www.radiomelamchi.com लगइन गरेर सुन्न सक्नुहुनेछ भने तपाईँले हामीलाई फेसबुकको पेज लगायत हाम्रो पात्र एपमा पनि रेडियो मेलम्ची सर्च गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पानी परेको छ, कतै कतै बादल लागेको छ, दिन धुम्म नै होला जस्तो पनि छ र मौसम खुल्ने सम्भावना पनि रहेको छ। बिहानीको समय छ, कतिपय साथीहरू आफ्नै काममा मस्त व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू घर घराइसी काम गर्दै हुनुहुन्छ होला। तिजको बेला रहेको छ, सबै साथीहरूसँग रमाइलो गर्ने योजना पनि बनाउँदै हुनुहुन्छ होला। जो जहाँ जे जस्तो अवस्थामा रहे तापनि हामीलाई कार्यक्रमको अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ र कार्यक्रम मेलम्ची डबलीमा सदा झैँ आज पनि हामीले धेरैवटा जानकारीहरू लिएर उपस्थित भएका छौँ। हामीले जानकारीहरू कार्यक्रममा प्रस्तुत गर्ने नै छौँ। यदि तपाईँको गाउँठाउँमा पनि कुनै कार्यक्रम हुँदैछ भने तपाईँले हामीलाई 9893795 टिपाउन सक्नुहुनेछ। तपाईँले टिपाउनु भएको उक्त गतिविधिलाई हामी कार्यक्रमको विषयवस्तु बनाउनेछौँ र कार्यक्रम मार्फत जानकारी गराउनेछौँ। अहिलेका लागि भने राख्छौँ आजको तिथिमिति। आज मिति विक्रम सम्बत 2083 साल भाद्र 29 गते सोमबार, इस्वी सम्बत 2026 सेप्टेम्बर 14 तारिक, नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको तृतीय तिथि, वर्षा ऋतु रहेको छ। सूर्योदय 5:49 भएको छ भने सूर्यास्त 6:08 हुनेछ। यति थियो आजको तिथिमिति। तिथिमितिसँगै राख्छौँ एउटा गीत। आज तिज रहेको छ, हामी तिज विशेष गीत नै प्रस्तुत गर्छौँ र त्यो गीत पश्चात हामीसँग रहेका विभिन्न जानकारीहरू लिएर उपस्थित हुने नै छौँ। तपाईँ रेडियो मेलम्ची 107 मेगाहर्ज कार्यक्रम मेलम्ची डबली सुन्दै गर्नुहोला।

0: यो गीतपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम मिलम सिडबलीमा। कार्यक्रम मिलम सिडबलीको शुरूआतमा हामीले तीज विशेष यो गीत प्रस्तुत गऱ्यौँ। यो गीत पक्कै पनि तपाईँहरूको लागि मनोरञ्जनात्मक भयो होला भन्ने हामीले आशा गरेका छौँ। अब भने लाग्छौँ हामीसँग रहेका केही जानकारीहरूतर्फ, आज परेका पर्वहरू, आज परेका दिवसहरूका बारेमा पनि हामी जानकारी गराउनेछौँ र त्योभन्दा अगाडि आजको मौसमसँग सम्बन्धित जानकारीलाई प्रस्तुत गर्छौँ। देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ। यति बेला देशका अधिकांश भूभागमा सामान्यतया बदली भएको छ। कोशी र बागमती प्रदेशको केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा दर भएको छ। आज दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। देशका पहाडी क्षेत्रमा केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई भेगका थोरै स्थानमा चट्याङ सहित वर्षा हुनेछ। कोशी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको जोखिम छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यो त थियो मौसमसँग सम्बन्धित जानकारी। यो जानकारीसँगै लाग्छौँ हामीसँग रहेको अर्को जानकारीतर्फ। आज हरितालिका तीज पर्व मनाइँदैछ। हामी यो विशेष केही सामग्रीहरू पनि प्रस्तुत गर्नेछौँ। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेर परिवारमा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन, हालैको भोटेकोशी बाढीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिलालाई बिदा दिएको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल राख्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफुल र जुस खान डाक्टरले सुझाव दिएका छन्। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भए बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलहार र त्यो पनि नसक्नेले फलहार व्रत बस्न सक्ने धार्मिक धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ। स्वास्थ्य ठिक हुनाले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता रहेको छ। यो त थियो आज हरितालिका तीज पर्व मनाइँदै हामीले यो बारेमा केही जानकारीहरू यहाँहरूमा प्रस्तुत गऱ्यौँ र त्यसै गरी आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। हामी यो विषयमा पनि केही जानकारी गराउँछौँ। बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराको साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रबन्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भाद्र 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाइदिए आएको छ। यही भादौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा धन जनधनको क्षतिको कारण बुबाआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उदार राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन राज्य तत्कालीन रहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनु भएको छ। यस वर्ष यस अवसरमा आज परिषद लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन्। रेडियो मेलम 107.2 मेगा हर्समा तपाईँ यति बेला कार्यक्रम मेलम सिडबली सुन्दै हुनुहुन्छ। हामी विभिन्न जानकारी प्रस्तुत गरिरहेका छौँ। यता भारतले साबिक विजेता श्रीलङ्कालाई 72 रनले पराजित गर्दै महिला T20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। भारतका लागि सेफाली वर्माले 39 बलमा 68 रन तथा स्मृति आनन्दले 50 बलमा 59 रनको योगदान दिनुभएको थियो। 184 रनको लक्ष्य पसाएको श्रीलङ्काले शुरूआतदेखि नै भारतीय बलरको दबाव सामना गर्नुपरेको थियो। श्रीलङ्काको टोलीले 18 ओभर 4 बलमा 111 रनमै अलआउट भएको थियो। कप्तान चमारी थापाथुले सर्वाधिक 36 रन बनाउनु भएको थियो। यी दुई टोली बीच गएको 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो। यता नेपाली कंग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुट्नु भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ। सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट सुरु हुने तथा असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 देखि दिउँसो 1 बजे खुल्ला मञ्चमा हुने कार्यक्रम रहेको कंग्रेसले जनाएको छ। पार्टीले कंग्रेस सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कारवाहीमा परि सदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिले बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियाबाट वञ्चित गरिने कंग्रेसको निर्णय छ। रेडियो मेलम 107.2 मेगाहर्जमा तपाईँ यति बेला कार्यक्रम मेलम सी डबली सुन्दै हुनुहुन्छ। कार्यक्रम मेलम सी डबलीमा हामी विभिन्न जानकारी प्रस्तुत गरिरहेका छौँ र अब भने लाग्छौँ हामीसँग रहेका अरू जानकारीतर्फ। आज हरितालिका तीज विशेष हाम्रो पात्रले तयार पारेको केही अडियो जानकारीहरू हामी यहाँहरूलाई सुनाउँछौँ र त्यसपछि हामीसँग रहेका अन्य जानकारीहरू लिएर आउनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
1: नमस्कार, हाम्रो पात्रोमा यहाँहरूलाई स्वागत छ।
2: नमस्कार,
1: आज हामी तीज पर्वको बारेमा अलि गहिरिएर कुरा गरौँ न है।
2: हुन्छ हुन्छ।
1: यो पर्वको खास परम्परा अनि यसको पछाडिको विश्वास महत्व के रहेछ अलि विस्तारमा बुझौँ।
2: एकदमै, तीज खास गरी हिन्दू महिलाहरूको लागि एकदमै महत्वपूर्ण पर्व हो। यो भाद्र शुक्ल तृतीयाको दिन पर्छ।
1: ए तृतीयामा?
2: हजुर, यो दिन विशेष गरी शिवजीको पूजा आराधना गर्ने, व्रत बस्ने अनि नाचगान गरेर रमाइलो गर्ने चलन छ।
1: हो नि, नाचगान त एकदमै देखिन्छ।
2: अनि तीजसँगै गणेश चतुर्थी, ऋषि पञ्चमी पनि जोडिएर आउँछन्। यो पुरा एक किसिमको पर्वको श्रृङ्खला नै हो।
1: अनि यो व्रत चाहिँ किन बसौँ त खास? सुनिन्छ नि पतिको लामो आयुको लागि, परिवारको सुख शान्तिको लागि भनेर।
2: हो, मुख्य उद्देश्य त्यही हो। विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य, दीर्घायु अनि परिवारको कल्याणको लागि व्रत बस्नुहुन्छ।
1: अनि अविवाहितहरूले नि?
2: अविवाहितहरूले चाहिँ राम्रो योग्य पति पाऊ भनेर कामना गर्छन्।
1: अनि दरको कुरा पनि आउँछ नि होइन, तीजको अघिल्लो दिन दर खाने भन्छन्। त्यो दर भनेको चाहिँ के हो खासमा?
2: दर भनेको चाहिँ तीजको व्रत बस्नुभन्दा अघिल्लो दिन मध्यरातसम्म खाइने एकदमै विशेष मिठो मसिनो अनि पौष्टिक भोजन हो।
1: ए, मध्यरातसम्म?
2: भोलिपल्ट निराहार बस्नुपर्छ। कतिले त पानी पनि नपिएई निर्जला नै बस्नुहुन्छ। हो, त्यही कठिन व्रत बस्नलाई शरीरलाई ऊर्जा चाहिन्छ नि त। त्यो दर खाएको आडमा नै भोलिपल्टको व्रत पुरा गर्ने हो।
1: हो, एक किसिमले त्यही हो। त्यो आड पनि हो अनि एउटा परम्परा पनि भयो, शरीरलाई तयार पार्ने अनि मनलाई पनि व्रतप्रति समर्पित गराउने।
2: कस्तो गहिरो आस्था है। अनि यो चलन सुरु भएको चाहिँ केही कथा छ कि?
1: छ नि, एकदम प्रचलित कथा छ। माता पार्वतीले शिवजीलाई पति पाऊँ भनेर एकदमै कठोर तपस्या व्रत गर्नुभएको थियो रे।
2: ए
1: हो, अनि उहाँको त्यही मनोकामना पुरा भएको दिनको सम्झनामा तीज मनाउन थालिएको भन्ने विश्वास छ। तीजको दिन शिव मन्दिरहरूमा खास गरी पशुपतिनाथमा त खुट्टै टेक्ने ठाउँ हुँदैन भन्छन् नि।
2: हो नि, महिलाहरूको ठूलो भिड लाग्छ। सबैजना रातो सारी रातो पहिरनमा सजिएर आउनुहुन्छ। त्यो दृश्य एकदमै हेर्न लायक हुन्छ।
1: कल्पना गर्दा पनि कति सुन्दर होला। अनि यो पर्वको नाम नै हरितालिका तीज किन भनिएको होला, यसमा पनि केही कथा छ कि?
2: छ छ। यो हरितालिका नाम पनि पार्वतीकै कठोर तपस्यासँग जोडिएको छ।
1: ए हो र, कसरी?
2: भनिन्छ पार्वतीले शिवजीलाई पाउनलाई 108 वर्षसम्म तपस्या गर्नुभयो अरे।
1: 108 वर्ष?
2: हजुर, तर उहाँको तपस्या विधि नपुगेर होला सफल भइरहेको थिएन।
1: ए,
2: अनि पछि हरि अर्थात् भगवान विष्णुले उहाँलाई सही तालिका मतलब व्रतको विधि प्रक्रिया बताइदिनुभयो। हो, त्यो विधि अनुसार व्रत बसेपछि बल्ल पार्वतीको तपस्या सफल भयो अनि शिवजी प्राप्त हुनुभयो।
1: ए, भनेपछि हरिले दिएको तालिका अनुसार व्रत बसेकोले हरि तालिका, कस्तो रोचक।
2: हो, ठ्याक्कै त्यही हो। हरि अर्थात् विष्णुले बताएको तालिका अर्थात् विधि, यी दुई शब्द मिलेर हरितालिका बनेको हो।
3: 108 वर्षको तपस्या त आजको जमानामा सोच्न पनि गाह्रो, तर त्यो समर्पणको भाव चाहिँ अझै पनि जोडिएको छ है महिलाहरूमा।
2: पक्कै पनि, त्यो आस्था त्यो समर्पण साँझमा अझ प्रष्ट देखिन्छ। तीजको साँझमा 108 बत्ती बाल्ने चलन छ नि।
3: हो, दियो बाल्ने।
2: 108 दीप प्रज्वलन गर्ने। 108 अङ्क हिन्दू धर्ममा पवित्र मानिन्छ, अनि ती बत्तीहरू रातभरि निम्नु हुँदैन, बल्नुपर्छ भन्ने विश्वास छ।
3: रातभरि त्यसले के जनाउँछ?
2: त्यसले निरन्तर सौभाग्यको कामना, पतिको लामो आयु, परिवारको कल्याणको निरन्तरतालाई दर्शाउँछ। अनि साँझमा चन्द्रमाको पनि अर्चना गरिन्छ।
3: विष्णुले पार्वतीलाई सल्लाह दिनुभएको कुरा त्यो शिव पुराणमा पनि उल्लेख छ होला है?
2: हजुर, शिव पुराण अनुसार नै पार्वतीले सुरुमा आफ्नै तरिकाले कठोर तपस्या त गर्नुभयो, तर शिवजी प्रसन्न हुनु भएन।
3: किनकि विधि मिलेको थिएन।
2: ओहो, विधि मिलेको थिएन। त्यसपछि उहाँले जगतका पालनकर्ता विष्णुलाई प्रार्थना गर्नुभयो। विष्णुले नै शिवजीलाई प्रसन्न पार्ने सही व्रत विधि, पूजाको तालिका सबै विस्तारमा बताइदिनुभयो।
3: ती तालिका अनुसार व्रत बसेपछि चाहिँ शिवजी प्रसन्न हुनुभयो।
2: हजुर, अनि पार्वतीलाई वरदान दिनुभयो। त्यसैले यो व्रत विधि एकदमै महत्वपूर्ण मानिन्छ।
3: अनि यो व्रतको फल चाहिँ के हुन्छ भनिएको छ अविवाहित र विवाहित महिलाहरूका लागि?
2: विश्वास अनुसार अविवाहित नारीहरूले यो व्रत विधिपूर्वक गरेमा शिवजी जस्तै योग्य वर पाउने वरदान मिल्छ।
3: अनि विवाहितहरूका लागि?
2: विवाहित महिलाहरूका लागि चाहिँ पारिवारिक सुख शान्ति, अटल सौभाग्य अनि सफल दाम्पत्य जीवनको वरदान प्राप्त हुन्छ भन्ने मान्यता छ।
3: कस्तो गहिरो अर्थ र विश्वास लुकेको रहेछ है एउटै पर्वमा। धार्मिक आस्था मात्रै होइन, यो त पारिवारिक सम्बन्ध, महिलाहरूको शक्ति, उनीहरूको समर्पण सबै कुरासँग जोडिएको रहेछ।
2: निश्चय नै। अनि अर्को महत्त्वपूर्ण कुरा, यसले महिलाहरू बीचको आपसी सम्बन्ध, माया, सद्भाव र एकता बढाउन पनि ठूलो भूमिका खेल्छ। दिदीबहिनीहरू, साथीसङ्गीहरू जम्मा भएर नाचगान गर्ने, दुःख सुख बाँड्ने अवसर पनि हो नि यो।
3: हो नि, त्यो सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। साँच्चै यी परम्पराहरू, कथाहरू अनि आजको जीवनशैली, यिनीहरूको यो सङ्गम नियाल्नु पनि रमाइलो छ।
2: एकदम।
3: आज यी कथाहरू र जानकारीहरूमा छलफल गर्दा तीजको महत्त्व साँच्चिकै अझ गहिरोसँग बुझ्ने मौका मिल्यो। फेरि अर्को पटक यस्तै कुनै विषयमा कुराकानी गर्ने वाचा गर्दै आजलाई भने हामी बिदा लिन्छौँ। नमस्कार।
2: नमस्कार, यहाँहरूको दिन शुभ रहोस्।
0: यो जानकारीपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम मेलम्ची डबलीमा। कार्यक्रम मेलम्ची डबलीमा हामी विभिन्न जानकारी प्रस्तुत गरिरहेका छौँ। र आज हरितालिका तीज परेको छ, हामीले यो बारेमा यो जानकारी गरायौँ। र त्यसै गरी आज राष्ट्रिय बाल अधिकार दिवस पनि परेको छ, हामी यो बारेमा पनि छोटो जानकारी गराउँछौँ यहाँहरूलाई। यो जानकारी पश्चात हामीसँग रहेका अन्य जानकारीहरू लिएर आउनेछौँ। यो जानकारी यति बेला हामी प्रस्तुत गर्छौँ।
1: नमस्कार, हाम्रो पात्रो प्रस्तुतिमा यहाँहरूलाई स्वागत छ।
2: नमस्कार,
1: आज हामी एउटा यस्तो विषयमा अलि गहिरिएर कुरा गर्दैछौँ जुन हामी सबैको सरोकारको विषय हो, बालबालिका
2: हो।
1: विशेष गरी नेपालमा बाल दिवस मनाउने चलन कसरी सुरु भयो, यसको मिति किन परिवर्तन भयो, होइन? अनि यी सबैसँग जोडिएको बाल अधिकारको अवधारणा यो खासमा के हो? हामीसँग भएका विभिन्न लेख जानकारीहरूका आधारमा नै यी पक्षहरूलाई केलाउने प्रयास गर्नेछौँ आज।
2: हो र हाम्रो उद्देश्य केवल तथ्यहरू राख्नु मात्र होइन कि बरु बाल दिवसको जुन ऐतिहासिक यात्रा छ नि र त्यो बाल अधिकार महासन्धिको सान्दर्भिकतालाई अझ गहिरोसँग बुझ्नु पनि हो। यसले हाम्रो बुझाइलाई कसरी फराकिलो बनाउँछ भन्नेमा हामी केन्द्रित हुन्छौँ।
1: ल त्यसो भए सुरु गरौँ न त। नेपालमा राष्ट्रिय स्तरमै बाल दिवस मनाउनु पर्छ भन्ने सोच यो पहिलो पटक कसरी आयो होला? स्रोतहरू हेर्दा त यो तत्कालीन राज परिवारसँग जोडिएको जस्तो देखिन्छ नि।
4: हजुर, यो कुरा सत्य हो। जानकारी अनुसार कस्तो भने, तत्कालीन रानी रत्नराज्य लक्ष्मीदेवी शाह उहाँ भारत भ्रमणमा जानुभएको रहेछ। त्यहाँ चाहिँ महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने कार्यक्रम उहाँले देख्नु भएछ। अब बाल बालिका प्रति देखाइएको त्यो सम्मान, त्यो चासोले उहाँलाई निकै प्रभावित पारेछ।
1: ए, अनि नेपाल फर्केपछि उहाँले त्यस्तै केही गरौँ भन्ने सोच्नुभयो?
4: बिल्कुल, उहाँले भारतबाट फर्केपछि भन्नुभएछ, नेपालमा पनि बाल बालिकाका लागि एउटा छुट्टै विशेष राष्ट्रिय दिवस हुनुपर्छ।
1: हजुर।
4: र यहाँनिर एउटा चाखलाग्दो कुरा के छ भने, उहाँले त्यसका लागि आफ्नै जन्मदिन भाद्र 4 गतेलाई प्रस्ताव गर्नुभयो।
1: ए, आफ्नै जन्मदिन।
4: हो, सोही अनुसार विक्रम सम्वत 2021 सालदेखि भाद्र 4 गते नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालियो
1: आफ्नै जन्मदिनमा। त्यो बेलाको सन्दर्भमा यो सायद स्वाभाविक पनि थियो कि, तर आज त हामी भाद्र 4 मनाउँदैनौ, भाद्र 29 मनाउँछौँ। यो परिवर्तन आफैमा एउटा कथा जस्तो छ। कसरी भयो त यो मिति परिवर्तन? यसको पछाडि के कारण थियो होला?
4: हो, यो मिति परिवर्तन हुनुमा निश्चय पनि देशको राजनीतिक र शासकीय प्रणालीमा आएको परिवर्तनको भूमिका त छँदैछ। तर त्यो भन्दा पनि महत्त्वपूर्ण र अलिक गहिरो कारण चाहिँ अन्तर्राष्ट्रिय स्तरमा नेपालले जनाएको एउटा प्रतिबद्धतासँग जोडिएको छ।
1: प्रतिबद्धता? कस्तो प्रतिबद्धता?
4: खासमा नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार सम्बन्धी महासन्धि 1981 छ नि।
1: हजुर, CRC।
4: हो, कन्भेन्सन अन द राइट्स अफ द चाइल्ड, CRC, त्यसलाई अनुमोदन गरेको दिनलाई स्मरणीय बनाउन यो मिति सारिएको हो।
1: ए, भनेपछि यो केवल मिति परिवर्तन मात्र नभएर बाल दिवस मनाउनुको जुन एउटा सोचाइ हो, दर्शन हो, त्यसमै परिवर्तन आएको संकेत हो।
4: एकदम।
1: मतलब व्यक्तित्व केन्द्रित दिवसबाट अधिकार केन्द्रित दिवसतर्फको यात्रा भन्न मिल्ला?
4: तपाईँले एकदम सही ढङ्गले समात्नुभयो। यो केवल पात्रोमा एउटा मिति सर्नु मात्र थिएन, यो त बालबालिकालाई हेर्ने दृष्टिकोणमै आएको सैद्धान्तिक परिवर्तनको प्रतीक थियो।
1: कहिले अनुमोदन गर्यो नेपालले?
4: नेपालले 14 सेप्टेम्बर 1990 हो यो महासन्धिलाई अनुमोदन गर्यो। अब अनुमोदन गर्नुको अर्थ के हो भने, नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफ्ना बालबालिकाको अधिकार संरक्षण र प्रवर्धन गर्न कानुनी रूपमै प्रतिबद्धता जनायो।
1: हजुर।
4: नेपाली पात्रो अनुसार त्यो दिन भदौ 29 पर्दथ्यो, त्यसैले यही महत्त्वपूर्ण दिनलाई राष्ट्रिय बाल दिवसको रूपमा स्थापित गरियो।
1: यसको मतलब राज्यले अब बाल बालिकालाई माया र दयाको पात्रको रूपमा

0: गराउनुमा एउटा भावनात्मक पक्ष थियो होला।
1: अवश्य, तर महासन्धि अनुमोदन गरेको दिनलाई बाल दिवस मान्नुले बाल बालिकाको हक, हित र विकासप्रति राज्यको कानुनी र नैतिक दायित्वलाई जोड दिन्छ।
0: अनि अन्तर्राष्ट्रिय बाल दिवस नि त्यो त अर्कै दिन मनाइन्छ, होइन?
1: हो, प्रसङ्गवश त्यो पनि भनिहालौँ, संयुक्त राष्ट्र सङ्घले चाहिँ नोभेम्बर 20 अन्तर्राष्ट्रिय बाल दिवसको रूपमा घोषणा गरेको छ।
0: नोभेम्बर 20 किन त्यो दिन?
1: त्यो दिन सन् 1979 यो महासन्धि CRC महासभाबाट पारित भएको थियो।
0: ए, पारित भएको दिन
1: हो। तर नेपाल लगायत केही देशहरूले चाहिँ आफूले अनुमोदन गरेको दिनलाई नै राष्ट्रिय दिवसको रूपमा मनाउने चलन छ।
0: ठिक छ, यो ऐतिहासिक पृष्ठभूमि र मिति परिवर्तनको महत्व त प्रष्ट भयो। अब अलिकति यो बाल अधिकार महासन्धि CRC बारे नै कुरा गरौँ न। तपाईँले भन्नुभयो यसैलाई अनुमोदन गरेको दिन पछि गएर बाल दिवस बन्यो। यो महासन्धि वास्तवमा हो के? यसले के भन्छ खासमा?
1: बाल अधिकार सम्बन्धी महासन्धि सन् 1979 नोभेम्बर 20 संयुक्त राष्ट्र सङ्घको महासभाबाट पारित भएको एउटा भनौँ न अन्तर्राष्ट्रिय कानुनी दस्तावेज हो।
0: कानुनी दस्तावेज
1: हो। यसलाई बाल बालिकाको मानवाधिकारको सबैभन्दा विस्तृत दस्तावेज मानिन्छ। यसमा विश्वका लगभग सबै देशहरू,
0: सबै जसो
1: हजुर 190 भन्दा बढी देशहरू पक्ष राष्ट्र छन्। यसले यसलाई इतिहासकै सबभन्दा बढी राष्ट्रले अनुमोदन गरेको मानवाधिकार सन्धि बनाएको छ।
0: सबभन्दा बढी राष्ट्रले अनुमोदन गरेको, यसले त यसको विश्वव्यापी महत्व कति रहेछ भन्ने देखाउँछ। यसको मुख्य उद्देश्य चाहिँ के हो त?
1: यसको मूल ध्येय नै बाल अधिकारलाई केवल नैतिक उपदेश वा घोषणामा मात्र सीमित नराख्ने, बरु हरेक बाल बालिकाले उपभोग गर्न पाउने वास्तविक अधिकारको रूपमा स्थापित गर्नु हो। महासन्धिले 18 वर्ष मुनिका हरेक व्यक्तिलाई बाल बालिका मानेको छ।
0: 18 वर्ष मुनि
1: हो, र उनीहरूका लागि नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको एकदम फराकिलो दायरा सुनिश्चित गरेको छ। यसले पक्ष राष्ट्रहरूलाई यी अधिकारहरू आफ्ना कानुन, नीति र व्यवहारमा कार्यान्वयन गर्न बाध्यकारी बनाउँछ।
0: अनि नेपालले 1990 अनुमोदन गरेपछि यसको प्रभाव कस्तो रह्यो त? के साँच्चै यसले हाम्रा कानुन र नीतिहरूलाई प्रभावित गर्यो?
1: अवश्य पनि गर्यो नि। अनुमोदन पश्चात नेपालले बाल अधिकारलाई राष्ट्रिय कानुन र नीति निर्माणको अभिन्न अङ्ग बनाउँदै लगेको छ। बाल बालिका सम्बन्धी ऐन नियमहरू बनेका छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, जसरी स्रोतहरूले पनि सङ्केत गरेका छन्, बाल अधिकारका आधारभूत सिद्धान्तहरू देशको मूल कानुन अर्थात् नेपालको संविधानमै मौलिक हकको रूपमा समावेश गरिएका छन्।
0: संविधानमै मौलिक हकको रूपमा
1: हो। यसले राज्य यी अधिकारप्रति कति गम्भीर छ भन्ने देखाउँछ। कम्तीमा कानुनी रूपमा त देखायो नि।
0: संविधानमै मौलिक हकको रूपमा आउनुले त यसको कार्यान्वयनलाई बलियो आधार दिएको छ। तर हामी यति धेरै बाल अधिकार भनिरहेका छौँ, यसलाई अझ सरल भाषामा बुझ्नु पर्दा खासमा बाल अधिकार भन्नाले के कुरा समेट्छ त? महासन्धिले के भन्छ?
1: महासन्धिले बाल अधिकारलाई बुझ्न सजिलोको लागि 4 मुख्य आधार स्तम्भ
0: फोर पिलर्समा
1: वर्गीकरण
2: समग्रतालाई
1: बुझ्न मद्दत गर्छ। पहिलो हो बाँच्न पाउने अधिकार, राइट टु सर्भाइभल।
0: बाँच्न पाउने अधिकार, यसभित्र के पर्छन् त? अलि विस्तारमा भन्नुहोस् न।
1: यसले हरेक बाल बालिकाको जीवनको अधिकार होइन, अनि स्वास्थ्य सेवामा पहुँच जस्तो खोप, उपचार, पर्याप्त पोषण, सफा पानी, सुरक्षित आवास जस्ता जीवनका लागि नभई नहुने आधारभूत कुराहरू सुनिश्चित गर्छ।
0: आधारभूत आवश्यकताहरू
1: हो। यसको अर्थ हो राज्यले बाल बालिकालाई बाँच्नका लागि आवश्यक न्यूनतम आधार तयार गरिदिनुपर्छ। नेपाल जस्तो देशमा जहाँ अझै पनि बाल मृत्यु दर र कुपोषण चुनौतीको रूपमा छ, यो अधिकारको महत्व झनै बढी छ।
0: हो त नि, आधारभूत आवश्यकता पूरा नभए अरू अधिकारको कुरा गर्नु पनि त अर्थहीन हुन्छ। दोस्रो स्तम्भ के हो त?
1: दोस्रो हो विकास गर्न पाउने अधिकार, राइट टु डेभलपमेन्ट।
0: विकास
1: हजुर, यसले बाल बालिकाको जुन सम्भावना छ नि त्यसलाई पूर्ण रूपमा विकसित हुन दिनुपर्छ भन्ने मान्यता राख्छ। यस अन्तर्गत गुणस्तरीय शिक्षा पाउने अधिकार, सूचनामा पहुँच, खेल्न पाउने र मनोरञ्जन गर्न पाउने अधिकार।
0: खेल्न पाउने अधिकार पनि
1: हो। आफ्नो संस्कृति, भाषा र धर्मको अभ्यास गर्न पाउने अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता जस्ता कुराहरू पर्छन्। यी सबैले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र बौद्धिक विकासमा योगदान पुर्याउँछन्।
0: विकासको कुरा

0: गर्दा शिक्षा त छँदैछ तर खेल्ने अवसर पनि महत्त्वपूर्ण रहेछ। तर खै हाम्रो समाजले बालबालिकाको खेल्ने अधिकारलाई पनि उत्तिकै महत्त्व दिएको छ त, यो पनि विचारणीय छ है।
1: एकदम विचारणीय छ।
0: तेस्रो स्तम्भ के हो?
1: तेस्रो स्तम्भ हो संरक्षण पाउने अधिकार, राइट टु प्रोटेक्सन। यो निकै संवेदनशील र महत्त्वपूर्ण छ।
0: संरक्षण
1: हो, यसले बालबालिकालाई सबै प्रकारका शारीरिक तथा मानसिक हिंसा, दुर्व्यवहार, शोषण, उपेक्षा, नेग्लिजेन्स भन्छ नि,
0: हजुर, हेलचेक्राई
1: हो, भेदभाव र हानिकारक परम्पराहरूबाट सुरक्षित राख्नुपर्छ भन्ने कुरामा जोड दिन्छ। यसभित्र बेचबिखन, बालश्रम, यौन शोषण, घरेलु हिंसा, लागु पदार्थको दुर्व्यसन अनि सशस्त्र द्वन्द्वको प्रभाव जस्ता गम्भीर जोखिमहरूबाट सुरक्षा प्रदान गर्नु राज्य र समाजको दायित्व हो भन्ने कुरा पर्छ।
0: संरक्षणको कुरा गर्दा त धेरै जटिलताहरू देखिन्छन्। बालश्रम, बेचबिखन जस्ता समस्याहरू त अझै पनि छन् नि, होइन र?
1: छन्, व्याप्त छन्।
0: यसमा राज्यको भूमिका कति प्रभावकारी छ भन्ने प्रश्न त उठ्छ नै। चौथो स्तम्भ नि?
1: चौथो र अहिले निकै चर्चामा रहेको स्तम्भ हो सहभागिता हुन पाउने अधिकार, राइट टु पार्टिसिपेसन।
0: सहभागिता?
1: हजुर, यो अवधारणाले बाल बालिकालाई निष्क्रिय ग्रहणकर्ताको रूपमा मात्र नहेरेर सक्रिय कर्ताको रूपमा हेर्छ।
0: ए,
1: यसको अर्थ हो बाल बालिकाले आफूलाई प्रत्यक्ष असर पार्ने सबै विषयहरूमा, जस्तै आफ्नो परिवार, विद्यालय, समुदाय र समाजमा गरिने निर्णय प्रक्रियाहरूमा आफ्नो उमेर र परिपक्वता अनुसार सक्रिय र अर्थपूर्ण रूपमा सहभागी हुन पाउनुपर्छ।
0: उनीहरू पनि सहभागी हुने
1: हो, यसमा उनीहरूले स्वतन्त्र रूपमा आफ्नो विचार व्यक्त गर्न पाउने, आफ्नो कुरा सुनवाई हुने र सूचनामा पहुँच पाउने अधिकार पनि समावेश हुन्छ।
0: सहभागिताको अधिकार, यो त निकै प्रगतिशील सोच जस्तो लाग्यो। यसको मतलब बालबालिकाको कुरा सुन्नुपर्छ, उनीहरूको विचारलाई महत्त्व दिनुपर्छ अनि उनीहरूलाई निर्णयमा सामेल गराउनुपर्छ भन्ने हो।
1: हो, सारमा त्यही हो।
0: तर व्यवहारमा यो कत्तिको सम्भव छ, खास गरी साना बालबालिकाको हकमा वा हाम्रो जस्तो अलि परम्परागत सोच भएको समाजमा?
1: तपाईँले महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। व्यवहारमा सहभागिताको अधिकारलाई कार्यान्वयन गर्न चुनौतीपूर्ण नै छ। यसका लागि सोचमा परिवर्तन आवश्यक छ। बालबालिकालाई सिकाउनु पर्ने मात्र होइन, उनीहरूबाट सिक्न पनि सकिन्छ भन्ने विश्वास चाहियो। अर्थपूर्ण सहभागिताको अर्थ उनीहरूलाई केवल मञ्चमा बोलाएर गीत गाउन लगाउनु मात्र होइन, बरु उनीहरूको जीवनलाई असर गर्ने नीति नियम बनाउँदा, विद्यालय व्यवस्थापनमा या पारिवारिक निर्णयमा समेत उनीहरूको राय लिनु र त्यसलाई गम्भीरतापूर्वक लिनु हो। यो अभ्यास त घरबाटै सुरु हुनुपर्छ।
0: भनेपछि बाल अधिकार भनेको केवल गाँस, बाँस, कपास र शिक्षा मात्र होइन रहेछ?
2: होइन, त्यो मात्रै होइन।
0: उनीहरूको सुरक्षा, उनीहरूको आवाज र उनीहरूको निर्णयमा सहभागिता पनि उत्तिकै, सायद अझ बढी महत्त्वपूर्ण रहेछ।
1: हो, यी चारै स्तम्भहरू, बाँच्न पाउने, विकास, संरक्षण र सहभागिता, एक अर्कासँग जोडिएका छन् र अविभाज्य छन्। एउटाको अभावमा अर्को पूर्ण हुन सक्दैन।
0: एउटा नभई अर्को अपुरो
1: हो। यी सबै मिलेर बालबालिकाको समग्र हित र सम्मानित जीवनयापन सुनिश्चित गर्ने लक्ष्य राख्छन्। यसले बालबालिकालाई भविष्यका नागरिक मात्र होइन, वर्तमानका अधिकार सहितका नागरिकको रूपमा स्थापित गर्छ।
0: यो बुझाइले त बाल दिवस मनाउनुको अर्थलाई नै अझ गहिरो बनाइदियो नि। केवल एक दिन रमाइलो गर्ने वा भाषण गर्ने दिन मात्र होइन रहेछ यो।
1: होइन,
0: यो त वर्षैभरि बाल बालिकाको अधिकार प्रति संवेदनशील हुन सम्झाउने दिन रहेछ।
1: बिल्कुल, बाल दिवस एक प्रतीकात्मक दिन हो जसले हामीलाई यी अधिकारहरूको अवस्था कस्तो छ भनेर समीक्षा गर्ने अवसर दिन्छ, र यही नै हामीले सोच्नुपर्ने कुरा आउँछ।
0: के कुरा?
1: हामीले संविधानमा, कानूनमा, महासन्धिमा यति राम्रा अधिकारहरू लेखेका छौँ, तर के यी अधिकारहरू साँच्चै सबै बालबालिकासम्म पुगेका छन् त? विशेष गरी सहभागिताको अधिकार, जसको हामीले भर्खरै कुरा गर्यौँ, के हामीले हाम्रा घर, विद्यालय र समुदायमा बालबालिकाको आवाजलाई साँच्चै सुनिरहेका छौँ, उनीहरूलाई निर्णय प्रक्रियामा सामेल गराइरहेका छौँ? यो खाडल पुर्नु आजको प्रमुख चुनौती हो जस्तो लाग्छ मलाई।
0: निश्चय पनि। आजको यो गहिरो विमर्शमा हामीले नेपालमा बाल दिवसको यात्रालाई निहाल्यौँ। रानी रत्न राज्य लक्ष्मी देवी शाहको व्यक्तिगत प्रेरणाबाट सुरु भयो,
1: हजुर,
0: अनि बाल अधिकार महासन्धि अनुमोदन जस्तो अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको महत्वपूर्ण दिन भदौ 29 लाई राष्ट्रिय दिवस मान्नेसम्मको यो अर्थपूर्ण यात्रा
1: हो। र सँगसँगै हामीले बाल अधिकारको त बृहत अवधारणालाई पनि बुझ्ने प्रयास गर्यौँ। यसका चार आधार स्तम्भ: बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने र सहभागिता हुन पाउने अधिकार, जसले बालबालिकालाई अधिकार सम्पन्न व्यक्तिको रूपमा हेर्न प्रेरित गर्छ।
0: यो विमर्शले पक्कै पनि बाल दिवस र बाल अधिकार प्रतिको हाम्रो बुझाइलाई फराकिलो पार्न मद्दत गर्यो भन्ने आशा छ।
1: अन्त्यमा एउटा सोचनीय प्रश्न छोडेर जाउँ कि?
0: हुन्छ, भन्नुहोस् न।
1: आज हामीले चर्चा गरेको यो इतिहास दिवसको सुरुवात र मिति परिवर्तनको कारण र बाल अधिकारको परिभाषा, विशेष गरी त्यो सहभागिताको अधिकारलाई मनन गर्दा, यसले हामी प्रत्येक व्यक्तिले हाम्रो परिवार, समाज र नीति निर्माण तहमा बालबालिकासँग गर्ने व्यवहार, उनीहरूलाई हेर्ने दृष्टिकोण र उनीहरूलाई प्रदान गर्ने अवसरहरूमा कस्तो ठोस परिवर्तन ल्याउन उत्प्रेरित गर्न सक्छ होला। के हामी कागजका अधिकारलाई व्यवहारमा उतार्न साँच्चै तयार छौँ?
0: एकदमै मननयोग्य प्रश्न। यही प्रश्नमा चिन्तन गर्दै आजलाई हामी बिदा माग्छौँ।
1: हुन्छ,
0: अर्को पटक नयाँ विषय र स्रोतहरू सहित फेरि भेट्ने वाचा गर्दै नमस्कार। यहाँहरूको समय शुभ रहोस्।
1: नमस्कार।
3: यो जानकारी हामीले प्रस्तुत गर्यौँ राष्ट्रिय बाल दिवस परेको अवसरमा। हामीले यो अडियो सामग्री यति बेला प्रस्तुत गर्यौँ र यिनै सामग्रीसँगै अब भने हामी लाग्छौँ एउटा गीत सुन्नतर्फ। त्यसपछि छोटो विश्राममा लाग्छौँ। त्यसपछि हामीसँग रहेका जानकारी लिएर आउनेछौँ। रेडियो सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्रीको काग, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
2: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
1: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
2: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
1: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98 080 60 956।
3: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
2: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
4: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि। उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
3: ए, त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
4: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
2: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
4: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा। प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
2: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्दा आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98 41 14 00 07, 98 23 51 50 34।
3: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
5: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
6: भाउजू, तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाव पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
5: त्यसो भए बाबु, म पनि उहाँलाई नै दिन्छु। फोन नम्बर पो कति होला?
6: ल, फोन नम्बर टिप्नुहोस् भाउजू। फुलप्रसाद ज्योति, थाङपाल धाप,
7: सम्पर्क 98 038 32 963,
8: 97 61 81 00 53।
9: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
10: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
9: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
10: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
9: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल, चाहवेल, काठमाडौँ।
10: फोन
9: 01 45 79 115 र 01 45 82 404।
11: म हरिवंश आचार्य, म अहिले यो लोकप्रिय रेडियो तपाईँहरूकै रेडियो रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुन्दैछु र यहाँबाट बोल्दै पनि छु। तपाईँहरू पनि रेडियो मेलम्ची सुन्नुहोला र अरूलाई पनि सुनाउनुहोला।
12: होला
3: यो गीत र छोटो विश्रामपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम मेलम्ची डबलीमा। कार्यक्रम मेलम्ची डबलीको अन्तिममा छौँ हामी। अन्तिममा हामीसँग दुईवटा मात्र सेगमेन्ट बाँकी रहेको छ, एउटा तपाईँको राशिफल, एउटा तपाईँको शुभकामना सन्देश लिने पालो बाँकी छ। अहिलेको लागि ढिला नगरिकन तपाईँको राशिफल प्रस्तुत गर्छौँ। त्यसपछि सुन 11:40-11:36 कुराकानी गर्नको लागि आउनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
7: मेष राशिका लागि आश्वासन दिएर झुक्क्याउनेहरूले सताउनेछन्। गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। वृष राशिका लागि कामको सुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। पारिवारिक भेटघाटको समय रहेको छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। विशेष सभा समारोहमा भाग लिने मौका छ। मान सम्मान पनि पाइनेछ। मिथुन राशिका लागि सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। पढाइमा सुधार हुने दिन छ। कर्कट राशिका लागि नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। आत्मीय जनसँग भेटघाट होला। सरसफाई बाग बगैँचा सम्बन्धी काममा आकर्षित होइएला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। सिंह राशिका लागि पीडा दिनेहरू सक्रिय रहन सक्छन्। एकदमै सावधान हुनुहोला। केही काममा अवसर फुत्कने सम्भावना देखिन्छ। सचेत रहनुहोला। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। कन्या राशिका लागि लगनशीलताले धेरै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ। मनन ध्यान वा रचनामा रुचि बढ्नेछ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। तुला राशिका लागि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। वृश्चिक राशिका लागि व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद रहला। लामो यात्राको प्रक्रिया अगाडि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अगाडि बढ्न सक्छ। साथसाथै धनधनको पनि आर्जन होला। धनु राशिका लागि उद्योग तथा व्यवसायमा सामान्य फाइदा मिल्नेछ। साथै सामान्य रोगले पनि सताउला। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। धन तत्काल खर्च गर्नु पर्ला। छर छिमेकमा केही असमझदारी बढ्ने योग छ। यसको बिस्तारै समाधान हुँदै जानेछ। मकर राशिका लागि उत्साहजनक समाचारले हर्ष बढ्नेछ। चिताएको काम पुरा नहुन सक्छ। समझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। आय आर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ। कुम्भ राशिका लागि आमदानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। नयाँ सिप तथा ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। मीन राशि। अन्तिममा मीन राशिका लागि कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। अवसरले पछ्याउनेछ भने बोलीको प्रभाव पनि बढ्नेछ। धन लाभ होला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। चिताएको काम बन्ने देखिन्छ।
3: राशिफल पश्चात पुनः स्वागत छ यहाँलाई कार्यक्रम मेलम्ची डबलीमा। कार्यक्रम मेलम्ची डबलीको अन्तिममा छौँ, अन्तिम सेगमेन्टमा आइपुगेका छौँ। 0-1-41-11-36 हामीले खुल्ला गरेका छौँ। फोन लाइनमा कोही साथी हुनुहुन्छ, आउनुहोस्, मलाई स्वागत गरौँ। हेलो, नमस्ते।
8: नमस्कार दिदी।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
8: हामी
3: पनि ठिकै छौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? कार्यक्रममा फोन गर्नु भएको छ, शुभकामना सन्देश के छ तपाईँको?
8: दिदीहरूलाई बिहानी चोरस भन्न चाहन्छु, मेरो घर परिवारको लागि, यहाँ सुनिरहनु भएको भाइको लागि भन्दै छुटिन्छु भाइ।
3: हस् हुन्छ, छुटिन्छौँ। लागर्षको साथी हुनुहुन्थ्यो, सम्पूर्णलाई शुभकामना सन्देश छोडेर छुटिनु भएको छ पालो तपाईँको। तपाईँ आउन सक्नुहुनेछ 0-1-41-11-36 कोही साथी हुनुहुन्छ, आउनुहोस्, मलाई स्वागत गरौँ। हेलो, नमस्ते।
12: नमस्ते दिदी।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रियाजी बोल्नु भयो है? सन्चै हुनुहुन्छ प्रियाजी तपाईँ?
12: एकदमै दिदी, हजुरलाई के छ?
3: हामी पनि ठिकै छौँ। के गर्दै हुनुहुन्छ प्रियाजी यति बेला छापनज्याङतिर? पानी परिरहेको छ, आफ्नो ख्याल गर्नुहोला। कार्यक्रममा फोन गर्नु भएको छ, शुभकामना सन्देश के छ तपाईँको? साभनज्याङको साथी हुनुहुन्थ्यो प्रिया मोक्तानजी, सम्पूर्णलाई शुभकामना सन्देश छोडेर छुटिनु भएको छ पालो तपाईँको। तपाईँ आउन सक्नुहुनेछ, फोन लाइनमा कोही साथी हुनुहुन्छ, आउनुहोस्, मलाई स्वागत गरौँ। हेलो, नमस्ते।
13: हेलो दिदी, नमस्ते। नमस्कार।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
13: म तारामाराङबाट दीपिका भारती बोलेको।
3: सन्चै हुनुहुन्छ दीपिकाजी तपाईँ?
13: सन्चै छु।
3: के गर्दै हुनुहुन्छ यति बेला तालामाराङतिर?
13: तपाईँको प्रोग्राम सुनेर बसिरहेको छु।
3: खुसी लाग्यो कार्यक्रममा फोन गर्नु भएको छ, शुभकामना सन्देश के छ तपाईँको?
13: फर्स्ट अफ अल तपाईँलाई ह्याप्पी तिज भन्न चाहन्छु।
3: धन्यवाद तपाईँलाई
13: पनि। ह्याप्पी तिज भन्न चाहन्छु र मेरो परिवारलाई भन्दै छुटिन्छु दिदी, बाई बाई।
3: हस् हुन्छ, छुटिन्छौँ। तालामाराङको साथी हुनुहुन्थ्यो दीपिका भारतीजी, सम्पूर्णलाई शुभकामना सन्देश छोडेर छुटिनु भएको छ पालो तपाईँको। तपाईँ आउन सक्नुहुनेछ, फोन लाइनमा कोही साथी हुनुहुन्छ, आउनुहोस्, मलाई स्वागत गरौँ। हेलो, नमस्ते। नमस्कार गर्दै थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ। कार्यक्रमको अन्तिममा छौँ हामी, 0-1-41-11-36 तपाईँहरूसँगै कुराकानी गरिरहेका छौँ र अब पनि हामी कार्यक्रमबाट छुट्टिने बेला भएको छ। 7:56 गइसकेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फोन गरेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आजको बसाइमा कतिपय साथीहरूसँग कुराकानी गर्न सकेनौँ, आगामी बसाइमा अवश्य पनि कुराकानी गर्नेछौँ भन्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुत माया परियार बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिन्छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी, मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
3: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
4: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला, मलाई त तनाव पो पर्यो भने।
3: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
4: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
3: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864-49-36-96, 9864-49-36-96।
0: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
5: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
5: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
6: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
0: प्रोप्राइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
5: सम्पर्क नम्बर 9861-50-83-36,
0: 9809-95-452। असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
7: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
0: 2083 असोज 9 गते क्याम्पस कार्यालयमा सम्पर्क राख्नु होला अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 9852952900।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: ए भाइ, यो गाडी कुन बेला जान्छ?
2: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
1: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
2: ए दाई, के टेन्सन लिनु भा, यही लम्बो बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रो भेट छँदैछ नि।
1: ए हो र भाइ,
2: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
1: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
2: ए ल भयो दाई, जाउ जाउ गुर्जी, जाउ जाउ।
3: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै प्रोपाइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 98-013-62-870।
4: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
5: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
4: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
5: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
6: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टेबेसी तथा इन्द्रावती क्याम्पस जाने ओकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
7: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गंगा बहादुर दनवार तथा दशरथ दनवार।
9: सम्पर्क नम्बर 98-513-13-117, 98-036-79-276।
10: वाव दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
11: सुन चाँदी किन्न, अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
10: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
11: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
10: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
11: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
10: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
11: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
10: प्रोपाइटर दिनेश विश्वकर्मा।
11: सम्पर्क नम्बर 98-56-91-606, 98-18-53-52-43। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
12: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
13: अब चिन्ता नगर्नुहोस्, लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।

0: काम हाम्रो प्राथमिकता हो।
1: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्खनामाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल, ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
2: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
1: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुन फोन।

स्वर बैरागी च्याङ्बा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङ्बा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्बो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559659, 9849559659।
2: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: अब त घर बनाउने होइन भन्या, कति टरमा बस्नु
2: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके। अब चाँडै बनाउने।
1: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ। साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
1: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार।
2: प्रोपाइटर मंगल दंगाल। सम्पर्क नम्बर 98 61 011 475, 98 031 95 664।
3: परिवारको संस्कार शिक्षाको आधार।
4: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ। पीजी देखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
3: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
4: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय। गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाई, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
3: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
4: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01 49 17 148 98 41 33 66 86।
5: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
2: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
5: मेलम्ची 11 चौकीसँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
2: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेलागाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
5: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ।
4: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जङ्सन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
6: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स मेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98 510 43 321, 98 18 026 374।

0: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
1: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
0: काठमाडौँदेखि सिधै सुरसिङ झरना, अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
1: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
0: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार काठमाडौँ। फोन नम्बर 98514-39100, 98607-15, 97447-49008।
2: होइन दाई, राज मोटरसाइकल वर्कसप यही थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो, देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
3: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
1: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
3: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
1: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार जय पाल्चोकी इबी बसवार सँगै।
3: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 98 43 23 58 99, 98 10 022 355।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय नलम्ची लक्ष्मी बैंकको माथिल्लो तला फोन नम्बर 011-40-11-57 शाखा प्रबन्धक लक्ष्मण विष्ट सम्पर्क नम्बर 98-5-12-73-16-1 98-6-11-01-505 कुपिला अधिकारी 98-23-26-54-79 सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ।

0: नमस्कार, बिहान 9 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। यस वर्षको हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताको लागि आज बिहान 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनको लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर आराध्याय भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन्। बिहान लाममा बसेका आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कने अवस्था छ भने बिहानी पख भदौरे छरेका बावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ। तीज पर्वको अवसरमा आज पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 धार्मिक एवं सांस्कृतिक सामाजिक संस्थाका 855 स्वयंसेवक खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था, सानो सर्वत, सतलतिल, गंगा, उमाकुण्ड, जयभागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ। हरितालिका पर्वको अवसरमा आज पशुपतिनाथका सबै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ। राजधानीको गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्र स्थित मखवाना महादेव, डोलेश्वर, त्रिपुरी लगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको छ। आज राष्ट्रिय बाल अधिकार दिवस बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराको साथ मनाइँदैछ। बाल मैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते फुटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिको कारण आमा बुबा संरक्षक तथा विभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायतका सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामचन्द्र सन्तले बताउनुभयो। नेपाली कंग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचित कार्य समितिमा रहेका तर विशेष महाधिवेशन पछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज सालिसेले जानकारी दिनुभयो। उहाँको अनुसार अब यसअघि विशेष महाधिवेशन पछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग गर्दै आएका थिए। उहाँले एउटा तहको अधिवेशन असोज 3 र 4 गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो। देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको निम्नचापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतर्फ सरेको छ। यति बेला देशका अधिकांश भूभागमा सामान्यतया बादली भएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा मेघर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ। फरासको खाडीका देशहरू र इरानबीच हर्मुज जलमार्गको प्रस्ताव सम्बन्धी हुने भनिएको उच्चस्तरीय बैठक स्थगित भएको छ। ओमानका विदेश मन्त्री सईद बद्र अब्दुल सादीले हिजो राति सामाजिक सञ्जाल मार्फत आजको लागि तय गरिएको क्षेत्रीय बैठक स्थगित गरिएको जानकारी दिनुभयो। इरानको पर्स समाचार एजेन्सीका अनुसार केही क्षेत्रीय देशहरूको आग्रहमा तेहरान र मस्काटको संयुक्त निर्णय बमोजिम बैठक स्थगित गरिएको हो। इरान ले ओमनसँग समन्वय गरी बैठकका लागि उपयुक्त मिति पछि तयार गर्ने भएको छ। बैठक स्थगित हुनुअघि नै साउदी अरबियाले शुक्रबार भएको ड्रोन आक्रमणमा क्षति पुगेको आफ्नो प्रमुख 1200 किलोमिटर लामो पूर्व पश्चिम पाइप लाइन सञ्चालन बन्द गरेको हो। 20 संस्करणको एसियन्स गेम्समा सहभागी हुने नेपाली उष्ट टोलीको शुभकामनासहित विदाय भएको छ। आइची नागोयामा हुने एसिया गेम्स 2026 सहभागी हुने 20 उष्ट खेलाड़ी 2 प्रशिक्षकलाई प्रवेश कार्ड र ट्र्याक सुट वितरण गर्दै नेपाल उष्ट महासंघले विदाय गरेको हो। राष्ट्रिय खेलकुद परिषदको मिनी कभर हलमा आयोजित विदाय कार्यक्रममा महासंघका अध्यक्ष वीरबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष विक्रम सिटौला, महासचिव लाक्पा छिरिङ लामा, सचिव निकेश श्रेष्ठ लगायत महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। विदाय कार्यक्रममा नेपाल उसुका प्रमुख प्रशिक्षक गणेश प्रसाद अर्याल, अन्तर्राष्ट्रिय उसु निर्णायक आईडब्ल्युएफ इन्जुरी महर्षन राजेन्द्र बुढाथोकी, महिला आईडब्ल्युएफ जुनी राई लगायत अन्य प्रशिक्षक खेलाडीले एसियामा सहभागी हुने खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै विदाय गर्नु भएको हो। हवस् त यिनै समाचार प्रसङ्गसँगै बिहान 9 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार विदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107 वृद्धि मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: एसएम फोटो, फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो,
3: पासपोर्ट भिसा फोटो,
2: फोटो प्रिन्ट तथा फ्रेमिङ,
3: भिडियो सुटिङ तथा एडिटिङ,
2: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो,
3: ड्रोन फोटो तथा भिडियो,
2: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो,
3: फोटो एडिटिङ, कलर ग्रेडिङ,
2: डिजिटल फोटो तथा भिडियो सेवा,
3: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन।
2: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास। अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि, सम्पर्क नम्बर 98100-66569।
4: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
5: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
4: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
5: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
4: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
5: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, चावहिल चुचेपाटी चोक, काठमाडौँ।
4: फोन 9866279606, 9845674956, 0159240444।
5: ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईँलाई शक्ति दिन्छ।
6: दाई, घर त फेरि बनाउनु पर्ने हो त, के सोच्नु भएको छ?
7: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
6: हो र दाइ, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
7: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौ।
8: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
7: सम्पर्क नम्बर 9861-50-83-36,
8: 9809-95-452।
9: फरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
10: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
11: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
10: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने
9: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
10: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
10: फोन नम्बर 01-4575-891, 98-013-088-42, 98-013-088-37।
12: वेबसाइट saintlawrence.education.np। Your success, our commitment.
13: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनी, मेलम्ची 11। सम्पर्क नम्बर 98-43-75-90-32, 98-43-75-90-32।
14: नानी, कता टाढै जान लागे के?
15: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
14: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
15: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग गडबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
14: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
15: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नै काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
14: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
15: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
14: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
15: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसंग सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
16: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
17: गाडी
18: भाडा कताको अब जम्मा खाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदमा बसे त्यति बस्ने
17: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेले
19: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
20: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
21: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गोदारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
16: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
21: किसानको पक्षमा अगाडि बढ्छु
16: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
22: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुरास 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
23: आजको श्रृङ्खलामा हामीले कफी क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ हुन त हामीले हप्तामा अथवा 2 हप्तामा करिब करिब कफी क्षेत्रलाई हामीले पटक पटक उठाउने प्रयास नै गरि नै रहेका छौँ किनकि हामीले कफी क्षेत्रलाई निर्यातजन्य बालीको अग्रपङ्क्तिमा राख्दै गर्दा चाहिँ कफी क्षेत्रमा चाहिँ पछिल्लो समयमा बन्दै गरेको बजार बृहत्तरका कुराहरू र कफी क्षेत्रको सम्भाव्यता समृद्धसँग जोडिएको र रोजगारसँग जोडिएको कुरालाई हामी उच्च महत्त्व दिएर उठाउने प्रयास गरि नै रहेका हुन्थ्यौँ र आजको श्रृङ्खलामा पनि प्राविधिक पाटोमा चाहिँ भने जस्तो किसानहरू किन चाहिँ अझै सम्भाव्यता हुँदै गर्दा पनि जागरण कफी क्षेत्रमा रहन सकेन हाम्रा युवाहरूलाई कफी क्षेत्रमा किन चाहिँ ल्याउन सकिएन किन आकर्षण गर्न सकिएन लगायतका विषय चाहिँ हामीले छलफल गर्नै पर्ने विषय पनि छन् त्यसैले आजको श्रृङ्खलामा हामीले अलिकति पाका कफी प्राविधिक हरिप्रसाद दाहाल आज हामीसँग हुनुहुन्छ विशेष गरी हामीले कफी क्षेत्रको सम्भाव्यतासँगै चाहिँ प्राविधिक रूपमा हामीले विभिन्न कुराहरूमा ध्यान दियो भने चाहिँ कफी क्षेत्रबाट समृद्ध छ र हामीले सिड टु कप अर्थात् उत्पादनदेखि उपभोक्तासम्म अथवा चाहिँ हामीले भन्दै गर्दा चाहिँ कफीको बिरुवा रोपणदेखि लिएर उत्पादनको सबै विषय र विशेष गरी प्रशोधित पाटमा पनि र निर्यातसम्मको पाटो र हामीले विशेष गरी कपसम्म ल्याउँदासम्मको कफीका प्रोसेसका कुराहरूमा हामीले कुराकानी गर्ने भने चाहिँ महत्त्वपूर्ण सम्भाग छ र सम्भावना छ र यो क्षेत्रले अझै पनि बेरोजगारहरूलाई 50,000 अब आवश्यक रह्यो भने 200,000 पनि रोजगार दिन सक्ने महत्त्वपूर्ण क्षेत्र बन्दै गर्दा चाहिँ यसलाई हामीले थप जागरण ल्याउन सकेको खण्डमा अथवा बृहत्तर बनाउन सकेको खण्डमा चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ र हामीले यतातिर सोच्नै पर्छ र राज्यले यतातिर के गरिराखेको छ र यसमा थप लगानी अथवा सपोर्ट गर्यो भने चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ सबल छ भन्ने लगायतका विषयमा आज हामी कुराकानी गर्ने प्रयास गरेका छौँ र हामीले हाम्रा अतिथिलाई यिनै विषयमा स्वागत गर्दै छलफलमा केन्द्रित बनाउनुभन्दा अगाडि हामीले कफीको सन्दर्भ र कफीको महत्त्वपूर्ण विशेषतासहित सरकारलाई केही सुझावसहितको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हाम्रा छलफल गरिएका विषयमा हामी यसलाई चाहिँ खोतल खातलको साथमा सूक्ष्म तरिकाले उठाउँदै यसको समाधानको लागि पनि के चाहिँ हुनसक्छ भन्ने विषयमा हामी पक्कै पनि छलफल गर्नेछौँ। हामीसँगै रहनुहोला।
0: नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 सालमा गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको सुरुवात गरिएको इतिहास छ। यसै क्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकनपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि बिस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट्ट रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपचौरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रस्तुतको व्यवस्थापन गर्नको लागि विक्रमसम्म 2040 सालमा रूपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रमसम्म 2041 सालमा तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखी विक्रमसम्म 2042 सालमा कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति लिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाडी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाडी जिल्लामा समुद्री सतहबाट करिब 800 मिटर भन्दा माथि हिउँ तुसारो नपारे ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने सङ्केत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली, तेलहन र औद्योगिक बाली जस्तो परापूर्व कालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको 1 शताब्दी पनि पुगेको छैन। बढ्दो सहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्यधिक माग हुन थालेपछि कृषकहरू स्वतस्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन्। तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्त्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ, जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्त्व अझै उहात्तै बढेको नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि बिस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्त्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यावसायिक कफी खेतीको सुरुवात गर्ने हो भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्त्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न सकिरहेको अवस्था छैन।
23: कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढिरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढाउन भने जस्तो सकिएको छैन। यस क्षेत्रको समग्र मूल्य श्रृङ्खलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन। हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले कफीसँग सन्दर्भ जोडिएको रिपोर्ट राखेका थियौँ र हामी यही नै विषयमा छलफल गर्दैछौँ कार्यक्रम अवधिभरि। यो विषयमा हामी खोतल खातल गर्नेछौँ। हामीसँग अगाडि पनि भनिसकेको छु मैले, करिब 40 वर्षभन्दा लामो समय चाहिँ कफी क्षेत्रमै लाग्नुभएका कफी प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। यहाँलाई स्वागत छ, नमस्कार।
2: नमस्कार,
23: आराम हुनुहुन्छ?
2: आराम छ।
23: अहिले चाहिँ ललितपुर क्षेत्रमा हुनुहुन्छ है कफी?
2: अहिले बसाइ चाहिँ काभ्रेमा बस्छु म।
23: काभ्रे कहाँ बस्नुहुन्छ?
2: काभ्रे पनौती बस्छु र हामीले कफीकै सन्दर्भ चाहिँ हामी ललितपुरबाटै सुरु गरे हो सन्दर्भ यही विषयमा। अब
23: करिब 40 वर्षभन्दा लामो समय यही क्षेत्रमा
2: कफीसँग परिचय चाहिँ लगभग 40 वर्ष भयो। हामीले व्यावसायिक रूपमा काम गरेको र कफीको के हो त कफी भनेर जानेको चाहिँ 58
23: कफीलाई जानेको भन्दै गर्दा तत्कालीन समयमा 40-50 दशकमा चाहिँ कफीका धेरै बिरुवाहरू रोपिएको पनि थियो, तर त्यो बिचमा कतिपय ठाउँमा कफीका बिरुवा काटिएको पनि थियो कि, त्यो पनि यहाँलाई अनुभव छ है? त्यो समयमा के भएको थियो अलिकति बताउनुहोस् न, किनकि त्योभन्दा अलिक पछाडि हामीलाई जानकारी छ, त्यो कुरा चाहिँ थाहा छैन।
2: यो विषयमा चाहिँ के हो भने हामीले 58 संस्थागत रूपमा विकास गर्नुपर्छ भन्ने जुन मोडल आयो
23: अथवा 40 बिचमा भन्नुहोस् न,
2: यो बिचको पिरियडमा चाहिँ कफी एउटा हाम्रो नेपाली बाली त होइन, यो चाहिँ अन्तर्राष्ट्रिय स्तरबाट कफी नेपालमा चाहिँ रिसर्चको रूपमा आएको रहेछ भन्ने,
23: आयातित
2: हो, सम्भावित खेती हुन्छ कि हुँदैन भन्ने हिसाबले त्यो एउटा प्रोजेक्टले नेपालमा भित्राएको थियो। र गुल्मीमा कफी आउनुभन्दा पनि अगा गुल्मीमा जुन 1995 हिरागिरीले भित्राउने भएको कफी नै नेपालमा प्रसार भएको भन्ने छ। र हाम्रोतिर चाहिँ ललितपुर जिल्ला भरि लगभग ललितपुर जिल्लाको 2-3 ठाउँमा चाहिँ कफीको नर्सरी चाहिँ 2039 सालबाट
23: सुरु
2: भएको छ। र त्यो बेला चाहिँ
23: ललितपुरको
2: ठुला दुलुङमा हाम्रो चाहिँ त्यहाँ एउटा नर्सरी थियो, त्यो नर्सरीले उत्पादन गरेको हो। त्यसमा चाहिँ सिडिएचबी भन्ने एउटा संस्था थियो, त्यो संस्थाले कफी सुरु गरेको र त्यो सुरु गर्ने क्रममा कफीलाई चाहिँ अब मान्छेले चिया जस्तै खाने चिज हो भन्ने बुझेर त्यही बुझाइअनुसार 2-4 बोट सबैले लगेर रोप्ने प्रचलन आउँदै गर्दा कफीको त्यो जुन किसिमको फलाइ अब कफीको उपयोगिताको बारेमा त केही पनि थाहा थिएन। फलाइको हिसाबले मान्छेले कृषिमा यति चिज यति राम्रो फल्ने चिज पनि हुँदो रहेछ भन्ने हिसाबले त्यो एउटा मान्छेलाई भनौँ न आकर्षण हुने किसिमकै बाली देखेर मान्छेले उसले लगाउने उसले
23: लगाउने
2: लगाइयो,
23: जागरण
2: चाहिँ आइहाल्यो। तर अब त्यसको प्रोसेसिङको बारेमा केही पनि थाहा नहुनाले धेरै मेहनत गऱ्यौँ हामीले पनि त्यो किसिम त्यो भोगाइ भोगेकै हो, किनभने कफी टिपाइदेखि लिएर टिपाई गरिसकेपछि अनि ढिकीमा कुट्नेदेखि लिएर अनि त्यो बिन्स बनाएपछि अनि फेरि त्यसलाई भाँडीमा भुटेर अनि घट्टामा लगाएर चाहिँ पिसेर अनि त्यसरी पनि हामीले खायौँ र काठमाडौँसम्म पनि ल्याएर हामीले यसरी कफीको प्याकेटहरू बनाएर खुल्ला प्याकेट बनाएर ल्याएर पनि चिया पसलमा कहाँ कहाँ हुन्छ हाम्रो इष्टमित्र कहाँ कहाँ हुनुहुन्छ त्यहाँसम्म ल्याएर दिएर भने नि कफीलाई चाहिँ यसलाई अलिकति प्रमोसन गरौँ भन्ने हिसाबले लाग्दा लाग्दै यो त एक्लो त हुने चिज होइन रहेछ, यसमा संस्थागत नै चाहिन्छ भन्ने हिसाबले यो 58 सालदेखि चाहिँ यो पाल्पा जिल्लाबाटै

0: पश्चिममा भइसकेर त हाम्रो यता चाहिँ थिएन र उहाँहरूले हामीले सुरु गर्दाखेरि चाहिँ 1958 सालमा ठ्याक्कै संयोगको हात पर्छ भने राजा वीरेन्द्रको जुन दरबार हत्याकाण्ड भयो त्यो दिन हाम्रो कार्यक्रम थियो ललितपुरमा हामीले जिल्ला सङ्घ बनाउने कफीकै कार्यक्रम बनाउने अनि त्यो कार्यक्रमले गर्दाखेरि बनाउन नसकेर हाम्रो ढकेश्वर सर उहाँ पुगेर फर्किनु भएको छ मलाई त्यो कुरा याद
1: गर्नु भएको छ है भनेपछि ललितपुरमा चाहिँ विशेष गरी मैले यो भन्दै गर्दा यहाँ चाहिँ करिब 40 वर्षदेखि कफीको नजिक हुनुहुन्छ पारस्परिक सम्बन्धमै हुनुहुन्छ यद्यपि 55, 56, 58 मात्रै अलिक ललितपुरमा जागरण आएको देखियो त्यसपछि
0: 58 सङ्गठन
1: उत्पादन सुरुवात थियो अनि त्यो बेला जस्तो पाल्पा मदन पोखरातिर धेरैले काटेका गुल्मीतिर पनि काटे साङ्जातिर पनि काटे भन्ने कुरा थियो यतातिर पनि काटे थिए
0: धेरै बोर्ड थिएन 8-10 बोर्ड लगाउने अनि अब यो के उपयोग भएन भनेर काट्ने चाहिँ थियो तर 58 सालमा जुन सङ्गठन बनाएर हामीले प्रचार प्रसारको रूपमा एउटा लग्यौँ अभियान अनि त्यो अभियानले चाहिँ कफीका बुट्टा कहाँ काटिएका थिए त्यहाँ उम्रेका छन् कि ज्वारासम्म खोदल्ने काम चाहिँ भयो र अनि बिउ प्रसार गर्नुपर्छ बिउ बनाउनुपर्छ बेर्ना बनाउनुपर्छ रोप्नुपर्छ भन्ने अभियान चलेर लगभग 58 सुरु भएपछि 59, 60, 63 त हामी त एकदम माथि नै
1: जागरणमा
0: एकदम अगाडि नै बढिसकेका थियौँ र यो चिजले चाहिँ हामी कम्तीमा पनि अन्तर्राष्ट्रिय मूल्यसम्म
1: अथवा
0: बजारसम्म पुग्न सकिन्छ पहुँच हुन्छ भन्ने हिसाबले लाग्दै लाग्दै गर्दै गर्दाखेरि अब नेपालकै बजारमा बेचिन्थ्यो त्यतिखेर चाहिँ जो अन्तर्राष्ट्रिय बजारमा पुग्नुहुन्थ्यो उहाँहरूले उहाँहरूको पहुँचमा सामान हामीले ल्याइदिएपछि उहाँलाई त्यसरी लानुहुन्थ्यो र यसको बजार विस्तार थियो अहिलेको जस्तो सहज स्थितिमा काठमाडौँ न कफी खान पाइन्थ्यो न क्याफे थिए क्याफे भनेकै के हो हामीलाई त त्यो पनि थाहा थिएन
1: अहिले यहाँले भनिराख्नु भएको छ मैले सुनिराखेको छु ललितपुरको विशेष गरी दक्षिणी भेगमा चाहिँ अहिले पछिल्लो समयमा अब्बल भएका मध्ये विशेष गरी दुग्ध व्यवसाय र कफीलाई चाहिँ एकदम अब्बल छ र यसमा सहकारी क्षेत्रले राम्रो प्रगति गरेको र जागरण ल्याएको र धेरै किसानहरूलाई लाभान्वित गराएको उदाहरणहरू पनि छन् यो भन्दै गर्दा कफी क्षेत्रमा राम्रो प्रगति भयो नि त्यसपछि है
0: राम्रो प्रगति भएको त्यसलाई चाहिँ नराम्रो भन्नु मिलेन तर अब
1: कफी सहकारीहरू कसरी चले नि अलिकति यो पनि जानकारी दिनु न मलाई
0: कफी सहकारी चाहिँ कसरी भयो भने हामीले सुरुमा उत्पादक समूहहरू निर्माण गऱ्यौँ प्रत्येक टोल टोलमै उत्पादक समूह निर्माण गरेको थियो हामीले जिल्लाभरिमा लगभग 27 जति समूह निर्माण गरेको थियो त्यही 27 समूहलाई नै उत्पादक सहकारीको रूपमा मान्ने भनेर हामीले 7 सहकारी त्यो समूहलाई गाव्यौँ र त्यो 7 सहकारीबाट अनि जिल्ला सङ्घ बनेर अहिले पनि जिल्ला सङ्घले काम गर्दैछ उत्पादक सहकारीहरूबाट उत्पादन भएर जिल्लामा कफी उत्पादन गर्ने उत्पादन गर्ने र जिल्लामा हुनेले बिजनेस प्रशोधन गरेर बिजनेस गर्ने त्यो कन्सेप्टमा बनाएको त्यो चिज अहिले पनि चल्दैछ
1: यस बजारीकरण
0: अहिले
1: अर्को स्टेजमा चाहिँ प्रवेश गर्नु भएको छ र निर्यात गर्न समस्या छैन त्यसमा सहकारीले लिड गरेको छ सायद है
0: अहिले सहकारीकै माध्यमबाट जान्छ हाम्रो
1: जिल्लाभरिको
0: कफी जान्छ र अहिले जिल्लाले पनि अब भने जति भोल्युम त दिन सकेको छैन उत्पादन घटेर गएको छ अब उत्पादन घट्नुको पछाडिको कारण भने चाहिँ अब बसाइँ सराई नै हो एक मुख्य कुरा चाहिँ अब हामीले म त्यहाँ काम गर्दै गर्दै रहँदा 66 सालसम्म हामीले करिब 30 टन पार्चमेन्ट बनाइसकेका थियौँ अब अहिले अस्ति पनि म कफी सहकारी सङ्घमा पुगेको थिएँ यो वर्ष 15 टन मात्रै भयो
1: भनेपछि
0: त्यसको अर्थ के हो भने 50% मान्छे नै हिँडेपछि त उत्पादन घट्ने त स्वाभाविकै भयो
1: जस्तो अहिले यहाँले भन्दै गर्दा अब अलिकति मैले इतिहास र अहिलेको सन्दर्भ कसरी आएको छ माहौल भन्ने कुरा गरेँ यो आवश्यक पनि थियो थिएन पनि यद्यपि मैले अब चाहिँ मेन हाम्रो यहाँसँग गर्न खोजेको कुरामा प्रवेश गर्न चाहन्छु कफीको चाहिँ विशेष गरी प्राविधिक पाटोमा चाहिँ समस्या भएर हो या अथवा यो भने जस्तो सल्युसन खोज्न नसकेर अथवा सम्भाव्यता चाहिँ दर्शाउन नसकेर चाहिँ भने जस्तो नयाँ किसानहरूलाई आकर्षण गर्न सकिएको होइन कि जस्तो यहाँले ठ्याक्कै ललितपुरको साथले गर्दा उत्पादन पनि घटेको छ भन्नुभएको छ कि जस्तो यो प्राविधिक रूपमा पनि अलिकति झन्झटिलो भएर हो कि अथवा चाहिँ हामीले आकर्षण साँच्चीकै गर्न नसकेर हो कि राज्यले यहाँनिर अभिभावक त गर्न सकेन कि अथवा के चाहिँ समस्या देख्नुहुन्छ
0: यसमा समस्या त धेरै
1: एउटा बसाइसराई पनि भन्नुभएको छ यहाँ
0: एउटा मेन त बसाइसराई हो अर्को
1: जस्तो त्यहाँनिर सम्भाव्यता भएर राम्रो आमदानी भएको भए बसाइसराई पनि हुन्थेन कि भन्ने कुरा कि
0: त्यो चाहिँ मान्छेको त्यो आफ्नो
1: सोचाइ
0: समस्या र समयसँग पनि हुँदो रहेछ त्यो कुरा अब हामी पनि अब त्यहीँ जन्मेको मान्छे लगभग चाहिँ 40-45 वर्ष हुँदाखेरि त्यहाँबाट उठेर हिँड्नुपर्ने भन्ने चाहिँ त्यो चिज सबै कुरा स्थापना गरिसकेपछि जुन जुन चिज चाहिने थिए ती चिजहरूको हामीले आवश्यकता यति भए पुरा होला भन्ने हिसाबले हामीले स्ट्रक्चर जति सबै तयार गरेर हिँड्नु भने चाहिँ त्यो मान्छेको बाध्यता हो बाध्यता कसरी हुँदो रहेछ भने अब सबै मानव

0: एक ठाउँ मात्रै बस्दैन, अनि त्यही अनुरूप चाहिँ मान्छेले पढाइ लेखाइदेखि लिएर स्वास्थ्यका कुराहरू जोडिन्छन्,
1: चलायमान
0: अनि चलायमान हुनलाई पनि मान्छेलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँ जान बाध्य हुँदो रहेछ। कतिपय मान्छेहरू त हामी अब यहाँ नै हामीले केही उद्यम गर्नुपर्छ भने यहीँ गर्ने हो, अब हामी जन्मेको मान्छे हामीबाट चाहिँ हामी माथि फड्को मार्छौँ एक किसिमको
1: भन्ने
0: पनि छन्। ती मान्छेहरूलाई पनि सन्तुष्टि छैन, किनभनेदेखि मैले के देखिरहेछु अहिले कफीमा समस्या भने देशभरि ललितपुरको मात्र कुरा होइन, यो देशभरिको समस्या के हो भने जुन जुन कफीका संस्थापन हामीले जे अपेक्षा गरेर बनाएका थियौँ ती सबै संस्थाहरू बनाउँदाखेरि त हामी पनि त्यसमा सहभागी छौँ। त्यो सहभागिता हुँदै गर्दा र हामीले बुझ्दै गर्दा हाम्रो अग्रजहरूले हामीलाई भन्दै गर्दा अब साँच्चै कफी एउटा देशमा चाहिँ एउटा प्रमुख बालीको रूपमा हुन्छ, यो बालीले नै हाम्रोलाई चाहिँ भाग्य भविष्य यसैमा छ भन्ने हामीलाई लागेको थियो र हामी त्यो किसिमले प्राविधिक बन्दीसम्म एउटा अवसर पनि कफीले जुराइदियो। र अब अहिले चाहिँ त्यो सेक्सनमा कुरा गर्ने हो भने कफीका बारेमा जतिवटा संस्थाहरू बने ती सबै संस्थाहरू राष्ट्रिय स्तरका सबै सङ्घ संस्थाहरू जुन जिम्मेवारी संस्थाहरू छन् ती संस्थाहरूले पनि अलिकति चासो पो कम दिए हो कि भन्ने लाग्छ। अहिले पछिल्लो समयमा दुई चार वर्ष भइसक्यो मैले यसो हेर्दाखेरि त्यति तदारुक त देखिँदैन,
1: होइन लागेको त देखिन्छ, कफी सम्मेलन समेत पनि भयो,
0: होइन सम्मेलन त्यो मात्रै होइन नि सर, मैले भन्न जोड्न खोजेको कुरा कहाँ हो भने कफी साँच्चै यो देशमा टिकाउने नै हो भने कफीका लागि कुन मल प्रयोग गर्ने हो, कुन औषधि प्रयोग गर्ने हो, के बनाउने हो, कफीको लागि छारीको कुरा के हो, त्यसको आइडेन्टिफाई कसले गरिदिने हो, रोग किराको बारे यत्रो छ्यापछ्याप्दी रोग किरा लागेको छ यसको बारेमा चाहिँ कसैले यो चाहिँ गर भनेर भन्न सक्ने एउटा अवस्था छैन, त्यो त्यसको जिम्मेवारी को हो। अब हामीले बुझ्दा त के थियो भने चिया तथा कफी विकास बोर्ड भनेको चाहिँ सरकारी निकाय हो, त्यो निकायले कुन कुन ठाउँ के आवश्यकता पर्छ त्यो प्राविधिकदेखि लिएर आर्थिकदेखि लिएर तालिमदेखि लिएर गोष्ठीदेखि लिएर के गर्नुपर्छ त्यो चिज उसले गर्ने होला, अनि नेपाल कफी व्यवसाय महासङ्घ
1: गर्न त गरिराखेको छ पर्याप्त छैन,
0: खोइ कहाँ गरिरहेको छ मलाई त खासै त्यति
1: अलिअलि
0: कार्यक्रम गरे होला नपुगे होला त्यो कुरा म जान्दिनँ, तर एउटा कुरा के हो भने कम्तीमा त्यस्तै संस्थाले एउटा अनुसन्धान र अध्ययनको विषय पनि गर्नुपर्छ नि भन्ने मलाई लाग्छ। त्यो चाहिँ अहिले पनि कफी मान्छे कफी जसले गरेको छ किसानले जसले गर्नुभएको छ उहाँलाई त्यो कफीप्रतिको मोह स्नेह माया ती चिजहरूले उहाँहरूलाई कहिले पनि त्यो बिर्सिन नसक्ने
1: भनेपछि
0: आफ्नो जोड छ
1: आफ्नो बल जबताले गर्नु भएको छ
0: गर्नुभएको छ
1: तर सपोर्टिङ छैन,
0: सपोर्टिङ भएन किनभने सपोर्टिङ त राज्य स्तरबाट फ्लो दिन सक्नु पर्यो कि हामीले यो समस्यामा यो चिजहरूको प्रयोग गर्न सक्नु पर्यो भनेर भन्नु पर्यो, खोइ त अध्ययन अनुसन्धान खोइ त किनभने गभारको यस्तो यो व्हाइट स्टम्बरहरूको यत्रो हाहाकार भएर कसैले कुरा लुकाएर हुन्छ र म त देशको धेरैवटा जिल्लामा घुमेको छु नि सबैको बगैँचा हेरेको छु सबै किसानको समस्या के छ भने छारी व्यवस्थापनको कुरा गलत छ, गभारो जुन स्टिम्बरहरूको चिज गभारो छ त्यो गभारोले त्यसको आक्रमणले गर्दा किसानहरूलाई नैराश्यता भएकै हो,
1: एउटा चाहिँ भइराखेका किसानहरूलाई नैराश्यता भयो अर्को चाहिँ नयाँ आउनको लागि पनि रोकावट यो पनि एउटा कारण बन्यो,
0: मेन कारण यही हो नि बाटोमा त बाटोमा बाघ छ भनेपछि त्यो बाटो को हिँड्छ र हिँड्दैन नि किनभने मान्छेलाई एउटा के सोचेको हुन्छ भने अहिले त झन् नेपाली किसानहरू भनेका अब हामीभन्दा पछाडिका बच्चाहरू भनेका त बारीमा नकुल्चिने भइसके किनभने उनीहरूले त पढाइ लेखेको क्रममा कृषि कसरी गर्ने भन्ने पनि जान्न छोडिसके भनेपछि उनीहरूलाई त्यो चिज भन्दा पनि अहिले चाहिँ व्यवसायपट्टि आकर्षण हुने खेतीपट्टि आकर्षण नहुने, अब खेतीमा विकर्षण हुनुको कारण चाहिँ के हो भने अब कफी रोपौँ गभारोले दिँदैन, अब अर्को रस्ट भन्ने आएको छ त्यसको नियन्त्रणको लागि कसैले केही पहल गरेका छन्, सामान्य त्यो दुई किलो निलो तुत बाँडे भरले रस्ट नियन्त्रण हुन्छ र गभारो नियन्त्रणको लागि चाहिँ एउटा झोलमल बनाएर हाल्ने अनि यो यसो गर्ने भनेर भने भरले हुँदैन, स्थायी समाधानको लागि कम्तीमा पनि धेरै भने ल 100% कसैले काहीँ पनि गर्न सक्दैन, कम्तीमा 60% चाहिँ यो नियन्त्रण गर्न सकिने हो है भन्ने किसिमको त त्यसको जिम्मेवारी लिन त कोही
1: चाहिन्छ,
0: सम्बन्धित निकायले त्यो गर्नुपर्छ,
1: अहिले जस्तो यहाँले भन्दै गर्दा देशैभरका फार्महरूमा यही समस्या छ भन्नुभएको छ, नयाँलाई साँच्चै आकर्षण गर्नुको लागि वास्तवमा एउटा फोरम खडा गरेर सरकारी निकायमा चाहिँ यो खालका कुराहरू चाहिँ फेरि पुर्याएर एउटा वातावरण गऱ्यो भने फेरि सम्भाव्यता छ किनकि बजार चाहिँ अब्बल बन्दैछ कि यो क्षेत्रको चाहिँ
0: कफी त नेपालको अर्ग्यानिक भएको हुनाले यो नबिक्ने भन्ने कुरा क्वान्टिटीको रूपमा त धेरै पुग्छ नै, त्यो धेरै माग छ, त्यो हिसाबले त दिनै सकिँदैन होइन। तर अर्को योभित्र अर्को कुरा एउटा पनि समस्या आइसकेको छ हजुरले भन्दै गर्दा, कफी अहिले विश्व बजारमा कफीको माग त छ, कुन कफीको माग बढी छ? यहाँ अब भोलि फेरि एउटा अर्को समस्या क्रिएट हुँदैछ, मैले त्यो कुरा देखाएको छु। त्यो चिजलाई
1: अहिले नेपालको अराबिकाको चाहिँ विश्व बजारमा जहाँ जति भए पनि बिक्छ,
0: अरबिका नै कफी हो भनेर भन्नको लागि त यो अरबिका कहाँ कहाँ छ भनेर कसैले त्यो किसिमको लिस्टिङ गरेको छ र लिस्टिङ गरेर मात्रै हुन्छ? भोलि यहाँ जहाँ जम्मा हुनुपर्ने हो त्यहाँ आउँदा जम्मै घालगुले भएर आइसकेको हुन्छ, भनेपछि यो एउटा ठुलो समस्याको रूपमा छ। भोलि मार्केटले मलाई यो मात्रै भेराइटीको चाहियो भनौँ भने त्यो दिन के गर्ने? त्यो पनि एउटा समस्या छ। त्यस कारणले यसलाई अब जात छुट्याएर खेती गरेर स्थायी छहारीको लागि के गर्ने, मलको लागि के गर्ने र गवारोको लागि के गर्ने, यी तिनवटा चिजको समाधान भयो भने कफीमा त मलाई लाग्छ यो जति काठमाडौँ उपत्यकामा आएर अल्झेर बसेका किसान छन् ती किसान फेरि फिर्ता भएर खेती सुरु हुन्छ, फेरि जागरण हुन्छ। यो जागरण गराउनुको लागि अब हामीले हामी एउटा मात्रै बोल्दाखेरि त यहाँ यो देशमा सुन्ने मान्छे हुँदो रहेछ, अब जुलुस उठेर बोल्ने मान्छे छैन।
1: अब सँगै बोलाउँला कुनै फोरममा चाहिँ यो खालका कार्यक्रम आयोजना हामी आफै गरेर तपाईँहरूलाई सबैलाई सम्बन्धित निकायहरूलाई सँगै राखेर छलफल पनि गरौँला, ठिक छ? हामीले यसमा पनि अध्ययन गर्ने भयौँ, तर हामीले चाहिँ सम्भाव्यता भएका चिजहरूलाई चाहिँ साँच्चीको सम्भावना खोजौँ र सम्भावना देखाइदिउँ, युवा पुस्तामा स्वदेशमै काम गर्ने वातावरण बनाइदिउँ भनेर त बोलिराखेका छौँ, ठिक छ? यहाँको विषय मुद्दा उठिसके पछाडि यो विषय हामी पनि छलफल गरौँला। भनेपछि अब लागत लगानी भन्दा पनि विशेष गरी प्राविधिक समस्या नै देखियो कफीमा,
0: यसमा सब निदान्त प्राविधिक समस्या हो। यो समस्या फेरि अब तल्लो लेभलका प्राविधिकहरूले गरेर समाधान हुने चिज पनि होइन, यसलाई त राष्ट्रिय स्तरबाट अध्ययनको रूपमा राखेर
1: मन्त्रालयले गर्न पर्यो अथवा बोर्डले गर्न पर्यो चाहिँ,
0: यो जोसुकै भएर सम्बन्धित निकायले गरिदिनुपर्छ। र यसको साँच्चै नेपालबाट कफी उत्पादन गराउने हो भनेदेखि पेपरमा होइन नि त, फिल्डमा गरौँ न, फिल्डमा गर्ने गरी गर्ने का योजना पनि बन्नु पर्यो। मलाई एउटा चित्त नबुझेको कुरा के हो भने
1: भन्नुहोस् मजाले भन्नु,
0: एउटा किसानमा किसान कसलाई भन्ने मापदण्डै बनाउँदाखेरि, जस्तै बोर्ड भन्ने त राष्ट्रिय स्तरको चाहिँ एउटा संस्था हो, त्यो संस्थाले कार्यक्रम दिन्छ अरे भन्ने सुनेको छ, ककरले पाएका छन् त्यो विषयमा पछि कुरै गरौँला। तर त्यहाँ एउटा मापदण्ड के बन्दो रहेछ भने 400 रुपियाँ 500 रुपियाँ जग्गा भएको मान्छेलाई चाहिँ ग्रान्ट दिने, अनुदान दिने, त्यो किसिमको। जबकि हाम्रो देशमा त कस्तो किसान छन् भने 2 रुपियाँ खेती गर्ने किसान छन्, 5 रुपियाँ खेती गर्ने किसान छन्, 7 रुपियाँ खेती गर्ने किसान छन्, त्योभन्दा माथि रहेका किसानलाई त हामी त ठुला किसान भन्छौँ। यदि राज्यको सोच त्यो 2 रुपियाँ 5 रुपियाँ 7 रुपियाँलाई नगर भने हो नि त, यो त यो भने त
1: सम्बन्धित लक्षित धेरै जसो किसान
0: लक्षित भएर यो कार्यक्रम पुग्नुपर्छ नि त, खोइ त कसले पायो, कुन जिल्लामा कसले पायो भन्न सक्नुहुन्छ? कसैले भन्न सक्ने स्थिति छैन। त्यस कारणले यस्ता कार्यक्रम होइनन्, कार्यक्रम बनाउनु भने 2 रुपियाँ 5 रुपियाँ 10 रुपियाँवाला किसानलाई दिएर ती किसानको संरक्षणको लागि तिनको लागि चाहिँ अनुदान दिएर तिनको लागि चाहिँ प्राविधिक सपोर्ट गरेर तिनलाई चाहिँ ऊर्जावान बनाएर जान सकियो भने कफी त धेरै म भन्दिनँ, 3 वर्षमा त फेरि यो देशमा जति अहिले उत्पादन भएको छ त्यसको 4 भाग चाहिँ कफी बढाएर चाहिँ उत्पादन गर्न सकिन्छ। त्यो हामीसँग भएको एउटा अनुभव हो, मैले अहिलेसम्म जति ठाउँमा कफी गरेँ भनेर गरेँ, त्यो चाहिँ मलाई लाग्छ किसान कहीँ पनि किसानको त्यो गर्दैन कि भन्ने किसिमको उसले मनोभावना त्यो बनाएकै छैन, किनभने उसलाई सपोर्ट छैन। कफी त रोप्ने मन हो, रोपे पनि हो, तर के गर्नु, रोपेको वर्ष गभारो लाग्यो, रोपेको वर्ष रोग लाग्यो, अब छारी के बनाउने, के दिने, त्यो त्यो किसिमको कुरा भएन। अब हामीलाई चाहिँ इन्टरकपको रूपमा पनि त्यो छारीको बोटको व्यवस्था गरिदियो भए, त्यो चिजको चाहिँ आइडेन्टिफाई भएको भए हामी त्यसरी त्यसबाट पनि त आम्दानी लिएर चाहिँ थप आम्दानीको रूपमा त्यसलाई प्रयोग गरेर पनि कफी र त्यो दुइटा जोड्दाखेरि हाम्रो खर्च
1: लागत मूल्य अझ कम हुन्थ्यो। यहाँको कुरा सुन्दै गर्दा सठिक अन्तिम खण्डमा जस्तो अहिले यहाँको अनुभवले चाहिँ छारी चाहिँ के को ठिक हुँदैछ, के को गर्दा चाहिँ अझ बढी उत्पादन उत्पादक त भयो, यहाँलाई अनुभव छ कुनै?
0: होइन, यो यो कुराले मलाई के
1: सिकायो
0: के सिकायो भने हामीले सुरुमा पनि हामीले पनि छारीको लागि चाहिँ छायादार रोडको चाहिँ प्रबन्ध गर्नुपर्छ भनेर इभिलिभिलीलाई बढी प्राथमिकता राखेर किसानलाई रोपायौँ। अब त्यसको समस्या अहिले के भयो स्थानीय स्तरमा भने कफीको त्यो त टन्नै फल्छ, कोसा टन्नै फल्छ र त्यो टन्नै फलेको चिजबाट झर्ने त फेरि माटैमा जान्छ नि, अनि त्यो माटैमै गइसकेपछि त किसान त कफी मात्रै हेर्ने भयो, त्यो बाली दुई तिन वर्ष नहेर्दाखेरि त त्यो कफीको भन्दा त त्यो इपिलको घारी चाहिँ धेरै
1: भयो,
0: अनि त्यो काट्न पनि सक्दो रहेछ, उखेल्न पनि सक्दो रहेछ। म एक ठाउँमा गएँ, दुई ठाउँ हेरेँ मैले, नुवाकोटमा र ललितपुरमा हेरेँ। अब त हामीलाई त डोजर पो चाहियो त फेरि, यो उखेल्नलाई त हिजो रोपियो, अब समाधानै गर्न सकिने भयो। अब भित्र कफी छैन, बाहिर हेर्दा पुरै जङ्गल देखिन्छ, हेर्दाखेरि ठुलै बगैँचा होला भने जस्तो, कफी 100 किलो कफी पनि बनाउनु सकिएन भनेर भन्ने किसानको गुनासो छ। यो चिजलाई त समाधान दिनु सक्नुपर्छ हाम्रो। त्यो बेला के भने, त्यो बेला चाहिँ तत्काल रूपमा छहारी दिएर बाँच्छ होला भन्ने हिसाबले छहारीको विकास गर्ने भनेर देशव्यापी रूपमा भएको कुरा त त्यही हो नि।
1: यो चाहिँ एउटा प्राविधिक कुरा भयो, कुन चाहिँ लामो समयसम्म चाहिँ ठिक हुन्छ।
0: हामीलाई दिनुपर्ने चिज के हो भने, त्यस्तै छायादार रुख दिनु पर्यो, स्थायी रूपमा त्यो बोटले उत्पादन दिनु पर्यो, त्यो त्यो उत्पादनलाई हामीले बजारसम्म पुर्याउन सक्ने गरेको उत्पादन भइदियो, त्यो त्यस्ता चिजहरू हामीले कफीमा एड गरेर लग्यौँ भने एउटा छहारीको रूपमा समाधान हुन्छ। अर्को कुरा, हामीले मलको रूपमा किसानलाई जुन जुन किसिमको मल हामीले जैविक वनस्पतिबाट बनाएर प्रयोग गरेर भनेर जुन जुन किसिमको सिकाइयो, त्यो त गाह्रो रहेछ किसानलाई। अनि त्यो मलमा हामीले चाहिँ जुन जुन एउटा चाहिँ जीवाणु भनेर हामीले त्यतिखेर चाहिँ इएमलाई मात्रै प्रयोग गर्ने गरेको थियो, इएम प्रयोग गरेर मल बनाउँदा राम्रो हुन्छ भनेर भनेको, त्यो चिज पनि झन्झटिलो भयो। अब अहिले बजारमा चाहिँ टेक्नोलोजीले अलिकति फड्को मारे जस्तो मैले अनुभव गरेको छु। यो जीवाणु मललाई कफीमा जोडेर लाने भने उत्पादनमा अरू मलको आवश्यकता पनि परेन, जीवाणु मलकै प्रमोसन गर्नुपर्छ। र बजारको के रोग क्रियाको अध्ययन अनुसन्धानको लागि चाहिँ त्यही जीवाणु मललाई हामीले प्राथमिकतामा राखेर प्रयोग गर्दै गयौँ भने करिब करिब यो हिजो अस्ति बिग्रेका चिजहरू, जुन गवार किराहरू अरू अरू किसिमका किराहरू आइरहेका क्रियाहरूलाई पनि नियन्त्रण गर्छ यसले भन्ने पनि आइसकेका छ। जस्तै पूर्वी टिमोर भन्ने देशबाट अध्ययन गरेर आउने साइन्टिस्टहरू पनि मसँग पनि सम्पर्कमा हुनुहुन्छ, उहाँहरूले गरेका कुराहरू अनुसार कफीमा अब गवार नियन्त्रण गर्न सकिन्छ, तर 100% होइन, 60-70-80 बनाउँदै जान सक्छौँ हामी, यसलाई घटाउँदै जान सक्छौँ भन्ने पनि छ। यसरी त्यो भइदियो भने त कफी किसान त, मैले उहाँलाई उहाँसँग त मैले के पनि कुरा गरेँ भने, यदि तपाईँको टेक्नोलोजीबाट आएको मल विषादी जुन भन्दा आएको जीवाणु मलको कुरा छ, यसले कन्ट्रोल हुन्छ भने त तपाईँलाई त यो राष्ट्रमा त पूजा गरेर राख्नुपर्छ, किनभने यो त आएकै छैन, कसैले अध्ययन गरेकै छैन। यो यही चिज त चाहियो हो नि त किसानको लागि, त यो त वरदान साबित हुन्छ। र हामीले देशव्यापी रूपमा जहाँ जहाँ कफी गरिन्छ त्यो चिजमा अर्ग्यानिक एउटा मुभमेन्ट पनि चलाउन सक्यो, किसानको एउटा स्वास्थ्यको लागि चाहिँ सुधार पनि गर्न सक्यो भन्ने
1: हुन्छ। निकै महत्त्वपूर्ण विषय सन्दर्भ जोडिदिउँ, हामी नयाँ कुरा प्राप्त गऱ्यौँ, हामीले अहिले चाहिँ कफी क्षेत्रमा विशेष गरी प्राविधिक कुराकै समस्या बढिरहेछ भन्ने खालको महत्त्वपूर्ण निष्कर्ष पनि निकाल्यौँ। यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहनुहुन्छ देशैभरबाट, यहाँलाई सुन्दै गर्दा पक्कै पनि उहाँहरूलाई काम लाग्न सक्छ नम्बर। यहाँको
0: मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98511-20745
1: हुन्छ। हामीले समय दिनुभयो, सन्दर्भ जोडिदिनु भयो, यहाँका कुराहरूलाई पक्कै पनि हामी जनमानसमा पुर्याउनु पर्छ, किसानमा पुर्याउनु पर्छ भनेर पनि यहाँसम्म बोलाएको थियौँ, आउनुभयो, हामी धेरै आभारी छौँ। फेरि पनि यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु। नमस्कार।
0: नमस्कार
1: हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग कफी प्राविधिक, लामो समयदेखि कफी क्षेत्रमै लाग्नुभएका प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्थ्यो। आज हामी उहाँसँग चाहिँ कफी क्षेत्रको अहिलेको समस्या, युवावर्गलाई किन चाहिँ आकर्षण गर्न सकिएन र कफी गर्नेहरूले मात्रै गरेका छन् नयाँहरूमा भने जस्तो किन जागरण भएन, अथवा चाहिँ साना किसानलाई, मध्यम वर्गका किसानलाई चाहिँ सरकारका कार्यक्रमहरूले किन चाहिँ समेट्न सकेन लगायतका विषयमा हामी छलफल गर्दै थियौँ। छलफलमा जुट्नुभएका उहाँलाई फेरि पनि आभार भन्दै आजको श्रृङ्खलाको समय सकाउँदैछौँ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञ समिति निकाय मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध भइ नै रहेका छौँ, जसको लागि 98510-97192 यो चाहिँ हामी हटलाइन नम्बरको रूपमा सेयर गरेका छौँ। यहाँहरू धेरैले काम लागिराखेको छ, यहाँले नि शुल्क रूपमा चाहिँ यो नम्बरबाट सेवा सुविधा अथवा चाहिँ हामी सम्बन्धित ठाउँमा यहाँहरूको कुराहरूलाई पुर्याइदिनको लागि हामी प्रतिबद्ध भएर नै लागेका छौँ। अफेरबाट, अनियरबाट पनि त्यसरी पनि नम्बर सेयर गरेका हौँ भन्दै असीम सापर यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: रेडियो मेलम्ची 107.2 MHz
1: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
2: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौं। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौं र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौं।
3: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं। भूकम्प थेग्ने संरचना बनाऊ।
4: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
5: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशीली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रास सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रास सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-093-47, 98514-093-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
3: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
4: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
3: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
4: तिमी चिन्ता नल्याऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ।
5: गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
3: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
4: सम्पर्क नम्बर 98-49-55-96-59, 98-49-55-96-59।
6: नमस्कार दिदी।
7: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
6: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
7: जाउ न विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
6: त्यहाँका सेवाहरू के छन् त?
7: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
8: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी, चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक, चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल, 98-510-42-538, 98-510-42-538।
9: UGC-बाट QAA प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँमा। त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए, बिएड, बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी, एमबिएस, एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
10: हाम्रा विशेषताहरू:
9: बिहानी समयमा कक्षा सञ्चालन,
10: सुलभ शुल्क,
9: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
10: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
9: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
10: QAA अवार्डेड क्याम्पस,
9: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
10: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस।
9: उच्च शिक्षाको लागि QAA प्राप्त क्याम्पस नै रोजौँ।
10: बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।
11: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
12: हामी कहाँ उन्न जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
11: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ। सम्पर्क नम्बर 98-081-26-654।
7: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
12: होइन चिटिक्क परेर हतार हतार कता
6: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
12: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
6: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
12: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
1: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849071062, 9717-2135-73, 9717-2135-73।
13: रेडियो मेलम्ची 107.2 MHz। You're listening to
14: Everybody dance now. Dance now. Time check. It's 10 AM.
15: अहिले बिहानको 10 बजेको छ।
14: Time check.

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: ए मासु नभए भात त मलाई सर देखा जस्तो लाग्छ।
2: बिहा गर्न पर्दैन,
1: बिहा गरे मासु खान पाइन्छ।
2: ससुरालीमा त पाइन्छ होला नि,
1: ससुरालीमा एक दिन मासु खान पाइयो के बिहा गर्ने।
3: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
4: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दुबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
5: सम्पर्क नम्बर 9801443486, 9813186449, 9849720 प्रोभाइडर विश्वराम खड्का।
4: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861530916।
6: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-0943-47, 98514-0943-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
4: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन,
7: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
4: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रिस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909309, 98510-007-96, 98512-17542, अवे टु दिल्ली बजार रोड, पुतली सडक, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
4: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
5: तपाईँ हाम्रै बेकरी बिजी बेकरी,
8: बिजी बेकरी,
9: बिजी बेकरी
8: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
5: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
8: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809-98003, 9809-98003।
10: सुत्केरी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो कहिलेकाहीँ त मासु पनि खुवाउनु नि।
11: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि, फेरि भान्जा मेट सबमा जाने मेलम्चीमा।
12: केटाले मासुको बन्दोबस्त गरे ल।
11: पख पख बुढो, अनि त्यो मासु भान्जा मिट सपबाटै ल्याएको हो नि। तिमीहरू मात्रै खानी, मलाई नदिने।
9: हजुर, भान्जा मिट सप मिलम्ची 11 सिन्धुपाल्चोक, स्कुल जाने बाटोमा गुच्छी खाजा घर सँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ, अन्डा र ससेज पनि उपलब्ध छ।
12: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ,
4: कालिजको चल्ला पनि उपलब्ध छ।
9: सम्पर्क नम्बर 9823428811, 9849071983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
6: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा।

0: धेरै बोले अरूले।
1: अब बोल्ने पालो तपाईँको।
0: तपाईँको बोलीमा लोली मिलाउँछौँ हामी।
1: जुगलको शिरदेखि इन्द्रावतीको तीरसम्म समुदायको सही पहरेदार।
0: अब तपाईँ सँगै तपाईँकै रेडियो
2: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: नमस्कार, बिहान 11 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। गत भदौ 10 गते आएको भीषण बाढ़ीबाट प्रभावित परिवारको वास्तविक अवस्था बुझ्दै क्लबका प्रतिनिधि विभिन्न होल्डिङ सेन्टरमा पुगेका छन्। विपदको घड़ीमा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी राहतस्वरूप लत्ता कपडा, टस्न तकिया, ब्लाङ्केट, झोल, स्याम्पू, सेनेटरी प्याड लगायत खाद्यान्न सामग्री सहित जहाँ आवश्यकता त्यहाँ लाइन्स भन्ने मानवीय सेवाको भावना सहित लाइन्स अफ क्लब काठमाडौँ शुभतार र लाइन्स क्लब अफ रोगट साइबर सिटीले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको लागि करिब 16 लाख रूपियाँ बराबरको राहत सामग्री वितरण गरिएका छन्। राहत सामग्री विद्युत नगरपालिका 4 वडाका वडा अध्यक्ष विनोद बहादुर ढुङ्गेल तथा त्रिशुली उद्योग वाणिज्य संघका अध्यक्ष गीता आत्मियाको रहवरमा वास्तविक बाढ़ी पीड़ित परिवारलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। बाढ़ीले घरबार तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले मानवीय सेवाको अभियान सञ्चालन गरिएको लाइन्स अफ क्लब अफ काठमाडौँ शुभताराले जनाएको छ। विपदको समयमा राहत केवल सामग्रीको सहयोग मात्र नभई पीड़ित समुदायलाई आफूहरू एक्लै नभएको अनुभूति दिलाउने माध्यम समेत भएको क्लबको भनाइ छ। राहत वितरण कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौँ बताराकी अध्यक्ष सुशीला श्रेष्ठ, चण्डिका श्रेष्ठ, आदित्य जोशी, आकाश श्रेष्ठ, शर्मिला प्रधान, मीना प्रमाणधर र महेश श्रेष्ठको सहभागिता रहेको थियो। त्यसै गरी लाइन्स क्लब अफ गड साइबर सिटीका सुभाष तामाङ र सुमन तामाङ पनि सहभागी हुनुभएको थियो। राहत सामग्री जुटाउनेदेखि प्रभावित परिवारसम्म पुर्याउने कार्यका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ। लाइन्स क्लब अफ काठमाडौँ शुभ ताराका संस्थापक अध्यक्ष राजेश हिमालयले विपदको घड़ीमा प्रभावित समुदायको साथमा उभिनु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। उहाँले मानवीय सेवाको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यकता र आवश्यक अवस्था अनुसार थप सहयोग गर्ने जानकारी दिनुभयो। विपदको कारण पीड़ामा रहेका परिवारको अनुहारमा केही क्षण भए पनि राहत र आशाको अनुभूति दिलाउने उद्देश्यले गरिएको यो सहयोगले जहाँ आवश्यकता त्यहाँ लाइन्स भन्ने सम्भावनाले व्यवहारमै प्रतिबिम्बित गरेको छ। दुई दिनदेखि काभ्रेको पनौती स्थित बलथली रिसोर्टमा जारी एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक आज सकिँदैछ। कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल र सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेका दुई प्रतिवेदन समेटेर एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरूबीच घनीभूत छलफल भइरहेको बताइएको छ। एमाले सचिवालय बैठकले गत जेठ 10 गते उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले देशभर सुझाव संकलन गरेर सदस्य सचिव शंकर पोखरेललाई असार 25 गते प्रतिवेदन मस्यौदामा गर्ने जिम्मा दिएको थियो। सुझाव समेटेर पोखरेलले तयार पारेको मस्यौदाप्रति कार्यदल संयोजक थापाले नै काउन्टर प्रतिवेदन तयार गरेपछि कार्यदलभित्र विवाद देखिएको थियो। नेपाली कंग्रेसको शेरबहादुर देउवा समूहको बैठक बसिरहेको छ। देउवा निवास चुन्देबीमा बैठक बसिरहेको नेता एनपी साउदले जानकारी दिनुभयो। हिजो बसेको गगन थापा नेतृत्वको संस्थापकको केन्द्रीय सहकारी सम्पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएको सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। यस विषयमा आफ्नो औपचारिक धारणासहित आवश्यक निर्णय गर्न बैठक बसिरहेको संसदको भनाइरहेको छ। अर्का नेता दीपक खड्काले बैठकले महाधिवेशनमा भाग नलिने निर्णय गर्ने जानकारी दिनुभएको छ। गत पौष अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिका बीच तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको विशेष महाधिवेशनपछि कंग्रेसमा विवाद बढेको छ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनसादी व्यवसायी महासंघ अनुसार आज सुन प्रतितोला 1200 रूपियाँले घटेको हो। महासंघ अनुसार आज छापावाला सुन प्रतितोला 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुन प्रतितोला 3,02,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै सुनको मूल्य त्यस्तै चाँदीको मूल्य पनि प्रति तोला 40 रुपियाँले घटेको छ। आज चाँदी 4,620 रुपियाँमा कारोबार भइरहेको छ। क्रिकेट एसोसिएसन नेपाल क्यानका सचिव पारस खड्काले एसएससी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटको लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। एसएससी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेटर टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाड़ीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताउनुभयो। उहाँले अर्जुन कुमार र शेरमल लगायत युवा खेलाड़ीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गर्नुभयो। खड्काले क्रिकेट टीम स्पोर्ट्स भए सपो भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने बताउनुभयो। यद्यपि समग्रमा नेपाली क्रिकेट टोलीले राम्रो गरिरहेको उहाँको भनाइ थियो। हवस् त यिनै समाचार प्रसङ्गसँगै बिहान 11 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
3: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
2: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
4: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
2: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल मेलम्ची 7 दुवाचौर।
4: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बल बहादुर वाइबा प्रतिमा अरियाल शब्द लय बल बहादुर वाइबा बल बहादुर वाइबा युट्युब च्यानल मार्फत उपलब्ध छ सुन्न र हेर्न नभुल्नुहोला।

0: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन, आमा याङ्ग्रीको काठ, हेलम्बुको मुटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
1: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
0: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
1: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
0: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी, 9800 60 956।
2: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
1: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
3: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदैछ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ, शान्त र सुरक्षित वातावरण, अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
2: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
3: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
1: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
3: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा। प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
1: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्दा आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 9841400007, 9823551534।
4: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
1: दाइ, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
5: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
1: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
5: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
6: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
1: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
6: सम्पर्क नम्बर 9861-50-83-36,
1: 9809-95-452। यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
2: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षित सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षित सदस्य।
1: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन्छ अनुरोध छ। जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख

0: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
1: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाइ, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
0: अब बजारमा भन्या जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
1: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाइ।
2: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
0: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गंगा बहादुर दनवार तथा दशरथ दनवार।
4: सम्पर्क नम्बर 9853131117, 9806379276।
5: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
6: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
5: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
6: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
5: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
6: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ,
5: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
6: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
5: प्रोपाइटर दिनेश विश्वकर्मा।
6: सम्पर्क नम्बर 9856991606, 9818552943। आजै सम्पर्क गर्नुहोस् न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
7: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
8: बिजी बेकरी
9: बिजी बेकरी
8: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
7: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
8: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ।
10: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
5: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
6: हेर न बहिनी, भैँसी बिराम भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला, मलाई त तनाव पो पर्यो भने।
5: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
6: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
5: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864936690, 9864936690।
11: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
12: अब चिन्ता नगर्नुहोस्, लङ्कनमाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
11: यहाँ युपिबिसी तथा आल्मुनियमका आकर्षक झ्याल ढोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
12: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
11: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस्, लङ्खनामाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल ढोका ग्रिल सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
6: स्थान मेलम्ची बजार, आमा हेल्मो बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813650647।
11: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनपोङ।

स्वर बैरागी च्याङ्बा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ। शब्द सरिता दोङ, बैरागी च्याङ्बा। प्रोड्युसर किरण तामाङ, सरिता दोङ। एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्गो युट्युब च्यानल मार्फत उपलब्ध छ। सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सवा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बस पार्क, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: ए भाइ, यो गाडी कुन बेला जान्छ?
3: ए दाइ, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
2: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
3: ए दाइ, के टेन्सन लिनु भा, यही हेलम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
2: ए हो र भाइ।
3: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशुपन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशुपन्छी जन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
2: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
4: ए ल भयो त दाइ, जाउँ जाउँ गुर्जी, जाउँ जाउँ।
1: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै। प्रोपाइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 9803-62870।
5: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: wider world with the BBC World Service.
1: भन्दै चिन्ता व्यक्त र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो, तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे। तर गएको भदौ 10 गतेको भोटेकोसी बाढीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढीबाट अहिलेसम्म 1,388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5,000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि प्रभावित क्षेत्रमा खोज उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथसहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भिडभाड भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाइ छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 को बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढी आएको छ। बाढीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढेको आवाज सुनेपछि भागेका वडा नम्बर 1 का वडा अध्यक्ष धनबहादुर महरले बताउनुभयो। बाढीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरुद्ध सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यस्तै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकनसहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझ्याङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढीको विपदले यस वर्षको तिज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्रचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझुङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। तिजको दिन आज सोमबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा 1200 रुपियाँले घटेको हो। हिजो सुनको भाउ तोलामा 1200 रुपियाँले बढेको थियो। आज नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुन हिजो तोलाको 3,02,200 रुपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। हिजो तोलामा 60 रुपियाँले बढेर चाँदी तोलाको 4,360 रुपियाँमा कारोबार भएकामा आज 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रुस विश्व बजारमा डिजेलको महत्वपूर्ण आपूर्तिकर्ता मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गए राति मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नुभएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीडामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुसी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएईलाई 44 रनले पराजित गर्दै नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीको विपदले यस वर्षको तिज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरुद्ध, पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4 लाख सिलिन्डर ग्यास वितरण भएको तथ्याङ्क, रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त, र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
0: रेडियो मेलम्ची 107.2 MHz।
2: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
3: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
2: मेलम्ची 11 चौकी सँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
3: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
2: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ,
3: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
4: एसकेटी नेपालको आधिकारिक विक्रेता इन्द्रावती कृषि मेसिनरी सप्लायर्स बेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98510 43321, 98180026384।

0: एसएम फोटो फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो
1: पासपोर्ट भिसा फोटो
0: फोटो प्रिन्ट तथा फ्रेमिङ
1: भिडियो सुटिङ तथा एडिटिङ
0: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो
1: ड्रोन फोटो तथा भिडियो
0: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो
1: फोटो एडिटिङ कलर ग्रेडिङ
0: डिजिटल फोटो तथा भिडियो सेवा
1: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन
0: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि सम्पर्क नम्बर 98100-66569
2: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झडा पुग्ने होइन त
3: हो नि अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज
2: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ
3: शनिबार विशेष सुरसिङ झरना प्याकेज काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000 खाना र खाजाको पनि व्यवस्था छ हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्
2: ढिलो नगर्नुहोस् आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ नारायण टार काठमाडौँ फोन नम्बर 98514-39100 98607-1552-15 97479-8008
4: होइन ए दाई राज मोटरसाइकल वर्कसप यही थियो अहिले छैन त बाइकमा अलिक समस्या आयो देखाउँ भनेको फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन
5: ए राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ अब त्यतै जानुहोस्
3: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ
5: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
3: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर मेलम्ची बजार जयपालचोकी एबी बसवार सँगै
5: प्रोपाइटर रवि बस्नेत सम्पर्क नम्बर 98 43 23 58 99 98 10 022 355

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय मेलम्ची लक्ष्मी बैंकको माथिल्लो तला. फोन नम्बर 011-40-1157. शाखा प्रबन्धक लक्ष्मण विष्ट. सम्पर्क नम्बर 98512-73161, 98611-01505. कुपिला अधिकारी 98236-5479. सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ.

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: अब त घर बनाउने होइन भने कति टरमा बस्नु
2: हो नि. अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो. त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके. अब चाँडै बनाउने.
1: अनि के पाइँदो रहेछ त्यहाँ? सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न. सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङरोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ. साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ.
1: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार.
2: प्रोप्राइटर मंगल दंगाल. सम्पर्क नम्बर 9861104475, 9801395664.
1: परिवारको संस्कार शिक्षाको आधार.
2: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ. पीजी देखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य.
1: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ.
2: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाईको विद्यालय. गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन. प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ. सुरक्षित, शान्त र विद्यार्थी मैत्री वातावरण. बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड.
1: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता.
2: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्. सम्पर्क नम्बर 01-49-17-146-98-41-33-66-86.
0: रेडियो मेलम्ची 107.2 MHz.

0: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
1: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
1: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
2: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 9861-50-83-36,
2: 9809-95-452।
3: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
4: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको यस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी, सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
5: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
4: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
3: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
4: फोन नम्बर 01-4575-891, 9813-088-42, 9813-088-37।
6: वेबसाइट saintlawrence.education.np, योर सक्सेस आवर कमिटमेन्ट।
7: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनी, मेलम्ची 11। सम्पर्क नम्बर 9843-75-90-32, 9843-75-90-32।
8: नानी, कता टाढै जान लागे के?
9: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
8: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
9: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग घटबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
8: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
9: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका, नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
8: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
9: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
8: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
9: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकी संघ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
10: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
11: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
10: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
11: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saath ma kasari bhanne prashna kahile aaudaina.
10: Tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tira ko vastavik yatra ho.
11: Aajai samparka garnu hos dream city abroad education consultancy private limited, Chave Hill, Chuchepati Chowk, Kathmandu.
10: Phone 9866279606, 9845674956, 01592404.
12: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
13: हैन कता हिन्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने हैन।
14: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
13: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
14: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
13: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
14: सम्पर्क नम्बर 9849559960, 9849559960।
15: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
16: हामी कहाँ उन्न जातका बङ्गुरका पाठा पाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
15: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ। सम्पर्क नम्बर 9801826654।
9: साथै विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
3: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
17: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
3: प्रविधि मैत्री शिक्षण सिकाइ,
17: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
3: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
17: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474 4565-472।
18: नमस्कार दिदी।
19: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
18: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
19: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
18: त्यहाँका सेवाहरू के छन् त?
19: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
20: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 98-510-42-538 98-510-42-538।
21: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशीली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रराज सेन्चुरीको लयमा, राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रराज सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।
22: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
23: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौँ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौँ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौँ।
24: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ। भूकम्प थेग्ने संरचना बनाऊ।
17: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
25: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
26: You're listening to Everybody dance now. Dance now.
27: Time check. It's 1 p.m.
28: अहिले दिउँसोको एक बजेको छ।
27: Time check.

नमस्कार, रेडियो मिलम्सी 107.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम घर संसारमा तपाईँलाई स्वागत छ। कार्यक्रम घर संसारको साथमा म कार्यक्रम प्रस्तुता सन्डिका उपस्थित भइसकेको छु। अबको एक घण्टासम्म हामी तपाईँहरू समक्ष रहनेछौ। यो कार्यक्रम दैनिक 1 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम घर संसारमा हामी तपाईँहरूलाई उपयोगी हुने जानकारीहरू प्रस्तुत गर्दै आइरहेका छौँ भने आज पनि मैले तपाईँलाई उपयोगी हुने जानकारीहरू लिएर उपस्थित भएको छु। यो कार्यक्रम घर संसार रेडियो मिलम्सी 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लाहरूमा सुन्न सक्नुहुनेछ भने इन्टरनेट पहुँच भएको ठाउँबाट पनि तपाईँले www.radiomilamsi.com लगइन गरेर त्यसै गरी हाम्रो पात्र एपमा पनि रेडियो मिलम्सी सर्च गरेर संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। आज त विशेष गरी हरित तालिका तिज रहेको छ। महिला दिदीबहिनीहरू सबैजना रमाइलो गरी बसिरहनु भएको छ होला। आज तिजलाई विशेष रूपमा एकदमै माहौल तताएर बसिरहनु भएको छ होला। धेरैजना साथीहरू माइती जानुभएको छ होला, कतिजना साथीहरू चाहिँ मामा घर पनि जानुभएको छ होला, होइन? जे जस्तो भए पनि जुनसुकै ठाउँमा रहे पनि तपाईँहरू एकदमै रमाइलो गरी यो तिजलाई विशेष रूपमा मनाउनुहोला। सम्पूर्णमा तिजको धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रमको सुरुवात गर्छु एउटा मिठो गीतबाट। यो सुमधुर गीतपछि पुनः उपस्थित हुने नै छु। तपाईँ रेडियो मिलम्सी 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला।

यो गीतपछि पुनः स्वागत छ कार्यक्रम घर संसारमा। कार्यक्रमको सुरुवातमा किन बस्ने तीजमा व्रत, यसको बारेमा जानकारी गराउँछु। निश्चित अवधिका लागि सबै वा निश्चित खानेकुराहरू नखाएर गरिएको साधनालाई उपवास वा व्रत भनिन्छ। व्रत र उपवास नेपाली संस्कृतिको महत्वपूर्ण आयाम हो। 15 दिनमा एकपल्ट बसिने एकादशीको व्रत, महिनाभरि बसिने स्वस्थानी व्रत, तीज, ऋषि पञ्चमी, नवरात्र, चैते दशैं, चतुर्मासदेखि हप्ताको एकपल्ट बसिने साप्ताहित व्रत र घाम डुबेपछि नखाने वा एक छाक मात्र खाने आवधिक उपवासको प्रचलन पनि नेपाली संस्कृतिमा रहेको छ। व्रत र उपवासको नेपाली संस्कृतमा प्राचीन परम्पराहरू भए पनि बेला बेलामा यो व्रत प्रणालीहरू आलोचनाको घेरामा पर्दै आएका छन्। व्रत र उपवासको वैज्ञानिक आधार, उपवासको वर्गीकरण, उद्देश्यको आधारमा उपवासलाई उपचारात्मक उपवास, धार्मिक उपवास र राजनैतिक उपवास गरेर तीन समूहमा वर्गीकरण गरिएको छ। उपवास गर्ने तरिकाको आधारमा उपवासलाई सतत उपवास र अवधिको उपवास गरेर दुई समूहमा वर्गीकरण गरिएको छ। समय अवधिको आधारमा उपवासलाई छोटो अवधिको उपवास, मध्यम अवधिको उपवास र लामो अवधिको उपवास गरेर तीन समूहमा वर्गीकरण गरिएको छ। उपवासमा खाइने खाद्यान्नका आधारमा उपवासलाई निराहार, जलाहार, रसाहार, फलाहार र कल्प अर्थात् एकाहार गरेर पाँच समूहमा वर्गीकरण गरिएको छ। यो वर्गीकरणका आधारमा तीजको व्रतलाई अवधिक उपवास भन्नुपर्ने हुन्छ। अवधिक उपवास पनि उपवासको प्रचलित विधि हो। बस्न सजिलो र स्वास्थ्यमा मनग्गी फाइदा हुने भएकाले अवधिक उपवास संसार भरि नै लोकप्रिय रहेको छ। हप्ताको एकपल्ट बसिने उपवास, तीजको उपवास, ऋषि पञ्चमीको उपवास लगायत फलाहार गरेर बसिने उपवास, एक छाक मात्र खाएर गरिने उपवास आदि सबै आवधिको उपवास हुन्। आवधिक उपवास भनेको के हो त? आवधिक उपवास भनेको उपवास बस्ने यस्तो तरिका हो जहाँ खाना खाने समयलाई निश्चित अवधिमा सीमित गरेर दिनको अधिकांश समय खाना नखाएर व्यतीत गरिन्छ। आवधिक उपवासमा कुन खाना खाने र कुन खाना नखाने भनेर खासै मतलब राखिँदैन, तर कुन समयमा खाने विषयमा भने विशेष ख्याल राख्ने गरिन्छ। जनसामान्यमा प्रचलित आवधिक उपवास भनेको खाना खाने समय 8 घण्टामा सीमित राखी 16 घण्टा भोकै बस्ने हो। यस अवधिलाई 16 देखि 8 विधि पनि भनिन्छ। कुनै कुनै आवधिक उपवासमा उपवास समयमै न्यून क्यालोरीका खानेकुराहरू पनि खान दिइन्छ। दिन बिराएर गरिने उपवास, दिन बिराएर गरिने उपवास पनि एक किसिमको आवधिक उपवास नै हो। यस प्रकारको उपवास गर्दा एक दिन भोकै बस्ने र एक दिन सामान्य मात्रामा खाना खाने गरिन्छ। तीज र ऋषि पञ्चमी दुवैको व्रत बस्दा दिन बिराएर गरिने उपवास हुन पुग्दछ। प्रतित दिन बिराएर गरिने उपवास, यस प्रकारको उपवास गर्दा एक दिन सामान्य खाना खाइन्छ भने एक दिन 500 क्यालोरी भन्दा कम खानामा 500 क्यालोरी भन्दा कम मात्रामा खाना खाने गरिन्छ। सतत उपवास, उपवासलाई केही दिनसम्म निरन्तर जारी राखेर गरिने उपवासलाई निरन्तर वा सतत उपवास पनि भनिन्छ। उपवासका फाइदाहरू, इन्सुलिन प्रतिरोधकता घटाउने। आवधिक उपवासको अभ्यासले रक्त ग्लुकोजको मात्रा घटाउने, इन्सुलिन प्रतिरोधकता कम गर्ने र इन्सुलिन संवेदनशीलतालाई बढाउने गर्दछ। इन्सुलिन प्रतिरोधकता घटेपछि रक्त धारामा भएको ग्लुकोज कोषभित्र सजिलै प्रवेश गर्दछ र प्रत्यक्ष रूपमा मधुमेह नियन्त्रण गर्न यसले मदत गर्दछ। प्रदाहात्मक अर्थात् इन्फ्लामेटोरी क्रिया कम गर्ने, शरीरलाई पुगेको चोरुवा हानिकारक तत्त्व विरुद्ध शरीरले थालेको रक्षात्मक एवं प्रतिकारात्मक क्रियालाई इन्फ्लामेटोरी रिएक्सन भनिन्छ। इन्फ्लामेटोरी रिएक्सन अल्पकालीन र दीर्घकालीन गरेर दुई प्रकारको हुन्छ। अल्पकालीन इन्फ्लामेसन हाम्रा लागि राम्रै भए पनि दीर्घकालीन इन्फ्लामेसनले मुटु रोग, क्यान्सर, मल्टिपल स्क्लेरोसिस, रिमाटोइड अर्थराइटिस जस्ता समस्यालाई जन्माउने गर्छ। उपवासले गर्दा दीर्घकालीन इन्फ्लामेसन कम हुने तथ्य विभिन्न अध्ययनहरूले प्रमाणित गरेको छ। दीर्घकालीन आवधिक उपवासका क्रममा इन्टरल्युकिन 6, सीआरपी, ईएसआर, प्रोक्यालसिटोनिन र अन्य इन्फ्लामेटोरी मार्कर कम भएको पाइन्छ। हृदयको स्वास्थ्यमा सुधार हुने, 8 हप्तासम्म दिन बिराएर गर्ने उपवास गर्दा लो डेन्सिटी लिपोप्रोटिन 25% र ट्राइग्लिसिरोइड 32% घटेर जाने तथ्य उजागर भएको छ। यसै गरी उपवास गर्दा कोरोनरी आर्टरी रोगको जोखिम कम हुने गर्दछ। कोरोनरी आर्टरी रोगका धेरै जोखिम
कारकहरू कारक तत्त्वहरू छन्। ती मध्ये उल्ट्याउन सकिने जोखिम कारक तत्त्वहरू जस्तै उच्च कोलेस्ट्रोल, उच्च ट्राइग्लिराइड, उच्च एलडीएल कोलेस्ट्रोल, उच्च नन एचडीएल र बीएलडीएल कोलेस्ट्रोल, निम्न एचडीएल कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मध्यपान, श्रम र व्यायाम सम्मिलित नभएको जीवनशैली, मोटोपन, आफ्ना अडान र निर्णयहरूप्रति अडिक रहने टाइप ए व्यक्तित्व र मानसिक तनाव आदिबाट छुटकारा पाउन पनि उपवासले मद्दत गर्दछ। स्नेह छे हुन दिँदैन। 11 महिनासम्म अवधिको उपवासमा राख्दा मुसाको मस्तिष्कको कार्यक्षमता र बोध क्षमता र मस्तिष्कको रचना विज्ञान नै परिवर्तन भएको तथ्य अनुसन्धानले देखाएको छ। यसै गरी जनावरमा गरिएको अध्ययन अनुसार उपवासले स्नेह स्वास्थ्य राम्रो पार्ने, नसा र नाडीको रिजेनेरेसन गराउने र बोध क्षमतालाई बढाउने गर्दछ। अल्जाइमर र कार्किन्सन जस्ता स्नेह क्षय गराउने रोग लाग्न नदिन भूमिका खेल्दछ। तौल कम गर्न मद्दत गर्छ। उपवास गर्दा शरीरको बीएमआरलाई हासिल गर्न पहिले रक्त ग्लुकोज, त्यसपछि ग्लाइकोजिन र त्यसपछि चिल्लोको दहन हुने हुँदा तौल तुरुन्तै घट्छ। उपवास गर्दा नरेपिनेफ्रिन नामक हर्मोनको रक्त स्तर बढ्ने हुँदा तौल घट्दछ। 3-12 हप्तासम्मको अवधिको उपवास गर्दा 10-16% तौल कम हुन्छ। ग्रोथ हर्मोनको उत्सर्जनलाई बढाउँछ। शरीरको वृद्धि विकास, मेटाबोलिज्मको नियन्त्रण एवं तौल घटाउनेदेखि मांसपेशीको बलमा समेत यो हर्मोनले विशेष भूमिका निभाउँछ। चाँडै बुढो हुन दिँदैन र दीर्घजीवी बनाउँछ, क्यान्सरबाट बचाउँछ। दिन बिराएर गरिने उपवास गर्दा ट्युमर फर्मेसन रोक्नेदेखि किमोथेरापीलाई समेत प्रभावकारी बनाउँछ। कोषको क्रिया, जिन एक्सप्रेसन र हर्मोनको स्तर परिवर्तन, क्षतिग्रस्त कोषहरूको मर्मतमा पनि उपवासले महत्वपूर्ण भूमिका खेल्दछ र यो पछि उपवास पश्चात प्रेरित हुने कोषको अटोफेजी प्रक्रियालाई जिम्मेवार ठहराएको छ। यसै गरी उपवास गर्दा रिजेनेरेटिभ जिन, एन्टी ओल्डेज जिन र लन्जिभिटी जिनको एक्सप्रेसन हुने गर्दछ। भिजेरल फ्याट कम गर्न मद्दत गर्छ। अवधिको उपवास गर्दा हर्मोनहरूको रक्त स्तरमा आएको सुधार, न्यून रक्त इन्सुलिन, उच्च ग्रोथ हर्मोन एवं उच्च नरायण पिनेफ्रिनको कारणले पनि पेटमा लागेको बोसो घट्दछ। अक्सिडेटिभ स्ट्रेस कम गर्छ। धेरै दीर्घ जीर्ण र क्षयकारक रोगका कारण अक्सिडेटिभ स्ट्रेस हो। उपवासको अभ्यासले यो स्ट्रेस झेल्न सक्ने बनाउँछ। उपवासको अभ्यास गर्दा सब स्ट्रेस ग्लुटाथायन, सुपर अक्साइड डिस्म्युटेज, काटालेज र ल्याक्टेट डिहाइड्रोजिनको रक्त मात्रा बढ्दछ। प्राकृतिक एन्टिअक्सिडेन्टको मात्रा बढ्दा फ्री रेडिकल इन्जुरी कम हुने र इन्फ्लामेसन पनि कम हुने गर्दछ। तपाईँहरूलाई जानकारी गराए किन बस्ने तिजमा व्रत भन्ने बारेमा। अब गीत र छोटो विश्रामको पालो रहेको छ। त्यसपछि तिजमा यसकारण नाच्दा नाच्दै मूर्छा पर्छन् महिला र तिजमा पानी नपी व्रत बस्नु कति ठिक हुन्छ, सही तरिकाले व्रत कसरी बस्ने, यसको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु। तपाईँ रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: तपाईं हाम्रै बेकरी बीजी बेकरी
2: बीजी बेकरी
3: बीजी बेकरी
2: हैन सबैजना बीजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
1: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809198003, 9809198003।
4: सुत्केरी भएर यत्रो मानको छोरो जन्मदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो कहिलेकै त मासु पनि खुवाउनु नि।
5: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि, फेरि भान्जा मेट सबमा जाने मेलम्चीमा। पख पख बुढो, अनि त्यो मासु भान्जा मिठ सबबाटै ल्याएको हो नि, तिमीहरू मात्रै खाने, मलाई नदिने।
6: हजुर, भान्जा मिठ सब मेलम्ची 11 सिन्धुपाल चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ, अन्डा र ससेज पनि उपलब्ध छ।
7: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ,
8: कालिजको चल्ला पनि उपलब्ध छ।
6: सम्पर्क नम्बर 9823498811, 9849071983। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
9: UGC-बाट QAA प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिविको सम्बन्धनमा बिहानी समयमा सञ्चालित BA, BEd, BBS प्रथम वर्ष तथा MA सोसियोलोजी, MBS, MEd हेल्थ एन्ड EPM प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
9: बिहानी समयमा कक्षा सञ्चालन,
1: सुलभ शुल्क,
9: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
1: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
9: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
1: QAA अवार्डेड क्याम्पस,
9: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
1: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस।
9: उच्च शिक्षाको लागि QAA प्राप्त क्याम्पस नै रोजौँ।
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4620-310, 9841-9072-87, 9841-7192-72।
10: होइन, चिटिक्क परेर हतार हतार कता
2: काठमाडौँ जान भनेर हिँडेको, गाडी छुट्न लागिसक्यो होला।
10: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
2: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
10: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
8: गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 9849071062, 9717-2135-73, 9717-2135-73।
2: गीत र यो छोटो विश्राम पछि कार्यक्रम घर संसारमा तपाईँहरूलाई पुनः स्वागत छ।
3: मैले तपाईँहरूलाई भर्खरै जानकारी गराएको थिएँ किन बस्ने तिजमा व्रत भन्ने बारेमा। अब पनि कार्यक्रम गर्छु सारमा। तिजमा यस कारण नाच्दा नाच्दै मूर्छा पर्छन् महिला र तिजमा पानी नपिए व्रत बस्नु कति ठिक हुन्छ, सही तरिकाले व्रत कसरी बस्ने यसको बारेमा जानकारी गराउँछु। तिजमा यसकारण नाच्दा नाच्दै मूर्छा पर्छन् महिलाहरू। आज तिजको दिन धेरै दिदी बहिनीहरू व्रत बसिरहनु भएको छ होला। तिजमा दर खाने र व्रत बस्ने प्रचलन सांस्कृतिक दृष्टिले उपयुक्त हुन्छ, तर आफ्नै ज्यान जोगिएन भने संस्कृतिलाई बचाउन नै सकिँदैन। त्यसैले तिजको दिनमा परम्पराका नाममा रहेका केही कुरालाई परिमार्जन गर्न जरुरी छ। स्वास्थ्यका दृष्टिकोणले तिजको दिन भएकाले नाचगानमा रमाइन्छ। त्यो दिन शरीरले अरू समय भन्दा बढी पानी र खान माग्छ। व्रतका नाममा पानी समेत नखाई केहीलाई तुरुन्तै असर देखिन्छ भने केहीलाई कालान्तारमा त्यसको असर पक्कै देखिन्छ। चिकित्सकहरूका अनुसार दरका नाममा अघिल्लो दिन टन्न खानेर भोलिपल्ट पानी समेत नखाई व्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो। अघिल्लो दिन बढी चिल्लो पिरो र मसलेदार खाना खानेर भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर मूर्छा पर्दै उपचारका लागि अस्पताल आउने महिलाको संख्या हरेक वर्ष बढ़िरहेको चिकित्सकहरूले बताएका छन्। पानी समेत नखाई व्रत बस्ने गर्दा धेरै महिलाहरू नाच्दा नाच्दै ढल्ने वा मूर्छा पर्ने समस्या आउने गरेको छ। पानी नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको पाइन्छ। चिकित्सकहरूका अनुसार मानिसलाई दैनिक करिब 2000 भन्दा बढी क्यालोरी शक्ति चाहिन्छ। उक्त शक्ति खानाबाट प्राप्त हुन्छ। खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन। यस्तो अवस्थामा उक्त शक्ति शरीरमा संचित वस्तुबाट प्राप्त हुन्छ। यस्तो बेलामा प्रोटिन र केही भिटामिनको कमी हुन सक्छ, तर यसले एकै दिनमा कुनै गम्भीर असर गर्ने सम्भावना भने कम हुन्छ। तर पानी समेत नै नखाई व्रत बस्दा शरीरमा पानीको मात्रा कम हुन गई डिहाइड्रेसन हुन्छ। यसले गर्दा कति महिला बेहोश हुन्छन्। मधुमेह तथा पहिलेदेखि नै कमजोर र दीर्घ रोग भएकाहरूको मृत्यु समेत हुन सक्छ। मानव शरीरलाई दैनिक 2 लिटर भन्दा बढी पानी चाहिन्छ। निराहार बसेको बेला अझ बढी पानी चाहिन्छ। नाच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र लवण बढी खेर जाने भएकाले हाम्रो शरीरलाई बढी पानी चाहिन्छ। त्यसकारण महिलाहरूले पानी नै नखाई व्रत बस्नु आफ्नै स्वास्थ्यलाई असर पुर्याउनु हो। तिजको व्रतमा अन्न नखाए पनि शुद्ध पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम हुन्छ। व्रतका समयमा कोही महिला मूर्छा परेर ढलेमा पानी, ग्लुकोज पानी वा जीवनजल दिन पनि सकिन्छ। तपाईँहरूलाई जानकारी गराए तिजमा यसकारण नाच्दा नाच्दै मूर्छा पर्छन् महिलाहरू भन्ने बारेमा। अब भने कार्यक्रममा तिजमा पानी नपी व्रत बस्नु कति ठिक हुन्छ, सही तरिकाले व्रत कसरी बस्ने यसको बारेमा जानकारी गराउँछु। व्रतलाई धर्म र स्वास्थ्यसँग जोडेर हिँड्न सकिन्छ। कसैले धार्मिक आस्थाका लागि त कसैले शरीरको तौलो घटाउन समेत व्रत बस्छन्। व्रत बस्नुको अनेकौं फाइदाहरू छन्। व्रत बस्दा शारीरिकदेखि मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ। व्रत बस्दा मस्तिष्क स्वास्थ्यमा बढी फाइदा पुग्छ। उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन पनि मदत गर्दछ। तर सही तरिकाले नगरिएको व्रतले भने शरीरलाई फाइदाको साटो हानि पुर्याउँछ। व्रत सबै व्यक्तिले बस्न मिल्दैन। बालबालिका, गर्भवती, स्तनपान गराइरहेका महिला, शरीरको तौल कम भएका र दीर्घ रोगीहरूले व्रत बस्न नमिल्ने पोषणविदहरूले बताएका छन्। सबैलाई एउटै व्रतले फाइदा गर्छ भन्ने पनि हुँदैन। व्यक्तिको जीवनशैली, स्वास्थ्य अवस्था, उमेरले पनि फरक पार्छ। पोषणविदका अनुसार पानी पनि नखाई गरिने व्रत सबैभन्दा ठूलो गल्ती हो। निराहार व्रत बस्दा शरीरमा पानीको कमी हुन्छ, जसले विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ। पानी पनि नखाई गरिने व्रतले तत्काल शरीरको तौल घटे पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ। जुस, दुध, फलफूल खाएर गरिने व्रतले स्वास्थ्यलाई फाइदा गर्दछ, तर यस किसिमको व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्दछ। व्रत बस्दा शरीरको मेटाबोलिज्मको गतिलाई कम गर्ने, शरीर कमजोर हुने र भिटामिनको कमी हुन्छ भन्ने कुराहरू भने भ्रम मात्रै हो। सही तरिकाले गरिएको व्रतले शरीरलाई फाइदा पुग्दछ। पहिलो पटक व्रत बस्न लागि छ भने लामो समय व्रत नबस्ने, बिहान र बेलुकी खाना छाडेर भन्दा पनि एक समयको खाना छाडेर मात्र व्रत बस्नु पर्दछ। व्रत बस्दा 2-3 घण्टाको फरकमा जुस वा तरल पदार्थ खानुपर्छ। अरूले भनेको आधारमा नभई आफ्नो आवश्यकता र शारीरिक अवस्था अनुसार मात्र हामीले व्रत बस्नु पर्दछ। तपाईँहरूलाई जानकारी गराए। तिजमा यसकारण नाचा नाच्दै मूर्छा पर्छन् महिलाहरू र तिजमा पानी नपी व्रत बस्नु कति ठिकै छ, सही तरिकाले व्रत कसरी बस्ने भन्ने बारेमा। अब गीत र छोटो विश्रामको पालो रहेको छ, त्यसपछि व्रत सकिएपछि के खाने र तिजको व्रत बस्दा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी लिएर उपस्थित हुने नै छु। तपाईँ रेडियो बेलम्सी 107 मेगाहर्जमा कार्यक्रम घर संसार सुन्दै गर्नुहोला।

0: रेडियो मेलम्ची 107.2 MHz
1: सूचना यस पाँच पोखरी थाङपाल गाउँपालिका भित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनुहुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका। के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
2: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
1: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
2: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी सर्ट अफर राखिएको छ।
1: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
2: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
1: ढकाल फेन्सी स्टोर मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862424827।
3: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
4: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
3: डोटेल मोबाइल हाउस, त्यहाँ के पाइन्छ र?
4: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
3: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
4: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज के सामान ल्याउने अनि चलाउने।
3: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन। सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
4: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
3: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840454519, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
5: मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ।
6: बिहा गर्न पर्दैन?
5: बिहा गरेर मासु खान पाइन्छ?
6: ससुरालीमा त पाइन्छ होला नि।
5: ससुरालीमा एक दिन मासु खान पाइएन के बिहा गर्न?
7: बिहे नगरिकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
8: हजुर, विश्वराम कुखुराको मासु पसल, मेलम्ची 11 फटे दोबाचौर जाने पुलवारी, फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेड फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
9: सम्पर्क नम्बर 9801443486, 9813186449, 9849-2029। प्रोपाइटर विश्वराम खड्का।
8: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861530916।
10: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ 01 4500 9554 9554 बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन,
2: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रिस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909309, 98510-00796, 98512-17542, अवे टु दिल्ली बजार रोड, पुतली सडक, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।
0: रेडियो मेलम्ची 107.2 MHz।
2: गीत र यो छोटो विश्रामपछि कार्यक्रम गर्संसारमा तपाईँहरूलाई पुनः स्वागत छ। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz कार्यक्रम घरसंसार। आज विशेष गरी तिजको दिन रहेकाले सबैजना नाचगान गरेर रमाइलो गरी बसिरहनु भएको छ होला। बिहानदेखिको आज व्रत बसिरहनु भएको छ, मन्दिर गएर पूजाआजा गरेर रमाइलो गरिरहनु भएको छ होला। पक्कै पनि आफ्नो शरीरको पनि ख्याल गरेर व्रत पनि बस्नुहोला र रमाइलो पनि गर्नुहोला। भर्खरै मैले जानकारी गराएको थिएँ, तिजमा यसकारण नाच्दा नाच्दै मूर्छा पर्छन् महिला र तिजमा पानी नपी व्रत बस्नु कति ठिक हुन्छ, सही तरिकाले व्रत कसरी बस्ने भन्ने बारेमा। अब पनि कार्यक्रमको अन्तिममा व्रत सकिएपछि के खाने र तिजको व्रत बस्दा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी गराउँछु। व्रत सकिएपछि के खाने त? आज दिनभर निराहार व्रत बसेर हिन्दू नारीहरूले तिज मनाइरहेका छन्। निराहार व्रत सकिएपछि के खाने के नखाने भन्ने बारे धेरैलाई थाहा नहुन पनि सक्दछ। व्रत सकिएपछि मानिसहरू खाना नहुने कुरा बढी खाएर पनि बिरामी पर्ने गरेको चिकित्सकहरूले बताउँछन्। दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खानेकुरा खान सकिन्छ। लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्दछन्। ठोस खाना मात्रै होइन, पानी पनि एकासी धेरै पिउन हुँदैन। पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ। व्रत सकिएपछि आटाको रोटी बनाई आलुसँग खान सकिन्छ। व्रतमा साबुदाना र दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुन्छ। व्रतमा बदाम भिजाएर दुधमा मिसाएर दुधमा लगाएर पनि खान सकिन्छ। व्रत सकिएपछि केही क्षण राहत भन्दै कोल्ड ड्रिङ्क लिने बानी छ भने त्यसले मा गम्भीर खतरा पैदा गर्छ। खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक नहुने चिकित्सकहरू बताउँछन्। यसका साथै मसलेदार खाना पनि राम्रो हुँदैन। दिनभर केही नखाएर सुक्खा भएको खाना नलीमा एकैपटक सारो खाना खाँदा समस्या हुन्छ, त्यसले खानाका नलीहरू फुट्ने सम्भावना हुन्छ। त्यसैले खानाहरू हामीले मिलाएर खानु पर्दछ। तपाईँलाई मैले छोटो जानकारी गराए व्रत सकिएपछि के खाने भन्ने बारेमा। अब पनि कार्यक्रम घर संसारमा तिजको व्रत बस्दा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी गराउँछु। आज हरितालिका तीज। आजको दिन अधिकांश नेपाली हिन्दू महिला पतिको दीर्घायुका लागि अविवाहित सुयोग्य वरका लागि निराहार व्रत बस्ने गर्दछन्। व्रत बस्ने परम्परा हिन्दू बाहेक बौद्ध, इस्लाम लगायत धर्ममा पनि छ, तर यसको स्वरूप भने धर्म अनुसार फरक हुन्छ। तर यसरी निराहार व्रत बस्दा शरीरलाई फाइदा पनि पुग्ने पोषणविदहरूले बताएका छन्। व्रत बस्ने धेरै तरिकाहरू छन्। कोही व्यक्ति पानी खाएर व्रत बस्छन्, कोही पानी समेत नखाई निर्जला व्रत बस्छन् भने कोही फलफूल लगायत शाकाहारी खाना खाएर पनि व्रत बस्ने गर्छन्। स्वास्थ्यको हिसाबले निर्जला व्रत फाइदाजनक हुन्छ, तर पछिल्लो समय खाली पेट बस्न हुँदैन भन्ने धारणा विकसित हुँदै गएको छ, जसका कारण व्रत बस्ने चलनमा केही भिन्नता आएको छ। एकै परिवारका आमा र छोरीको व्रत बस्ने तरिका अलग हुन सक्छ। आमाहरूले परम्परागत धारणालाई अनुसरण गरी निर्जला व्रत बस्छन् भने छोरीहरूले फलफूल पुवा लगायत शाकाहारी खानेकुरा खाएर व्रत बस्ने गरेको पनि पाइन्छ, जसका कारण परम्परागत चलन बिग्रदै गएको छ। हाल तीजमा धेरै जसो महिला शाकाहारी खाएर बस्ने गर्दछन्, तर निर्जला व्रत बस्नका लागि व्रत बस्ने गरी बानी हुनुपर्दछ। व्रत बस्ने बानी नभएका महिलाहरूले निराहार व्रत बस्न निकै कठिन हुन्छ। व्रत बस्नु राम्रो भए पनि बानी नभएका महिलाहरूका लागि भने कष्टदायी साबित हुन सक्छ। कस्तो अवस्थामा व्रत नबस्ने? धेरै जसो नेपाली महिला एकपटक तीजमा मात्र व्रत बस्ने गर्दछन्। वर्षमा एकपटक मात्र व्रत बस्ने महिलाले व्रत बसेको दुई चार दिन स्वास्थ्यमा समस्या भएको महसुस गर्न सक्छन्, तर यसले भविष्यमा भने कुनै असर नपार्ने हुन्छ। त्यस्तै मधुमेह, रक्तचाप, ग्यास्ट्राइटिस, थाइरोइड, मृगौला र अन्य कुनै मुटु सम्बन्धी समस्या भएर औषधि खाइरहेका महिलाका लागि व्रत हानिकारक साबित हुन सक्दछ। त्यसैले यस्ता महिला व्रत नबस्नु नै उचित हुन्छ। ग्यास्ट्राइटिस भएका महिला निर्जला व्रत बसे स्वास्थ्यमा समस्या हुन सक्छ। मधुमेह, थाइरोइड भएका बिरामीहरूलाई व्रत बस्दा एक दिन समस्या हुन सक्छ, तर जीवनभर समस्या ल्याउँछ भन्ने पनि हुँदैन। व्रत बस्दा अप्नाउनु पर्ने सावधानीहरू: व्रत बस्दा आउन सक्ने जटिलता हुन नदिन अघिल्लो दिनमा नै यसको योजना बनाउन सकिन्छ। अघिल्लो दिनमा दैनिक भन्दा अलिक बढी खानी र अलिक बढी पानी र खानेकुरा खाएर व्रत बस्ने दिनलाई रिजर्भ राख्न सकिन्छ। त्यसैले हाम्रो समाजमा तीजको व्रत बस्ने अघिल्लो रातमा दर खाने चलन चलेको हो। तीजमा पानी नखाई व्रत बसी मन्दिरमा लाइन लागेर पूजा गर्न जाँदा धेरै महिलामा डिहाइड्रेसन हुन सक्छ। शरीरमा भएको मिनरलहरू युरिन र पसिनाबाट उडेर जाने भएकाले रिङ्गटा लागेर बेहोस हुने समस्या हुन सक्छ। व्रत बसेको महिलामा यस्तो समस्या हुन नदिन अघिल्लो दिनमा रिजर्भ हुने गरी जीवन जल र नुन पानी खानु उपयुक्त हुन्छ। तपाईँहरूलाई जानकारी गराए व्रत सकिएपछि के खाने र तीजको व्रत बस्दा अप्नाउनु पर्ने सावधानीहरूको बारेमा। हौस् त, यिनै काम लाग्ने जानकारीहरू प्रस्तुत गर्दा गर्दै कार्यक्रम घर संसारको समय सकिन लागेको छ। हामी कार्यक्रमको अन्तिम आइसकेका छौँ, समयले पनि नेटो काट्दै गएको छ। यति बेलासम्म यो कार्यक्रम घर संसार सुनेर साथ दिनुभयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यो कार्यक्रम तपाईँले कस्तो लाग्छ, सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सिनुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर 011-4011-36 र 98-0-33-17-955 पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब भने कार्यक्रमबाट बिदा मान्नुपर्ने समय भइसकेको छ। आज विशेष गरी तीजको दिन रहेकाले सबैजना रमाइलो गरी नाचगान गर्दै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै रमाइलो गरी तीजलाई मनाउनु होला। सम्पूर्णमा धेरै धेरै शुभकामना व्यक्त गर्दै म कार्यक्रम प्रस्तुता चण्डिका बिदा हुन्छु। तपाईँ रेडियो बेलम 107 थुप्रो दिमेघर सुन्दै गर्नुहोला। बाँकी दिन तपाईँको शुभ रहोस्। नमस्ते, शुभ दिन।

0: नमस्कार, दिउँसो 2 बजेको मेलम छ अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। सुरु गरौं मुख्य समाचार प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजे शुरू भएको छलफलमा नुवाकोटका प्रतिनिधि सभा सदस्यहरू डाक्टर विक्रम तिमर सिन्हा र अच्युत लामिछाने तथा नुवाकोट, रसुवा, धादिङ, गोर्खा तनहुका बाढ़ी प्रभावित 15 स्थानीय तहका प्रमुखहरू सहभागी हुनुभएको थियो। छलफलमा प्रभावित क्षेत्रमा बाढ़ीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनस्थापना लगायत विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीको छलफलमा नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढ़ी नगरपालिकाका प्रमुख जगतबहादुर गुरूङ, किसपाङ गाउँपालिकाका अध्यक्ष बीरबाल तामाङ र तारकिशोर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी रहनु भएको छ। यसै गरी रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल, कालिका गाउँपालिकाका उपाध्यक्ष हरिकृष्ण देवकोटा र आमछोङदिङबो गाउँपालिकाको अध्यक्ष बुचुङ तामाङ रहनु भएको छ। गोसेकुण्डा गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्बु तामाङले भने अनलाइन मार्फत छलफलमा सहभागिता जनाउनु भएको छ। धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिगदेलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोडाङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक छलफलमा रहनु भएको छ। तनहुको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आबु खैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमन तामाङ तथा गोर्खाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल सिन्हा पनि छलफलमा सहभागी हुनुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले हरितालिका तीज नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताउनु भएको छ। उहाँले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, सांस्कृतिक संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चाडपर्व केवल उत्सवको अवसर मात्र नभई पुस्ताउँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यम रहेको बताउनु भएको छ। हरितालिकाले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धि र आत्मीयता थपोस् भन्ने कामना उहाँले गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीमा पार्टी र आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने बताउनु भएको छ। मध्यस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयहरूमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उहाँले विद्यार्थीले दिएको सुझावका र गुनासो शिक्षा सुधारको लागि महत्वपूर्ण रहेको बताउँदै प्राप्त सुझावलाई समेटेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो। उहाँले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ। यही भदौ 26 गते धनुषाबाट शुरू भएको शिक्षा मन्त्री सहितको टोलीको मधेस यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाको पूर्व निर्धारित एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय कार्य संयोजक समितिको बैठकले मंगिर 11 देखि 15 गतेसम्म काठमाडौँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकको निर्णय अनुसार आज श्रावण मसन्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने भनिएको थियो। यसै गरी भदौ 15 सम्म वडा, 16 देखि मसन्तसम्म पालिका, असोज मसन्तसम्म जिल्ला र कार्तिक 15 गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर अहिलेसम्म महाधिवेशन तालिका अनुसार काम हुन सकेको छैन। पार्टी प्रवक्ता प्रकाश ज्वालाले केन्द्रीय महाधिवेशन मिति प्रभावित नहुने गरी कार्यतालिका संशोधन गरिने जानकारी दिनु भयो। पोहोर, श्रावण र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढेको छ। गएको वर्ष श्रावण र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष श्रावणमा 31 लाख 21,048 सिलिन्डर ग्यास बिक्री भएकोमा यस वर्ष श्रावणमा 40,36,364 सिलिन्डर बिक्री भएको तथ्याङ्क छ। त्यस्तै पोहोर भदौमा 33,55,960 सिलिन्डर ग्यास बिक्री भएकोमा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिन्डर बजारमा पठाइएको नेपाल आयल निगमले जनाएको छ। उक्त उपभोक्ताले ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन कन्भीको हातबाट ट्रफी लिन स्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। हवस् त यिनै समाचार प्रसङ्गसँगै दिउँसो 2 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
0: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्ग्रीको काठ, हेलम्बुको मुटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने,
2: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
0: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
2: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस्। स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौ।
0: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98 0806 60 956।
3: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
2: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
4: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदैछ नि। उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
3: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
4: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
2: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
4: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा। प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
2: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98 41 14 00 07, 98 23 51 50 34।
3: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
5: कहिले काहीँ सपना ठुलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
6: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी। अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस
7: फ्री जापानीज ल्याङ्ग्वेज क्लास आइएलटीएस प्रिपरेशन करियर काउन्सिलिङ सबै एकै ठाउँमा जापान युके साउथ कोरिया अस्ट्रेलिया युएसए फिनल्यान्ड तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रिम सिटीले नै छुट्याइदिन्छ
6: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
7: Tapaiko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishyatirako vastavik yatra ho.
6: Aajai samparka garnuhos, Dream City Abroad Education Consultancy Private Limited, Chava Hill, Chuchepati Chowk, Kathmandu.
7: Phone 9866279606 9845674956 01592404
6: Dream City Abroad Education Consultancy जहाँ बाटो मात्र देखाइँदैन भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ
8: अलैँची त यो वर्ष राम्रै छ अब बेच्न पो कहाँ लाने होला
9: भाउजू तपाईँ चिन्ता नगर्नुहोस् मैले त सधैँ फुल प्रसाद ज्योतिलाई दिने गरेको छु अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ पैसा फस्ला भन्ने डर पनि छैन
8: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु फोन नम्बर पो कति होला
9: ल फोन नम्बर टिप्नुहोस् भाउजू फुल प्रसाद ज्योति थाङपाल धाप
2: सम्पर्क 98038329663
10: 97180053
11: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो
12: यस कलेजमा बिबिएस बिसिए बिएएसडब्ल्यू बिए बिएड र एमबिएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
11: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ बैंकिङ शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ
12: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ
11: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ
12: फोन
11: 01-4579-115 र 01-4582-404
1: रेडियो मेलम्ची 107.2 मेगाहर्ज

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: तपाईं हाम्रै बेकरी बीजी बेकरी
2: बीजी बेकरी
3: बीजी बेकरी
2: हैन सबैजना बीजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
1: सबै थोक छ नि। सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
2: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ।
4: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
5: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
6: हेर न बहिनी, भैँसी बिराम भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
5: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
6: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
5: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864-49-36-96, 9864-49-36-96।
7: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
8: अब चिन्ता नगर्नुहोस्।

0: लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसप, तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
1: यहाँ युपिबिसी तथा अल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
0: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
1: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्कनमाई अल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल, ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
2: स्थान मेलम्ची बजार, आमा हेल्म बसपाक जाने ओरालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा, प्रोपाइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809910904, 9813065647।
0: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
3: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
3: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ।
1: आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
0: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 9861-50-83-36,
0: 9809-95-452। यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल ममोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
2: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
0: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नु होला अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख

0: दिदी कता हो, टाढाको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुवाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बल बहादुर वाइबा प्रतिमा अरियाल शब्द लय बल बहादुर वाइबा बल बहादुर वाइबा युट्युब च्यानल मार्फत उपलब्ध छ सुन्न र हेर्न नभुल्नुहोला।

0: दार्जिलिङको कृष्णभीर सडक असोज एक गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्त्याएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, एक दशकैको तुलनामा पग्लिने दर झण्डै 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीले विशेष गरी धान, तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1,669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5,843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1,843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढीबाट बढी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रुपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढीबाट कुल 2,52,000 भन्दा बढी पशुपक्षी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैँसी मरेर 45,72,00,000 रुपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरुमा 17,92,00,000 रुपियाँ बराबरको नोक्सानी भएको छ। सङ्ख्याका हिसाबले 2,14,000 भन्दा बढी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा र गाई गोरुको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज एक गतिदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढी र पहिरोले सडकको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सडक बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार्ल गराइए पनि सडकमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज एक गतेदेखि नियमित दुईतर्फी गाडी खुलाइने सडक विभागले जनाएको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज एक गतिदेखि सडक खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अप्नाउन आग्रह गर्नुभएको छ। सडक विभागले बाढी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्रसमै परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपिल गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भिड लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढी पीडितको पीडाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढी पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानुनी अधिकारहरूलाई हरेक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि सङ्घ, प्रदेश र पालिकाबीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालपनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बालबालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गरिन सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदङ्गाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोडफोड, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय सञ्चालनमै सङ्कट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बिमा र सङ्कटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टिमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर सङ्कटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमाली क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमतालमध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदीमध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढाउन र पहाडमा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसिसीका अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई 72 हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाडीहरू आआफ्ना ड्रेसिङ रुमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङभित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रुपियाँभन्दा बढीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सडक असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भिड, भोटेकोशी बाढीले निम्ताएको विपद कारण रौनक घट्यो। हिमनदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशकको तुलनामा पग्लिने दर 65% बढ्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।
3: साली नदीको सिर रेडियो मेलम्ची 107.2 MHz।
4: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
5: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
4: अब बजारमा भने जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
5: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
6: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
4: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर गंगा बहादुर दनवार तथा दशरथ दनवार।
7: सम्पर्क नम्बर 98513 13 117, 98036 79 276।
8: वाव दिदी, हजुरको यो नयाँ तिलरी र औँठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
9: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
8: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
9: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
8: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ,
9: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
8: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
9: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिमा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
8: प्रोप्राइटर दिनेश विश्वकर्मा।
9: सम्पर्क नम्बर 98569 91 606, 98 18 53 52 43। आजै सम्पर्क गर्नुहोस्। न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
8: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
9: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेकबेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
8: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
9: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
8: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार, काठमाडौँ। फोन नम्बर 98514 39 100, 98607 15, 97 47 49 08।
10: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुनफोङ।

स्वर बैरागी च्याङ्बा, जितु लोप्छन। सङ्गीत प्रेम योञ्जन तामाङ। शब्द सरिता दोङ बैरागी च्याङ्बा। प्रोड्युसर किरण तामाङ सरिता दोङ। एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्बो युट्युब च्यानल मार्फत उपलब्ध छ। सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
0: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
0: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849559960, 9849559960।
2: ए भाइ, यो गाडी कुन बेला जान्छ?
3: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
2: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
3: ए दाई, के टेन्सन लिनु भा, यही हेलम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
2: ए हो र भाइ।
3: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशु पन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशु पन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
2: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
4: ए ल भयो, दाइ जाऊ जाऊ कुर्ती जाऊ जाऊ।
1: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बिजी बेकरी सँगै। प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 9803-62870।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: परिवारको संस्कार शिक्षाको आधार
2: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ PG-देखि कक्षा 12-सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
1: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
2: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाइको विद्यालय, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
1: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
2: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-49-17-147-98-43-66-86।
3: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर विरक्तिएर बस्नु भएको छ त, के भयो?
4: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
3: मेलम्ची 11 चौकीसँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
4: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
3: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ,
4: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। संघ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा

0: अनि हामीलाई सम्झनुहोस्।
1: मिनी टिलर किन्दा एक वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
2: एसकेटी नेपालको आधिकारिक विक्रेता, इन्द्रावती कृषि मेसिनरी सप्लायर्स, बेलम्सी 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98 5 10 43 321, 98 18 026 324।

0: एसएम फोटो, फोटो भिडियो ड्रोन क्रिएटिभ स्टुडियो,
1: पासपोर्ट भिसा फोटो,
0: फोटो प्रिन्ट तथा फ्रेमिङ,
1: भिडियो सुटिङ तथा एडिटिङ,
0: विवाह व्रतबन्ध लगायत कार्यक्रमको फोटो भिडियो,
1: ड्रोन फोटो तथा भिडियो,
0: डकुमेन्ट्री तथा प्रमोसनल भिडियो,
1: फोटो एडिटिङ, कलर ग्रेडिङ,
0: डिजिटल फोटो तथा भिडियो सेवा,
1: सामाजिक सञ्जालका लागि कन्टेन्ट प्रोडक्सन।
0: तपाईँको हरेक विशेष पललाई सम्झनामा सुरक्षित राख्ने हाम्रो प्रयास। अब मेलम्ची नगरपालिका 11 टार इन्द्रेश्वरी स्कुल अगाडि, सम्पर्क नम्बर 98100-66569।
2: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यही थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो, देखाऊ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
3: ए राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपालचोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
1: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्टपुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
3: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
1: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार जय पाल्चोकी एबी बसवार सँगै।
3: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 98 43 23 58 99, 98 10 022 355।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय मेलम्ची लक्ष्मी बैंकको माथिल्लो तला फोन नम्बर 011-40-11-57 शाखा प्रबन्धक लक्ष्मण विष्ट सम्पर्क नम्बर 98-5-12-73-16-1 98-6-11-01-505 कुपिला अधिकारी 98-23-26-54-79 सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever.
1: अब त घर बनाउने होइन भन्या, कति टरमा बस्नु
2: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसके। अब चाँडै बनाउने।
1: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
2: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ। साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
1: समृद्धि सेन्टर, हेलम्बु 7, चनौटे नयाँ बजार।
2: प्रोप्राइटर मंगल दंगाल। सम्पर्क नम्बर 98160115475, 98031-95664।
3: मेलाम्ची 107.2 मेगाहर्ज।
4: म पनि सुन्छु अनि तपाईहरु पनि सुन्नुस् है।

0: नमस्कार, अपराह्न 7 बजेको मेलम्ची अपडेटमा तपाईँलाई स्वागत छ। म माया परियार। शुरू गरौं मुख्य समाचार प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यको लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री शाहले बाल अधिकारको सम्मान, संरक्षण र प्रबन्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्र सेवक, नागरिक समाज, विकास साझेदार, संसार जगत तथा सम्पूर्ण सरकारवालाप्रति सम्मान व्यक्त गर्नुभयो। यस वर्ष बालापनको रक्षा, भविष्यको सुरक्षा भने राष्ट्रिय नाराको साथ दिवस मनाइँदैछ। यस वर्षको नाराले बाल बालिकाको वर्तमान सुरक्षित र अधिकार सम्पन्न बराबर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन श्रद्धालाई जोड़ दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि 1999 पक्ष राष्ट्रका रूपमा अनुमोदन गरी भेदभाव रहित सर्वोत्तम हित जीवन बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारको आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। ती मूल्य मान्यतालाई नेपालको संविधानको धारा 39, बालबालिकाको हक, राष्ट्रिय बालबालिकाको नीति 2080 र बालबालिका सम्बन्धी ऐन 2075 मौलिक हक तथा कानून अधिकारका रूपमा दृढ ढंगले सुनिश्चित गरेको प्रधानमन्त्रीले जनाउनु भएको छ। अबको मुख्य प्राथमिकता यी संवैधानिक तथा कानूनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको उहाँको भनाइ छ। यसका लागि संघ, प्रदेश र पालिका बीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व गहन बहन आवश्यक रहेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ। नेपाली कंग्रेसको स्थापना इतर पक्षले विशेष महाधिवेशनतर्फ निर्वाचित गगन थापा नेतृत्वको संस्थापले गरेको निर्णय नमान्ने र पार्टीको 15 महाधिवेशन प्रक्रिया तत्कालै अगाडि बढाउने निर्णय गरेको छ। आज वर्तमान निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि स्थापना पक्षको केन्द्रीय कार्य पादन समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो। मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले विमानस्थलमा कार्यक्रम नगर्न रोक लगाएको छ। झापाबाट काठमाडौँ ओर्लिएपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुर स्थित घर पठाएको छ। विमानस्थलबाट निस्कँदै गर्दा उनले प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध नाराबाजी गरेका थिए। उनी घरमै पत्रकार सम्मेलन गर्ने तयारीमा छन्। नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली विरूद्ध चलाइएको हल्ला अन्त्य गरेको दावी गर्नुभएको छ। दुई दिनसम्म काभ्रेपलाञ्चोकको पनौती स्थित बलथलीमा बसेको बैठक कोले अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला छिरिएको दावी गर्नुभएको छ। वर्तमान सरकारका अधिनायकवादी, फाँसीवादी तथा जनविरोधी गतिविधिको विरोध गर्दै जनताको पक्षमा दृढ एकबद्धता र जुजारू ढंग संगठन निर्माण गर्ने विषयमा प्राप्त सुझावलाई समेत छलफलमा समेटिएको बताउनुभयो। कार्यदलमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले पेश गरेको दुवै मस्यौदा प्रस्तावलाई बैठकमा आएका सुझावका आधारमा अन्तिम रूप दिने निर्णय भएको समेत जानकारी गराउनु भयो। ग्रीन आर्मी नेपालका वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रेटमाथि कारण देखाओ आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज प्रारम्भिक सुनवाई गर्दै सबै पक्षका विपक्षीका नामका कारण देखाओ आदेश जारी गरेको हो। अदालतले रिटमा विपक्षी बनाएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका कम्पनी रजिस्ट्रको कार्यालय र ग्रीन आर्मी नेपाललाई आदेश जारी गरी संस्थाको दर्ता सञ्चालक, सपोषक दर्ता तथा गतिविधिबारे कानूनी आधारसहित जवाफ पेश गर्न भनेको छ। विशेष गरी रिटमा उठाइएको एउटा महत्वपूर्ण प्रश्न रक्षा मन्त्रालय र नेपाली सेनातर्फ लसित छ। गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोषक, दर्जियानी चिन्ह र सैनिक शैलीको संरचना प्रयोग गर्न के आधारमा सम्मति दियो विषयसम्म आजको बहसमा जोडताल उठेको थियो। इजालासबाट न्यायाधीशले सेनाले नै सहमति दिएर यो संस्था अस्तित्वमा आएको हो भन्ने त्यसमा अदालतले कसरी हस्तक्षेप गर्न सक्छ भनेर प्रश्न समेत उठाएका थिए। हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 25.55 अङ्कले बढेर 2585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा फाइनान्स निर्जीवन बीमा समूहको 1.5% उकालो लागेको छ। आज 226 वटा कम्पनीको शेयर बढेकोमा 47 वटाको घटेको छ। त्यस्तै माइखोला हाइड्रो पावर र नारायणी विकास बैंकको शेयर भने घटबड भएको छैन। आज इन्फिनि लघुवित्त र त्रिशुली जलविद्युतको शेयर 6% भन्दा धेरैले बढेको छ। समग्रमा बजार उकालो लागेको दिन उफार लघुवित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गएको शुक्रबार 4.36 करोडको कारोबार भएकोमा आज 336 वटा कम्पनीको 1.15 करोड किता शेयर 4.68 करोड रूपियाँमा किनबेच भएको छ। हवस् दैनिक समाचार प्रसङ्ग सँगै अपराह्न 7 बजेको मेलम्ची अपडेट सकियो। म माया परियार बिदा हुन्छु। सूचना शिक्षा र मनोरञ्जनको लागि रेडियो मेलम्ची 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
3: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
4: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ। त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
3: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुट्याइदिन्छ।
4: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, visa processing guidance, even departure support, dream city ko saathma kasari bhanne prashna kahile aaudaina.
3: Tapaiko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishya tiraako vastavik yatra ho.
4: Aajai samparka garnu hos dream city abroad education consultancy private limited, Chava Hill, Chuchepati Chowk, Kathmandu.
3: Phone 9866279606, 9845674956, 01592404.
5: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
6: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
7: अब बाढी, पहिरो, भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
6: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाइ, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
7: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स छँदैछ नि। बाढीको कारण अहिले चनौटी बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौँ।
8: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
7: सम्पर्क नम्बर 9861 50 83 36,
8: 9809 95 452।
9: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
10: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको यस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
11: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
10: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
9: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
10: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
10: फोन नम्बर 01-4575-891, 9813-088-42, 9813-088-37।
3: वेबसाइट stlawrence.education.np। Your success, our commitment.
2: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनी, मेलम्ची 11। सम्पर्क नम्बर 9843-75-90-32, 9843-75-90-32।
12: नानी, कता टाढै जान लागे के?
13: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
12: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
13: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग घटबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
12: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
13: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका, नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
12: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
13: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
12: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
13: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
14: नमस्ते, म तपाईँहरूकै सुन्ताली, अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 मेगाहर्ज। म पनि सुन्छु अनि तपाईँहरू पनि सुन्नुहोस् है,

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
1: प्रविधि मैत्री शिक्षण सिकाई,
2: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
1: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
2: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ। सम्पर्क नम्बर 01-4565-474, 4565-474।
3: बंगुर पालन गर्न चाहनेका लागि खुसीको खबर।
4: हामी कहाँ उन्न जातका बंगुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बंगुर चाहिएमा सम्पर्क गर्नुहोला।
3: नमुना बंगुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवीर तामाङ। सम्पर्क नम्बर 98081-26-654।
5: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष

0: बीएस एमएड हेल्थ एन्ड ईपीएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
0: बिहानी समयमा कक्षा सञ्चालन,
1: सुलभ शुल्क,
0: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
1: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
0: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
1: क्युएए अवार्डेड क्याम्पस,
0: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
1: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
0: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौ।
1: बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर, काठमाडौँ। सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।
2: होइन, कता हिँड्नु भएको? फेरि हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
3: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
2: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै 2-4 दिनमै सबै बिग्रिने खालको। फेरि
3: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
2: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
3: सम्पर्क नम्बर 98-49-55-96-59, 98-49-55-96-59।
4: होइन, चिटिक्क परेर हतार हतार कता?
2: काठमाडौँ जान भनेर हिँडेको, गाडी छुट्न लागिसक्यो होला।
4: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
2: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
4: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
3: गोल्डेन बासुकी डिलक्स, मेलम्ची काउन्टर। सम्पर्क नम्बर 98-49-71-062, 97-17-21-35-73, 97-17-21-35-73।
5: नमस्कार दिदी।
6: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
5: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
6: जाउ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
5: त्यहाँका सेवाहरू के छन् त?
6: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
7: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 98-510-42-538, 98-510-42-538।
8: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
9: बिजी बेकरी
10: बिजी बेकरी
9: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
8: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोट, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
9: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ।
7: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 98-019-98-003, 98-019-98-003।
11: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार, भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
10: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौं। भूकम्पबाट हुने

0: सम्भावित क्षतिबाट बचौ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौं।
1: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं। भूकम्प थेग्ने संरचना बनाऊ।
2: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
3: सुत्केरी भएर यत्रो मानको छोरो जन्मदा पनि सधैँ ज्वाना झोल मात्रै खानु, यसो कहिलेकै त मासु पनि खुवाउनु नि।
4: हो त्यो साँच्ची
5: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउँला नि। फेरि भान्जा मेटसपमा जाने मेलम्चीमा
4: केटाले मासुको बन्दोबस्त गरे ल।
5: पख पख बुढो, अनि त्यो मासु भान्जा मिठसोबाटै ल्याएको हो नि। तिमीहरू मात्रै खाने, मलाई नदिने?
6: हजुर, भान्जा मिठसोप मेलम्ची 11 सिन्धुपाल्चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घरसँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ। अन्डा र ससेज पनि उपलब्ध छ।
7: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ।
2: कालिजको चल्ला पनि उपलब्ध छ।
6: सम्पर्क नम्बर 9823-48-28-11, 9893-71-973। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
8: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कौशली एस कुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली।
9: फुल्ले बस्ना ए जुनेली छाडे सी छाडना, सुरु भयो आँखाले बात गर्ना।
8: सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्राज सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-93-47, 98514-93-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन,
2: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाउ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रिस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909-309, 98510-007-96, 98512-17542, अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेसन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता। सूचना: यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउनु हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिनुहुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
0: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली, मेलम्ची 11, मेलम्ची बजार, सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली, मेलम्ची 11, मेलम्ची बजार, सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 98-44-40-11-14, 98-44-40-11-14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
3: हजुर, विश्वराम कुखुराको मासु पसल, मेलम्ची 11 फटे दुबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल, हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झुलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
4: सम्पर्क नम्बर 98-081-43-486, 98-13-81-86-49, 98-49-97-20-29। प्रोभाइडर विश्वराम खड्का।
3: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861530916।
2: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
5: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
2: डोटेल मोबाइल हाउस? त्यहाँ के के पाइन्छ र?
5: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्। बिग्रिएको मोबाइलको मर्म समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
2: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
5: त्यसको पनि समाधान छ। नागरिकताको भरमा किस्तावधिमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज किस्तामा ल्याउने अनि चलाउने।
2: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन। सिधै आउनुहोस् डोटेल मोबाइल हाउस, मेलम्ची बजारमा।
5: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
2: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 9840545419, बेलम्ची बजार, सिन्धु विकास बैङ्कको अपोजिट साइट, 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
1: के तपाईँहरूलाई जेन्ट्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
2: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
1: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
2: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा एक पिस टी सर्ट अफर राखिएको छ।
1: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
2: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
1: ढकाल फेन्सी स्टोर, मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 9840500579, 9862428227।
6: नमस्कार, म विभव, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सुन्दैछु। तपाईँ पनि सुन्नुहोस् है।

नमस्कार अनि हार्दिक स्वागत छ साथीहरू रेडियो मेलम 107.2 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल बगैँचामा। कार्यक्रम बाल बगैँचामा तपाईँहरूलाई विभिन्न कथा कविता र चुटकिला सुनाउनको लागि म तपाईँहरूकै साथी कौशिला नेपाली उपस्थित भएको छु। कार्यक्रम बाल बगैँचा तपाईँले रेडियो मेलम 107.2 मेगाहर्जबाट 5 बजेपछि सुन्न सक्नुहुन्छ भने कार्यक्रम बाल बगैँचामा हामी तपाईँलाई कथा कविता र चुटकिला सुनाउने गर्छौँ। यो कार्यक्रम बाल बगैँचा तपाईँले रेडियो मेलम 107.2 मेगाहर्जबाट सिन्धुपाल्चोक जिल्ला र यसका आसपासका जिल्लामा सुन्न सक्नुहुन्छ भने इन्टरनेट अनलाइनको पहुँच भएको ठाउँमा पनि यो कार्यक्रम तपाईँले एकैसाथ सुन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँहरूले www.radiomelamchi.com लगइन गरेर संसारको जुनसुकै कुनामा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ। आउनुहोस् साथीहरू, कार्यक्रमको सुरुवातमा एउटा गीत सुन्छौँ, त्यसपछि भने उपस्थित हुने नै छौँ तपाईँ भने रेडियो मेलम 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीतपछि पुनः स्वागत छ साथीहरू कार्यक्रम बाल बगैँचामा। अब भने कार्यक्रम बाल बगैँचामा साथीहरू म तपाईँहरूलाई सङ्गत गुनाको फल शीर्षकको कथा सुनाउँछु र कथा ललिता दोषीले लेख्नु भएको हो र कथा कस्तो छ रेडियो नजिक आएर सुन्नुहोला है त। सम्पदा र स्नेहा स्कुलबाट घर फर्किँदै थिए। सम्पदाले रुन्चे स्वरमा भनिन्, आज पनि स्कुलमा सजाय भोग्नु पर्यो। भगवान्ले मलाई पनि तिम्रो जस्तै बुद्धि दिएको भए हुन्थ्यो नि। मलाई राम्रो बुद्धि दिएको भए भगवानको के जान्थ्यो र लाटी। भगवानको आशीर्वाद हामी सबैमा बराबर हुन्छ। कुरा यति मात्र हो, भगवानले पनि मेहनतीलाई मात्र हेर्छन्, कमजोर र अल्छीहरूले भगवानलाई दोष दिएर पन्छिन खोज्छन्। स्नेहाले सम्झाइन्, त्यो त भन्ने कुरामा मात्र हो। तिमीलाई सबैले जितकुमारी भने र त्यतिकै भनेको हो र जेमा पनि सबैलाई जितिदिन्छौ त्यो भगवानको कृपा हो। मेहनत गर्नेलाई नै भगवानको कृपा बर्सिन्छ, बुझ्यौ? तिमी पनि मेहनत गर, भइहाल्छ नि। यस्तै कुरा गर्दै उनीहरू एकअर्काबाट छुटिए। केही समयपछि एक दिन स्नेहा कक्षामा झोक्रिएर बसिरहेकी थिइन्। कक्षामा नेपाली सर आउनु भयो, सबैजना उठे। उनी उठिनन्, सँगै बसेकी सम्पदाले चिमोटे पछि झसङ्ग भएर उठिन्। सरले हाजिर गर्न थाल्नु भयो र रोल नम्बर एक, रोल नम्बर आज स्नेहा आएकी छैनन्। सरको प्रश्न सुनेर स्नेहा झसङ्ग भइन्, जुरुक्क उठिन र भनिन्, सरी सर। केही विद्यार्थी गलल हाँसे। आज र सङ्कोचले स्नेहाको अनुहार रातो भयो। लाज र सङ्कोचले स्नेहाको अनुहार रातो भयो। स्टप, हाँसो बन्द गर, सरले हप्काउनु भयो। हाजिर सकेपछि सरले सोध्नु भयो, होइन आज तिमीलाई के भयो, के सोचमा डुबेकी छेउ? सर र मिसहरू जित कुमारीलाई सधैँ फुल जस्तै हाँसिरहने भन्नुहुन्थ्यो, आज त ओइल्याइएछ भाइ। पढाइमा सँगै प्रतिस्पर्धा गर्न रोहनले व्यङ्ग्य गर्दै भने, सरले भन्नुभयो, हो जित फुल जस्तै छिन्, सधैँ हाँसिरहन्छन् आज एक्कासी। स्नेहाले रुन्से स्वरमा भनिन्, बुबाले एकजना साउको पसलमा काम गर्नुहुन्थ्यो। त्यो साउ पसल नै बेचेर कतार जानु भएछ, त्यसैले बुबाको आमदानी छैन। आमा बिरामी भएर थला पर्नु भएको पनि धेरै दिन भइसक्यो। औषधि खाएन भने खतरा हुन्छ, अब के गर्ने भनेर सोचिरहेको हुँ। त्यसैले तिम्रो ठुलो बाको सहरमा ठुलो पसल छ भन्ने सुनेको थिए, होइन र? सरको प्रश्नमा उनले यस्तो जवाब दिइन्, हो सर। हजुरआमा बित्नु भएपछि ठुलो बाले हामीलाई भिन्दै गराइदिनु भयो, हामी अलग्गै बसेका छौँ। स्नेहाको कुरा सुनेर सबै मौन भए। सम्पदाले खुसी हुँदै भनिन्, राम्रै भयो बुबा, आमालाई लिएर तिमीहरू सबैजना हाम्रो घरमा आउन, भइहाल्छ नि। माइला दाई आफ्नो घर धादिङबाट नआएपछि फुलबारी तरकारी बारी अलपत्र नै छ, हामीले काम गर्ने मान्छे पाएका छैनौ। सम्पदाको कुरा सुनेर सबैजना वल्ल परे। सम्पदा जस्तो पढ्नमा अल्छी केटीले स्नेहालाई आफ्नो घरमा काम गर्न बोलाएको सुनेर सबैलाई नमज्जा लाग्यो, सर पनि ट्वाल्ला पर्नु भयो। स्नेहाले खुसी हुँदै भनिन्, हुन्छ हामी आउँछौ, मेरो बुबा आमा त साह्रै मेहनती पो हुनुहुन्छ। स्नेहाको कुरा सुनेर सबै हाँसेर सर पनि खुसी हुनुभयो। भोलिपल्ट झिसमिसे उज्यालोमा ट्रक भरि सामान हालेर स्नेहाका परिवार कोटेश्वरको डेडा छोरी सम्पदाको घर एकान्त कुनामा पुगे। सम्पदाको बुबा सेनाको उच्च पदमा थिए, उनी कुकुर लिएर पैदल घुम्न निस्किन लागेका थिए। स्नेहा र उनका बुबा आमाले उहाँलाई नमस्कार गरे। उनले अचम्म मान्दै भने, जित कुमारीको प्रशंसा त सधैँ जसो सुन्छु, तर एका बिहानै ट्रक भरि सामान लिएर मेजर भीष्मको कुरा पनि सुनेर सबै छक्क परे। स्नेहाले भनिन्, सम्पदाले हजुरलाई केही भनेकी छैन, उनले नै हाम्रो घरमा बस्न आउनु भनेर फोन गरेकी थिए। भीष्मले हाँस्दै भन्नुभयो, ओ सरी सरी, बल्ल बुझे, तिमीले घरको सम्पूर्ण कुरा निर्णय गरेछौ भनेर सुनेको थिए। सम्पदाले पनि त्यही देखासिकी गर्छिन्, पढाइमा पनि तिम्रो देखासिकी गरे त हुन्थ्यो नि, खेर राम्रै भयो, सँगै बस्यो भने अवश्य राम्रो कुराहरू सिक्लिन्। हाम्रो घर पछाडि बारीमा सानो घर छ, अहिले त्यसैमा सामान राख्नु भनेर खुसी हुँदै हिँडे। मेहनतीले कहीँ दुःख पाउनु पर्दैन भन्छन्, स्नेहाको परिवारलाई पनि मेजरको घरमा पटक्कै दुःख भएन। घर पछाडि प्रशस्तै जग्गा थियो, त्यसमा तरकारी च्याउ खेती विकासे जातका बाख्रा पाले। उनीहरूले मेजरका परिवारलाई रिजाएर प्रशस्त आमदानी पनि गरे। उता स्नेहासँगको सङ्गतले गर्दा सम्पदाको पढाइ राम्रो हुँदै गयो, उनको आनी बानी पनि सुध्रिँदै गयो। उनले घरको काममा सघाउन थालिन् र बिग्रिन लागेका सामान सप्रेको देखेर मेजर बेजरले पनि खुसी भए। एक दिन स्नेहा स्कुलबाट फर्किँदा मेजरसँग एकजना मानिसले कुरा गरिरहेको देखिन। त्यो मानिसले मैलो र पुरानो कपडा लगाएको थियो, दाढी पनि झुप्प परेको थियो। उनलाई त्यो मानिस चिने जस्तो लाग्यो र उनले कोठाबाट ढोकामा बसेर कुरा गर्न थालिन्। मेजर भन्दै थिए, तपाईँका भाइ बुहारी र सानी छोरी समेत साह्रै मेहनती छन्, अनि तपाईँ
मेहनत गर्न सक्नुहुन्न। उनीहरूको मेहनत देखेर मेरो बिग्रिएका छोरा छोरी समेत अहिले राम्रो भएका छन्। संगत गुणाको फल भन्थे, अहिले आफैले भोगेर थाहा पाए बुझ्नु भयो। लाटो लाटो भाइ र भाइको एकमात्र छोरीको बारेमा मेजरले भनेको कुरा सुनेर त्यो मानिसको आँखाभरि आँसु छल्कियो। उनले सानो स्वरमा भन्यो, पाप धुरीबाट कराउँछ भन्थे, कराइहाल्यो नि, मैले भाइलाई अन्याय गरे। फेन्सी सामानको ठुलो पसल खोले, पैसा कमाएर के गर्नु, छोरा कुलतमा लाग्यो, छोरीको पनि त्यही चाल भयो। भाइकी छोरीले त भन्थे, ठुलो बा सबैको बिमा गर्नुपर्छ, हाम्रो स्कुलका सरले भन्नुभएको, अहिले सबैको बिमा गर्नुपर्छ रे, तपाईँले पनि यो पसलमा बिमा गर्नुहोस्, पसलमा केही नोक्सानी भयो भने पैसा पाइन्छ रे। मैले उसलाई दुई चार अक्षर पढेर म भन्दा जान्ने हुने होइन भनेर गाली गरे, नभन्दै पसलको बत्ती सर्ट भएर आगो लाग्यो। हामी घरको नघाटको भयौँ। अर्थी भन्ने कुरा सानाको पनि मान्नु पर्ने रहेछ, बुद्धि पुगेन। त्यो मानिसको कुरा सुनेर स्नेहाले आफूलाई रोक्न सकेनन् र उनले ठुलो बा भन्दै त्यो मानिसलाई अँगालो हालिन्। मेजरले सबै दृश्य छक्क परेर हेरिरहे। आफू र आफ्नो परिवारलाई दुःख दिने ठुलो बुबालाई पनि स्नेहाले त्यसरी माया गरेको देखेर उनको पनि आँखा रसायो। स्नेहाको ठुलो बाले आँखाबाट झरेको आँसुलाई पुछ्दै भने, मेजर साहेब, हजुर कहाँ आएर मैले मेरो हराएको संसार भेटाए। छोरीले भने, झै अब बच्चे खुचेको जे छ त्यसमै बिमा गराउँछु। मेजरले मनमनै बल्ल तिम्रो घैँटोमा घाम लागेछ भने, मुखले चाहिँ ठिकै सोच्नु भयो, मैले पनि घरको र कुकुरको पनि बिमा गरेको छु भने। स्नेहाले ठुलो बुबालाई आफ्नो बाबा आमासँग भेट गराउन घर पछाडिको सानो घरमा लगिन्। सबै एकअर्कालाई देखेर खुसी भए। पाँच वर्षको अन्तरालमा उनीहरूको भेट भएको थियो। त्यतिखेर समय स्नेहका परिवारले कमाएको पैसाले मेजरले नुबुमा तीन आनाको जग्गा किनिदिएका थिए। भाइले प्रगति गरेको सुन्दा दाईलाई नै कुनै ईर्ष्या लागेन, बरु हर्षको आँसु झर्यो। धेरै बेर सुख दुःखका कुरा गरे। स्नेहाले ठुलो बुबालाई मनपर्ने आलुको अचार र चिउरा खाजा बनाइदिन्। सबैले मिठो मानेर खाए। स्नेहाकी आमाले गाईको पनि बिमा गरेको छ भन्दै उनी झनै छक्क परे। जानेलाई बाँच्न गाह्रो रहेनछ भन्ने कुरा उनले राम्रोसँग बुझे। सबैसँग बिदा भएर ठुलो बा बाटो लागे। सबैले उनी गएतिर हेरिरहे। भर्खरै सुनाए साथीहरू मैले तपाईँहरूलाई संगत गुनाको फल शीर्षकको कथा। अब भने साथीहरू, कार्यक्रम बाल बगैँचामा गीतको पालो भएको छ। त्यसपछि भने पुनः उपस्थित हुने नै छु तपाईँ भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

गीतपछि पुनः स्वागत छ कार्यक्रम बाल बगैँचामा। अब भने साथीहरू, कार्यक्रम बाल बगैँचामा कविताको पालो भएको छ र कविताको शीर्षक छ कमिलाको ताती। कविता कस्तो छ सुन्नुहोला है त। कविता राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्नु भएको हो। हेर हेर साथी हो कमिलाको ताती, हो दुलाबाट निस्किएर हिँड्छ धुलामाथि, हो दुलाबाट निस्किएर हिँड्छ धुलामाथि, हो एउटा साथी आएर दिन्छ के को खबर, लगातार अगाडि बढ्छ लाभलस्कर, आज जान्छ जन्ती यो कुन देशको कुन घर, कहाँ होलिन दुलही सुनकेसरी झैँ सुन्दर, कहाँ होलिन दुलही सुनकेसरी झैँ सुन्दर। हाम्रो फुलबारीमा रुखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको, पहाडिलो कान्लामा सानो सानो दुलो छ, बाहिर त्यहाँ दुलो छ भित्र दरबार ठुलो छ, बाहिर त्यहाँ दुलो छ भित्र दरबार ठुलो छ। कमिला कि रानी त्यही दरबारमा बस्छिन् रे, आकाशकी इन्द्रणी धरती भित्र पस्छिन् रे, आकाशको इन्द्रणी धरती भित्र पस्छिन् रे। कमिलाको रानीको आज बिहा हुन्छ रे, घाम पानी परेको आज राम्रो दिन छ अरे, घाम पानी परेको आज राम्रो दिन छ अरे। भर्खरै सुनाए साथीहरू कमिलाको ताती शीर्षकको कविता। अब भने साथीहरू कार्यक्रम बाल बगैँचामा छोटो मिठो गीत सुन्छौँ, त्यसपछि भने उपस्थित हुने नै छौँ तपाईँ भने रेडियो मेलम्ची 107.2 मेगाहर्जमा। कार्यक्रम बाल बगैँचा सुन्दै गर्नुहोला।

अब भने साथीहरू, कार्यक्रम बाल बगैँचामा चुट्किलाको पालो भएको छ र चुट्किलाको शीर्षक छ गिलास उल्टो समात्दै काले। होइन, यो गिलासको मूर्खले बनाएको, यसमा पानी कसरी राख्ने हो? अनि जसो तसो राखिहाल्यो भने पनि तलतिर खुल्लै छ, कसरी अडिन्छ पानी? चुट्किला साथीहरूलाई मन पर्यो होला भन्ने आशा राखेको छु र यस्ता यस्तै रमाइला प्रस्तुतिहरू गर्दा गर्दै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ र समयले पनि नेटो काटिसकेको छ। कार्यक्रम बाल बगैँचा तपाईँहरूलाई कस्तो लाग्छ? सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 011-4011-36 फोन गरेर तपाईँ आफ्नो मनमा लागेका जिज्ञासा राख्न सक्नुहुन्छ। अब पनि साथीहरू, कार्यक्रम बाल बगैँचाबाट बिदा हुने बेला भइसकेको छ र कार्यक्रमको अन्तिममा सुमधुर गीत छोड्दै म कार्यक्रम प्रस्तुत कौशिला नेपाली बिदा हुन्छु। हस्त, नमस्ते।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।
1: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्रीको काँक, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने।
2: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि, र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
1: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
2: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा आउनुहोस्। स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौं।
1: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98080-60956।
3: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
2: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
4: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदैछ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ। शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
3: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
4: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
2: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
4: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा। प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
2: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्दा आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस्। हेलम्बु चनौटे रिसोर्टमा।

0: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
1: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
1: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा बालुवा गिटी थप गरेको जानकारी गराउँदछौँ।
2: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 9861-50-83-36,
0: 9809-95-452।
3: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
4: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
3: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
4: डकुमेन्ट प्रिपरेशन, इन्टरभ्यू प्रिपरेशन, विजा प्रोसेसिङ गाइडेन्स, इभन डिपार्चर सपोर्ट, ड्रीम सिटीको साथमा कसरी भन्ने प्रश्न कहिले आउँदैन।
3: तपाईँको लक्ष्य अब केवल लक्ष्य मात्र होइन, अब त्यो भविष्यतिरको वास्तविक यात्रा हो।
4: आजै सम्पर्क गर्नुहोस् ड्रीम सिटी अब्रोड एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, चाव हिल, चुचेपाटी चोक, काठमाडौँ।
3: फोन 9866279606, 9845674956, 0159240444।
4: ड्रीम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी, जहां बाटो मात्र देखाइदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
5: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला?
6: भाउजू, तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
5: त्यसो भए बाबु, म पनि उहाँलाई नै दिन्छु। फोन नम्बर पो कति होला?
6: ल, फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति, थाङपाल धाप।
0: सम्पर्क 9809-38-32-963,
7: 9761-81-0053।
8: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
9: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
8: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
9: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
8: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल, चाहवेल, काठमाडौँ।
9: फोन
8: 01-45-79-115 र 01-45-82-404।
10: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: तपाईँ हाम्रै बेकरी बिजी बेकरी
1: बिजी बेकरी
2: बिजी बेकरी
1: होइन सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
0: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
1: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य अकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी। सम्पर्क नम्बर 9809-98-003, 9809-98-003।
3: ए दिदी, किन चिन्तित देखिनुहुन्छ, के भयो?
4: हेर न बहिनी, भैँसी बिरामी भएर दुध दिनै छाड्यो, के गर्ने के गर्ने? भैँसीलाई औषधि कहाँ पाइन्छ होला? मलाई त तनाव पो पर्यो भने।
3: अब चिन्ता लिनु पर्दैन दिदी, हाम्रै मेलम्ची बजारमा खनाल एग्रोभेट सेन्टर छँदैछ नि, त्यही जानु न।
4: तपाईँको एक फोन कल पशु पंक्षीको समस्या हल। हजुर, यहाँ सम्पूर्ण पशु पंक्षीको औषधि, घर दैलो उपचार, पशु बिमा, पशुको गर्भ परीक्षण, खसी पार्ने, सिङ नआउने बनाउने, साथै सम्पूर्ण बिउ बिजन सुपथ मूल्यमा पाइन्छ।
3: खनाल एग्रोभेट सेन्टर, मेलम्ची बजार, पाँच पोखरी जाने बाटो, इबी गाडी बस पार्क सँगै। प्रोप्राइटर आशिष खनाल। सम्पर्क नम्बर 9864-49-36-96, 9864-49-36-96।
5: घर बनाउँदै हुनुहुन्छ? घर तथा भवनको झ्याल, ढोका, ग्रिल, सिसा वा पार्टिसनको काम बाँकी छ?
0: अब चिन्ता नगर्नुहोस्, लङ्खनमाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसप तपाईँको निर्माण सम्बन्धी कामको भरपर्दो गन्तव्य।
5: यहाँ युपिबिसी तथा आल्मुनियमका आकर्षक झ्यालडोका, फलाम तथा स्टिलका काम, पार्टिसन, ग्रिल, फल सिलिङ, सिसा लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामान तथा सेवा उपलब्ध छ।
0: घर होस् वा कार्यालय, पसल होस् वा अन्य कुनै संरचना, गुणस्तरीय सामग्री, आकर्षक डिजाइन, सफा फिनिसिङ र दक्ष जनशक्ति सहितको काम हाम्रो प्राथमिकता हो।
5: तपाईँलाई आवश्यक परेमा मापनदेखि निर्माण तथा जडानसम्मको दक्ष सेवा समेत उपलब्ध गराइन्छ। त्यसैले निर्माण सम्बन्धी कुनै पनि कामको लागि सम्झनुहोस् लङ्खनामाई आल्मुनियम मेटल एन्ड ग्लास वर्कसपलाई। अब घर बनाउँदा वा मर्मत गर्दा झ्याल, ढोका, ग्रिल, सिसा र पार्टिसनको लागि ठाउँ ठाउँ धाउनु पर्दैन।
4: स्थान मेलम्ची बजार, आमा हेल्मो बस पार्क जाने ओह्रालो, होटल हेरिटेज सँगै र सिसा पसल मेलम्ची नेपाल बैङ्क सँगैको घरमा। प्रोप्राइटर निर्जल श्रेष्ठ। सम्पर्क नम्बर 9809-109-104, 9813-65-0647।
0: असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
4: क्याम्पसको विधान बमोजिम, रु 5,000 र सोभन्दा माथि आजीवन सदस्य, रु 1,00,000 र सोभन्दा माथि संरक्षित सदस्य, रु 5,00,000 र सोभन्दा माथि प्रधान संरक्षित सदस्य।
0: 2083 असोज 9 गते भित्र क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहुन्छ अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 9852952990, क्याम्पस सञ्चालन।

0: दिदी कता हो, टाढैको यात्रा हो कि के हो?
1: घर आएपछि सबै सामान चाहिने छ, त्यही भएर बजारतिर जान लागेको।
0: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
2: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी, मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
0: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
2: प्रोपाइटर जितु भारती, अनिश भारती। सम्पर्क नम्बर 98035 69 945, 97088 47 454। चर्चित एवं लोकप्रिय गायक बलबहादुर वाइबाको नयाँ लोकसेलो एल्बम कति राम्री बाहुनी।

स्वर बल बहादुर वाइबा प्रतिमा अरियाल शब्द लय बल बहादुर वाइबा बल बहादुर वाइबा युट्युब च्यानल मार्फत उपलब्ध छ सुन्न र हेर्न नभुल्नुहोला।

नमस्कार, साँझ 6:30 बजेको मेलम्ची डायरीमा तपाईँलाई स्वागत छ। म माया परियार। सुरु गरौं मुख्य समाचार प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज भएको छलफलमा उहाँले यो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाको लागि सरकारले आफूसँग भएको तथ्यदात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदको बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभएको छ। विगतमा 3 तहका सरकारबीच समय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँले बताउनुभयो। त्यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटोभन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाइसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा परेका पुराना बस्तीहरू अत्याधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले प्रश्न पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित ठाउँमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेती योग्य जमीनको संरक्षणलाई विशेष ध्यान दिने बताउनु भएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बुझाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रविधि भएको आरोप लगाउनु भएको थियो। विवाद बढेपछि काभ्रेको एक होटलमा आवासीय रूपमा चलेको कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको सचिव रजन भट्टराईले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई गति दिएको बताउनुभयो। मन्त्री लम्सालले पूर्वाधार पुननिर्माणमा दोहोरोपन हुन नदिएका दिनका लागि स्थानीय जनप्रतिनिधिहरूलाई सघाउन आग्रह गर्नुभयो। उहाँले बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको प्रश्न पार्नुभयो। अब पक्की सड़क र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मण्डलले मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोड़िएका आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, आयोजना बनाउन, निर्माणमा समन्वय अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिसँग उहाँले आग्रह गर्नुभयो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी स्थापना पक्षले गरेको निर्णयमा सहमति हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा स्थापनाको निर्णयप्रति सहमति हुन नसक्ने निष्कर्ष निकालेको समूहका नेता एनपी साउदले जानकारी दिनुभयो। स्थापना पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य को सदस्यको हैसियतमा महाधिवेशनमा सहभागिताको लागि विधान बमोजिम आवश्यक प्रावधान गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदामीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवा समूहले गएको श्रावणदेखि 29 गते
देखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि कंग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मंगसिर 21-23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। स्थापना पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरेसँगै सहमति र एकताको प्रयास हुन् भने दुवै पक्षबाट कायमै रहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक स्थलगत निरीक्षण गर्नुभएको छ। सप्तरीकी बबिता कुमारी पासवानले अस्पतालको गेटमै प्रस्तुति गर्नु परेको हालैको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुग्नु भएको हो। उहाँले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ। अस्पताल प्रशासनका अनुसार आमा र बच्चा दुवै

नेपाली कंग्रेस स्थापनेतर समूहका नेता डाक्टर शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानको लागि वार्ता नै एकमात्र विकल्प भएको बताउनु भएको छ। उहाँले कंग्रेसलाई विभाजन नभई एकबद्धता बनाएर अगाडि बढ़ाउन आफूहरू गम्भीर रहेको प्रश्न पार्नु भएको हो। आज चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको 15 महाधिवेशन अत्यन्तै महत्वपूर्ण रहेको भन्दै यसले नेपाली कंग्रेससँगै नेपालको राजनीतिको आगामी दिशा समेत तय गर्ने बताउनुभयो। पक्षले स्थापना इतर समूहले राखेका माग सम्बोधन भइसकेको र अब पार्टी एकतामा नआउनुको कारण नरहेको तर्क गरिरहेको विषयमा कोइरालाले दुवै पक्षको धारणा सुन्नुपर्ने बताउनुभयो। उहाँले आफूहरूले पटक पटक एकबद्ध भएर अगाडि बढ्न र वार्तामा बस्न आग्रह गरेको दावी गर्नुभयो। पूर्व सभापति शेरबहादुर देवसहित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पनि वार्ताको लागि आग्रह गरिएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद सागर ढकालले आफू 18 दिनदेखि दिनरात नसुती खोला किनारमा जीवन उद्धारका काममा खटिएको बताउँदै नकारात्मकता नफैलाउन आग्रह गर्नुभएको छ। फेसबुक मार्फत एक पोस्ट सार्वजनिक गर्दै उहाँले विदेशी मीडियाले इन्टरनेटमा उपलब्ध रिपोर्टहरूलाई तोडमोड गरी गलत भाष्य निर्माण गर्न खोजेको आरोप लगाउनुभयो। सुत्नको लागि बडीमा 2-4 घण्टा मात्र पाउँदा शरीरमा घाउ र बिबिरा आएको तथा खुट्टा लेदोले खाए को ढकाले बताउनु भएको छ। भित्र जीवित रहेका 6 मानिसलाई बचाउनु नै ठूलो धर्म ठानेर फिल्डमै खटिएको उहाँको भनाइ छ। स्वदेशी तथा विदेशी मीडियाले खुट्टा तान्ने काम गरेको भन्दै ढकालले दुखेसो पोख्नु भएको छ। जोखिम मोलेर खोला किनारमा पानीमा भिज्दै काम गर्दा विदेशी मीडियालाई मानवता देखाउन उहाँले अनुरोध गर्नुभएको छ। खुट्टा नै तान्नु परे पनि उद्धारको काम सकिएपछि तान्न उहाँले स्वदेशी तथा विदेशी मीडियालाई आग्रह गर्नुभयो। यस्तो दैवी विपत्तिको समयमा दुःख नदिनु भन्दा सहयोग गर्न र सहयोग गर्न नसके पनि नकारात्मकता नफैलाउन उहाँले अपील गर्नुभयो। नेपाली कंग्रेस स्थापना इतर पक्षका नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानको लागि स्थापना पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। उहाँले ठोस राजनैतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र संचार माध्यम मार्फत प्रचार गर्ने काम मात्रै भएको दावी गर्नुभएको छ। आज सुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पूर्व सभापति शेरबहादुर देव पक्षबाट पार्टीभित्रको विवाद समाधानको लागि आफूहरूसँग ठोस रूपमा संवाद र सहमतिको पहल भएको बताउनुभयो। उहाँको अनुसार 3 हुने वडा अधिवेशनमा सहभागी भए 14 महाधिवेशनबाट निर्वाचित भएर हाल बाहिर रहेका नेताहरूलाई पनि विशेष महाधिवेशनमा समेट्ने प्रस्ताव गरिएको छ। महतले उक्त प्रस्तावलाई अपमानजनक भन्दै पार्टीको योगदान गरेका नेताहरूलाई कसैले व्यक्तिगत निगाहमा स्थान दिने कुनै कुरा स्वीकार्य नहुने बताउनु भएको छ। महतले अदालतमा विचाराधीन प्रक्रियालाई पर्खिनुपर्ने वा राजनीतिक सम्मतिका लागि अधिवेशन प्रक्रिया स्थगित गरेर समाधान खोज्नुपर्ने विकल्प आफूहरूले अगाडि सारेको पनि स्थापना पक्षले दुवै विकल्प अस्वीकार गरेको आरोप लगाउनुभयो। उहाँले राजनैतिक सहमति हुने अवस्था भने अदालतमा गरिएको पुनरावलोकनको निवेदन फिर्ता लिन आफूहरू तयार रहेको प्रश्न पार्नुभयो। तर यसका लागि पहिले अधिवेशन प्रक्रिया स्थगित गरी राजनैतिक सहमतिको वातावरण बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। नेकपा एमाले निर्वाचन समीक्षा एवं पुनर्गठन कार्यदलको बैठकले 2 प्रतिवेदनलाई एकीकृत बनाउने जिम्मा उपाध्यक्षद्वय रामबहादुर थापा बादल, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ। काभ्रेमा 2 दिने बसेको कार्यदल बैठकमा सहमति नजुटेपछि पुनः अर्को बैठकमा पेश गर्ने गरी 3 नेतालाई एकीकृत निवेदन प्रतिवेदन बुझाउन जिम्मा दिएको हो। कार्यदल सदस्य समेत रहेकी सचिव पद्मा आर्यले अब बन्ने एकीकृत प्रतिवेदनमा नीति र संगठनसँग जोडिएका विषयलाई समेटिने बताउनु भएको छ। सचिव आर्यले बलथली बैठकमा विविध विषयमा छलफल गरेर सुझाव दिएकाले ती सुझावहरू समेटेर प्रतिवेदन तयार हुने बताउनुभयो। यसरी बनेको प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटिमा छलफलमा लगिने आर्यालको भनाइ छ। गत भदौ 26 एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदल बैठकमा संयोजक बादलले आफ्नो र शंकर पोखरेलका 2 प्रतिवेदन पेश गरिएको थियो। तीनै प्रतिवेदनमा सहमति जुटाउन एमाले नेताहरू आवासीय बैठकमा जुटेका छन्।
मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले सरकारले आफूमाथि ज्याजती गरेको आरोप लगाउनु भएको छ। एयरपोर्टमा पत्रकार सम्मेलन गर्न आफूलाई सरकारले बन्दैज लगाएर ज्याजती गरेको प्रसाईको भनाइ छ। एयरपोर्टमा पत्रकार सम्मेलन गर्न नदिएपछि प्रसाईले आफ्नै निवास पुगेर पत्रकार

0: सम्मेलन गरेका हुन्। त्यस क्रममा उनले जेएनजी आन्दोलनका क्रममा श्याम सत सिंह दरबार लगायतका भौतिक संरचना जलाउन जनाउन भएको षड्यन्त्र बारे आफूसँग धेरै भिडियो रहेको भन्दै चाँडै सार्वजनिक गर्ने बताउनु भएको छ। उहाँले मुलुकमा सुशासन नभएको तथा सरकारप्रति विश्वासको वातावरण नभएको भन्दै लगानीकर्ताहरू आउनै छोडेको बताउनुभयो। प्रसाईले पहिला राष्ट्र जोगाउनु पर्ने र त्यसका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने बताउनुभयो। प्रसाईले आफूले प्रधानमन्त्री बालेन्द्र र गृहमन्त्री सुदन गुरुङको रिस नगरेको भन्दै राम्रो गरी काम गरे आफू कुनै विरोध नगर्ने बताउनुभयो। मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीरले पाउनु भएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्च सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएकाले आजदेखि लागू हुने गरी कार्यवाहकको जिम्मेवारी मन्त्री समीरलाई तोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: होइन कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
2: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
1: जहाँ पाए त्यहीँबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
2: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
1: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
2: सम्पर्क नम्बर 9849559659, 9849559659।
3: ए भाइ, यो गाडी कुन बेला जान्छ?
4: ए दाई, गाडी त अब 10 मिनटमा हिँड्छ, 10 मिनटमा।
3: हो र, लौ न भाइ, मलाई त पशु पन्छीको औषधि, ढुटो, दाना, पिठो तथा चल्लाहरू चाहिएको थियो। भ्याइँदैन? गाडी छुट्छ कि के हो? फेरि यी सबै सामान कहाँ लिने हो?
4: ए दाई, के टेन्सन लिनु भा, यही लम्बु बस पार्क पुल छेउमै मेलम्ची नोबेल एग्रोभेट छँदैछ नि।
3: ए हो र भाइ।
4: हो नि, त्यहाँ कुखुराको दाना, चल्ला, पशु पन्छीको औषधि, बिउ बिजन, ढुटो, पिठो तथा सम्पूर्ण कृषि तथा पशु पन्छीजन्य सामग्रीहरू होलसेल तथा सुपथ मूल्यमा उपलब्ध छ। साथै प्राविधिक सरसल्लाह तथा परामर्श पनि प्रदान गरिन्छ।
3: सामान पनि सबै एकै ठाउँमा पाइयो, गाडी पनि पाइयो, यो भन्दा अरू के चाहियो?
4: ए ल भयो, जाऊ जाऊ कुर्ती, जाऊ जाऊ।
2: मेलम्ची नोबेल एग्रो भेटनरी, मेलम्ची हेलम्बु बस पार्क, बीजी बेकरी सँगै। प्रोप्राइटर सुदीप धिताल। सम्पर्क नम्बर 011-4010-18, 9813-62-870।
5: जति घाँस खाए नि कराउनै नछोड्ने यो भैँसी, दुध पनि राम्रोसँग दिँदैन, अब नबेची नहोला जस्तो छ।
6: घाँस मात्रै दिएर कहाँ हुन्छ त दाई, गुणस्तरीय दाना र ढुटो खुवाउनु पर्छ नि।
5: अब बजारमा भन्या जस्तो गुणस्तरीय दाना र ढुटो चाहिँ कहाँ पाइन्छ र?
6: यसको लागि त मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसटी किराना स्टोर छ नि दाई।
7: मेलम्ची भ्याली पोल्ट्री फार्म एन्ड एसडी किराना स्टोर, मेलम्ची 11 फट्टे बेसी तथा इन्द्रावती क्याम्पस जाने उकालो चोकैमा। यहाँ गाई भैँसीको गुणस्तरीय दाना, ढुटो, पिठो, पिना लगायत खाद्यान्न सामान सुपथ मूल्यमा पाइनुका साथै लोकल ब्रोइलर, कोइलर, गिरिराज तथा लेयर्स कुखुराका चल्लाहरू अर्डर अनुसार बिक्री गरिन्छ। साथै कुखुराको गुणस्तरीय पेलेट दाना पनि उपलब्ध छ।
8: साथै कुखुराको दाना, चल्ला, जिउँदो कुखुरा र अन्य जुनसुकै सामान बोक्नको लागि गाडी चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गङ्गा बहादुर दनुवार तथा दशरथ दनुवार।
10: सम्पर्क नम्बर 9853131117, 9806379276।
11: सिन्धुपाल्चोकका स्थानीय कलाकार किरण तामाङ स्याङ्बोको नयाँ खान्दोके सेलो एल्बम लिएर आउँछु सगुन फोन।

स्वर बैरागी च्याङ्बा जितु लोप्छन, सङ्गीत प्रेम योञ्जन तामाङ, शब्द सरिता दोङ बैरागी च्याङ्बा, प्रोड्युसर किरण तामाङ सरिता दोङ, एरेन्ज मिक्सिङ सानुबाबु घिसिङ। किरण स्याङ्बो युट्युब च्यानल मार्फत उपलब्ध छ, सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला।

0: के तपाईँ यो गर्मी र तनावबाट मुक्त हुन कतै घुम्न जाने मुडमा हुनुहुन्छ? प्रकृतिसँग रमाउँदै सुन्दर सुरसिङ झरना पुग्ने होइन त?
1: हो नि, अब सुरसिङ झरनाको यात्रा भयो अझै सहज र सुलभ। पाँच पोखरी संयुक्त लेक बेसी यातायात प्रणालीले लिएर आएको छ सुरसिङ झरना विशेष यात्रा प्याकेज।
0: काठमाडौँदेखि सिधै सुरसिङ झरना अनि मेलम्चीदेखि पनि व्यवस्था छ।
1: शनिबार विशेष सुरसिङ झरना प्याकेज, काठमाडौँदेखि सुरसिङ झरना जाने आउने अप एन्ड डाउनको प्रति व्यक्ति 2000, खाना र खाजाको पनि व्यवस्था छ। हाम्रा आरामदायी गाडीहरू र अनुभवी चालकहरूका साथ तपाईँको यात्रा हुनेछ सुरक्षित र अविस्मरणीय। जुनसुकै ठाउँबाट रिजर्भको लागि पनि हामीलाई सम्झनुहोस्।
0: ढिलो नगर्नुहोस्, आजै तपाईँ आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क गोकर्णेश्वर नगरपालिका छ, नारायण टार काठमाडौँ। फोन नम्बर 98514-39100, 98607-1552, 97479-49808।
2: होइन ए दाई, राज मोटरसाइकल वर्कसप यही थियो, अहिले छैन त। बाइकमा अलिक समस्या आयो, देखाउँ भनेको, फेरि यहाँ बाइक अन्त देखाउनै मन लाग्दैन।
3: ए, राज मोटरसाइकल वर्कसप पहिलेको ठाउँबाट अलि अगाडि सरेको छ नि, अहिले त झन् पहिलाको भन्दा फराकिलो र व्यवस्थित ठाउँ जयपाल चोकी इभी बस पार्क नजिकैबाट सेवा दिइरहेको छ, अब त्यतै जानुस्।
1: यहाँ सबै ब्रान्डका मोटरसाइकल मर्मत, सर्भिसिङ र ओरिजिनल पार्ट पुर्जाहरू पाइनुका साथै विभिन्न प्रकारका स्टिकरहरू पनि उपलब्ध छ।
3: बजाजको आधिकारिक सर्भिस सेन्टर सञ्चालन गरेका अनुभवी व्यक्तिहरूद्वारा सञ्चालित
1: राज मोटरसाइकल वर्कसप एन्ड पार्ट सेन्टर, मेलम्ची बजार जय पाल्चोकी एबी बसवार सँगै।
3: प्रोपाइटर रवि बस्नेत, सम्पर्क नम्बर 98 43 23 58 99, 98 10 02 355।
0: वाउ दिदी, हजुरको यो नयाँ तिलरी र औठी कति धेरै चम्किलो र युनिक डिजाइनको छ, कहाँबाट लिनु भएको हो?
1: सुन चाँदी किन्न अन्त कहाँ जानु नि बहिनी, मेरो त पहिलो रोजाइ नै सधैँ न्यू प्रमिस ज्वेलर्स हो नि।
0: कुन ठाउँमा पर्छ त दिदी यो पसल?
1: हाम्रै मेलम्ची बजारमा कृष्ण मेडिकल सँगै छ नि।
0: हाम्रा विशेषताहरू, विभिन्न डिजाइनका सुन र चाँदीका गहना उपलब्ध छ।
1: ग्राहकको माग अनुसार नयाँ डिजाइन र अर्डर गर्न सकिन्छ।
0: पुराना सुनचाँदीका गहना साटफेर वा बिक्री गर्न सकिन्छ।
1: यहाँ उच्च स्तरीय सुनचाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर बमोजिममा हरेक डिजाइनका गरगहनाहरू तयार गरिन्छ।
0: प्रोपाइटर दिनेश विश्वकर्मा,
1: सम्पर्क नम्बर 98 56 91 606, 98 18 53 52 43। आजै सम्पर्क गर्नुहोस्। न्यू प्रमिस ज्वेलर्स, मेलम्ची 11 सिन्धुपाल्चोक।
4: रेडियो मेलम्ची 107.2 MHz।

0: डायरीमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा थप आर्थिक योगदान गर्ने भएका छन्। संसदीय दलका पदाधिकारीहरूबीच भएको औपचारिक छलफलपछि प्रत्येक सदस्यबाट न्यूनतम रूप 15,000 योगदान गर्ने प्रस्ताव अगाडि बढ़ाइएको हो। यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रूप 50,00,000 प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने निर्णय भइसकेको छ। पार्टीको तर्फबाट गरिएको उक्त योगदानमा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा गरिँदै आएको मासिक लेबीसहित समावेशी गरिएको जनाएको छ। त्यसका अतिरिक्त संसदीय दलका सदस्यहरूले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने सो घोषणा गरेका छन्। सदस्यहरूबाट न्यूनतम रूप 15,000 स्वेच्छा अनुसार थप रकम योगदान हुने भएकाले करिब 27,15,000 जम्मा हुने अनुमान गरिएको छ। राज्यसभा संसदीय दलका मुख्य सचेतक करविन्द बुढाकोटीले संसदीय दलका सदस्यहरूको तर्फबाट उक्त रकम राहत कोषमा जम्मा गर्ने प्रक्रिया अगाडि बढ़ाइएको जानकारी दिनुभयो। बुढाकोटीका अनुसार पार्टीको संस्थागत योगदान बाहेक संसदीय दलका सदस्यहरूले व्यक्तिगत रकम रूपमा रहे गरेको अतिरिक्त योगदानले विपद तथा राहत कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ। अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपाललाई ब्रिक्समा बोलाइएको हो वा होइन तथा बोलाइएको भए नेपाल सहभागी हुन किन गएन भन्ने विषयमा गहिरो अध्ययन हुन आवश्यक रहेको बताउनु भएको छ। उहाँले नेपाल अमेरिकाको विकास परियोजनामा एमसिसीमा जोडिएकाले ब्रिक्समा जान आवश्यक नरहेको तथा असंलग्न परराष्ट्र नीति अंगाल्ने मुलुक भएकाले सहभागी नहुनु उपयुक्त भएको जस्ता टिप्पणीहरू आइरहेको उल्लेख गर्दै उहाँले यसको वास्तविक कारण खोज्न पर्ने बताउनुभयो। नेपाल प्रेस काउन्सिलले आइसीयूभित्र अन्तर्वार्ता प्रकरणमा अनुसन्धान थालेको छ। सोमबार आज एक सूचना जारी गर्दै काउन्सिलले सो प्रकरणमा अनुसन्धान थालेको जनाएको छ। रसुवाको बाढीमा घाइते भई आइसीयूमा उपचारत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाउँदै काउन्सिलले यस विषयमा सम्बन्धित संचारकर्मी अस्पताल र मेडिकल काउन्सिललाई समेत पत्रसार गरिएको जनाएको छ। साथै सम्प्रेषित सामग्रीबारे पत्रकार आचार संहिताको रहेर थप ध्यान र अनुसन्धान भइरहेको काउन्सिलले जनाएको छ। काउन्सिलले युट्युब च्यानल इनसाइड द बनकर र बीबीसी नेपाली सेवाले आइसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको जनाएको छ। हरितालिका तीजको दिन आज शेयर बजार दोहोरो अङ्कले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 25.55 अङ्कले बढ़ेर 2,585 बिन्दुमा पुगेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा फाइनेन्स निर्जीवन बीमा तथा समूह जेड प्रतिशतले उकालो लागेको छ। आज 226 कम्पनीको शेयर बढ़ेकोमा 47 घटेको छ। त्यस्तै माइखोला हाइड्रो पावर र नारायण विकास ब्याङ्कको शेयर भने गडबड़ भएको छैन। आज इन्फिनिटी लघुवित्त र त्रिशुली जलविद्युतको शेयर 6% भन्दा धेरैले बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्तको शेयर 8% भन्दा धेरैले घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4,36 करोड़को कारोबार भएकोमा आज 336 कम्पनीको 1,15,00,000 किता शेयर 4,68 करोड़ रूपियाँमा किनबेच भएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा कुल 13,68,73,54,006 रूपियाँ मौजात रहेको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,517 रूपियाँ मौजात छ। त्यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,596 अमेरिकी डलर मौजा छ। यसअघि उक्त कोषबाट बाढी प्रभावित क्षेत्रका लागि 1 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। तीजको दिन आज सोमबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1,200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँले बढ़ेको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार हिजो सुन तोलाको 3,02,100 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढेर चाँदी तोलाको 4,660 रूपियाँमा कारोबार भएकोमा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रुसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनु भएको छ। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिका अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्लो केही महिनादेखि रुसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रुसले गएको जुलाईमा डिजेल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारतले अफगानिस्तानलाई पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूणा जेटाली रंगशालामा अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाउनु भयो। रन उहाँले 7 चौका र 7 छक्का प्रहार गर्नुभयो। त्यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाउनु भयो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अब 3 खेलको T20 श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। इङ्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज बास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले जनाएको छ। आइसिसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इङ्ल्याण्डसँगको टेस्टमा श्रृङ्खलामा 3-0 क्लिन स्वीप बिहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछारमा रहेको छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। विश्व टेस्ट च्याम्पियनसिपको 2025-27 चक्रमा खेलिएका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 वटा मात्र खेल जितेको छ। हवस् त यिनै समाचार प्रसङ्गसँगै साँझ 6:30 बजेको मेलम छिडारी सकियो। म माया परियार बिदा हुन्छु। सत्य तथ्य निष्पक्ष समाचार अनि स्वच्छ मनोरञ्जनको लागि रेडियो मेलम 107.2 MHz सुन्दै गर्नुहोला। नमस्ते।
1: रेडियो मेलम्ची 107.2 MHz।

0: Reliable Nepal Life Insurance Limited. Reliable forever. Ganeshwar Kathmandu.
1: तथा शाखा कार्यालय नलम्ची लक्ष्मी बैंकको माथिल्लो तला फोन नम्बर 011-40-11-57 शाखा प्रबन्धक लक्ष्मण विष्ट सम्पर्क नम्बर 98-5-12-73-16-1 98-6-11-01-505 कुपिला अधिकारी 98-23-26-54-79 सुरक्षित जीवन जिउन जीवन बिमा गरौँ।

0: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटीको भर्ना सम्बन्धी सूचना।
1: गुणस्तरीय शिक्षाका लागि अग्र स्थानमा रहेको एस सेन्ट लरेन्स कलेज चाभिल चुचेपाटी काठमाडौँमा बिएससी सिएसआइटी र बिसिएको फारम खुला गरिएको छ। साथै फ्री इन्ट्रान्स कक्षाहरू सञ्चालन भइरहेको जानकारी गराइन्छ।
2: साथै बिबिएस, बिए र बिएसडब्ल्यूमा विभिन्न सुविधा सहित भर्ना खुलेको सम्पूर्णमा जानकारी गराइन्छ।
1: शान्त तथा पारिवारिक वातावरणमा दक्ष एवं अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
0: यातायात, खेलकुद लगायत अन्य विभिन्न सुविधाहरू।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सेन्ट लरेन्स कलेज चावहिल चुचेपाटी काठमाडौँ।
1: फोन नम्बर 01-4575-891, 98-13-088-42, 98-13-088-37।
3: वेबसाइट saintlawrence.education.np। Your success, our commitment.
4: तपाईँ हाम्रो घर आँगनमा विभिन्न रोगहरूको विशेषज्ञ डाक्टरहरूले मेलम्ची पोलिक्लिनिकमा निम्न दिनहरूमा सेवा प्रदान गरिँदैछ। प्रत्येक महिना पहिलो शनिबार डाक्टर सरोज अधिकारी, मानसिक तथा मनोरोग विशेषज्ञ, मनमा कुरा खेल्ने, लामो समयसम्म टाउको दुख्ने, मन आतिने, मुटु ढुकढुक हुने, निन्द्रा नपर्ने, छटपटी हुने, जिन्दगी बेकार लाग्ने, प्रत्येक महिनाको दोस्रो शनिबार डाक्टर मिलन वज्राचार्य, इन्टरनल मेडिसिन, मुटु, चिनी, छाती, थाइराइड, प्रत्येक महिनाको तेस्रो शनिबार डाक्टर रामशंकर गुप्ता, अर्थोपेडिक सर्जन, ढाड कम्बर दुख्ने, जोड्नी दुखाई, सुनिने, हात गोडा भाँचिएको, साथै सोही दिन डाक्टर सुमन अधिकारी, नाक कान घाँटी सम्बन्धी, प्रत्येक महिनाको अन्तिम शनिबार डाक्टर चन्दन लाभ, सर्जरी, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्तुला, साथै सोही दिन कुमार बस्नेत, बाल विशेषज्ञ। सम्पर्क मेलम्ची पोलिक्लिनिक, थापा अस्पताल, दुबाचौर जाने झोलुङ्गे पुलमुनि, मेलम्ची 11। सम्पर्क नम्बर 98-43-75-90-32, 98-43-75-90-32।

0: अब त घर बनाउने होइन भने कति टरोमा बस्नु
1: हो नि। अब त यो जाडोमा निकै गाह्रो हुन पो थाल्यो, त्यही भएर मैले आज चनौटी नयाँ बजार समृद्धि सेन्टरमा गएर सबै बुझेर आइसकेँ। अब चाँडै बनाउने।
0: अनि के पाइँदो रहेछ त्यहाँ, सस्तो महँगो कस्तो गर्छन्?
1: चिन्तै नमान न, सुपथ मूल्यमा सिमेन्ट, रड, प्लाइवुड, रङ रोगनका सम्पूर्ण सामान, बत्तीका सबै सामान, धारा बाथरुमका सामान लगायत किला, कब्जा अनि हार्डवेयरका सबै सामान पाइँदो रहेछ।
2: साथै यहाँ अत्याधुनिक मेसिनबाट तयार गरी इच्छा अनुसारको कलर तपाईँले पाउन सक्नुहुनेछ।
0: समृद्धि सेन्टर, हेलम्बु 7 चनौटे नयाँ बजार,
1: प्रोप्राइटर मंगल दंगाल, सम्पर्क नम्बर 9861104475, 9301395664।
3: परिवारको संस्कार शिक्षाको आधार,
2: सर्वनाम शिक्षालय जोरपाटी काठमाडौँ, पिजीदेखि कक्षा 12 सम्मका विद्यार्थीहरूको लागि डे स्कलर, डे बोर्डर तथा होस्टेल सुविधा सहितको उत्कृष्ट शैक्षिक गन्तव्य।
3: हामी बालबालिकाको नैतिक मूल्य, अनुशासन, सृजनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रविधिसँग जोडिएको नवीन तथा प्रभावकारी शिक्षण विधि मार्फत समग्र विकासमा केन्द्रित छौँ।
2: सिन्धुपाल्चोक, काभ्रे र नुवाकोट जिल्लाका विद्यार्थी तथा अभिभावकहरूको विशेष रोजाईको विद्यालय, गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारको उत्कृष्ट संयोजन, प्रविधि मैत्री तथा सृजनात्मक सिकाइ, सुरक्षित शान्त र विद्यार्थी मैत्री वातावरण, बालबालिकाको शैक्षिक, सामाजिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष जोड।
3: तपाईँको बालबालिकाको सर्वाङ्गीण विकास हाम्रो प्रतिबद्धता।
2: आफ्नो बालबालिकाको उज्जवल भविष्यको लागि सर्वनाम शिक्षालय जोरपाची काठमाडौँलाई सम्झनुहोस्। सम्पर्क नम्बर 01-49-17-147-98-41-33-66-86।
4: होइन ए कान्छा दाई, ट्र्याक्टर त्यतिकै छाडेर बिरक्तिएर बस्नु भएको छ त, के भयो?
1: हेर न कान्छी, ट्र्याक्टर बिग्रिएर कामै गर्न पाइएन, यसलाई मर्मत गर्नु पर्यो, अनि अलि राम्रो एउटा नयाँ ट्र्याक्टर किन्नु पर्यो भने कहाँ जाने होला?
4: मेलम्ची 11 चौकी सँगै रहेको इन्द्रावती कृषि मेसिनरी सप्लायर्समा जानु न, त्यहाँ दक्ष प्राविधिकद्वारा ट्र्याक्टर मर्मत गरिन्छ, साथै इन्डियन एसकेटी ब्रान्डको ट्र्याक्टर पनि पाइन्छ।
1: हजुर, हामी कहाँ सम्पूर्ण कृषि औजारहरू, मिनी टिलर, पावर टिलर, मकै छोडाउने मेसिन, धान कुट्ने, मकै पिस्ने मिल, पानी तान्ने पम्प, रुख काट्ने मेसिन, पावर टुल्स, हाते औजार, धान गहुँ कोदो झार्ने मेसिन, विषादी छर्ने मेसिन, गोडमेल गर्ने औजार, विभिन्न साइजका डिस्क घट्टहरू, विभिन्न साइजका मिलका सम्पूर्ण सामान, फलफुल कलमी गर्ने तथा हाँगा काट्ने कैँचीहरू, ठेला गाडाका टायर, डिजिटल काटा पाइन्छ, इलेक्ट्रिक प्लानर, रन्जा, ढक तराजु, ग्राइन्डर, ड्रिल मेसिन लगायत सम्पूर्ण मेसिनरी सामान सुपथ मूल्यमा यहाँ उपलब्ध छ।
4: हाते ट्र्याक्टरमा राख्ने इन्डियन ग्रेराल मोबिल पनि उपलब्ध छ।
1: साथै सम्पूर्ण सामानको पार्ट पुर्जा दक्ष प्राविधिकद्वारा मर्मत गरिन्छ, यहाँ परामर्श र तालिम पनि उपलब्ध छ। सङ्घ संस्थाहरूबाट औजार वितरण गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: मिनी टिलर किन्दा 1 वर्ष वारेन्टी रहेको एसकेटी किसान वा जोङसन ब्रान्ड हेरेर मात्र खरिद गर्नुहोला।
6: एसकेटी नेपालको आधिकारिक विक्रेता, इन्द्रावती कृषि मेसिनरी सप्लायर्स, बेलम्ची 11 प्रहरी चौकी सँगै। सम्पर्क नम्बर 98510-43321, 98180-026-384।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोडको क्षति, रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन, के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइँचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या,
2: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यसरीमा आएको बाढीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बिमा दाबी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोशीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंसिरसम्म बाढी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन, के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन, जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ, होइन, पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रुपियाँ भन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,800 43 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र

0: तिर्न फेरि घिनाको बारेमा नेपाल सरकारले दानागिरी गराउने सम्ममा सीमित रह्यो, आपसी समन्वय गरेर मिलित गरिने भन्ने छ।
1: काङ्ग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। काँग्रेस नेता डाक्टर शशाङ्क कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
2: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकातर्फ एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
1: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। काँग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
3: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अवमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। त्यो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाडाको मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो, त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सरलीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
1: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर्खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
4: सो यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट
1: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
5: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड़ रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु,
6: एकातिर काजबारको शुरूआती एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
5: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
7: विकास निर्माण योजनाहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायतका सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्याहरू
5: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खुल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग

0: पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल।
1: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ, बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्वर्तन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
0: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सिआइएन रेडियो अमरगढी, डडेलधुरा।
2: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
3: सन्तोष गन्धर्व, बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
4: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
3: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
9: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
4: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल, घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो, लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो, थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ। वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
9: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरुङको भनाइ छ।
10: होल्डिङ सेन्टरमा बसिराख्दाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भनेर सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि पनि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदाहुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्यो। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओको नि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
9: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न, बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारू मगर।
11: अनि हामी चाहिँ अब पाखा लगाए नि, सर्टकट बाटो पाखा लगायो, पाखा लगाएपछि तिनजना थियो हामी, तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँभो गयो भने भेट्ने सर्टकट लगायो कि माथि लगाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सक्नु भयो। हामी बाउ छोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने, ल जा जा तिमीहरू म बच्दिनँ भनेको थियो, अनि त्यहाँ उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि त्यही हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँगै आगोमा चाहिँ बच्चेन, माथि लाग्नै भ्यायो
9: रसुवाबाडीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारू मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
12: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
13: हामीलाई दाल खानु हुनु नि सबैलाई, कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
12: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने
2: दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
12: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
13: हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न, त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
17: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
13: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर, परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठ्ठालाई पनि हाल्छन्।
17: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
13: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म यो युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यु खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल सा, हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
17: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
13: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्,
17: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेका छ। यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउनु आवश्यक छ?
13: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
17: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला। अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
13: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भनेको चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित, योबाट यो हाम्रो दैविपर्कोबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईवटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक सङ्गठनहरूले काम गर्दा दुईवटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा, त्यस कारणले गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
12: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सडक तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा।
1: रेडियो मेलम्ची 107.2 MHz।
2: Everybody, dance now.
3: Time check. It's 8 PM.
4: अहिले साँझको 8 बजेको छ।
3: Time check.

0: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
1: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाएँ भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
1: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु चार सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
2: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु सार सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 9861-50-83-36,
0: 9809-95-452।
3: नानी, कता टाढै जान लागे के?
4: होइन काकी, त्यही तल हाम्रो नगरपालिकाको कार्यालयसम्म अपाङ्गता परिचय पत्रको नवीकरण गर्न जान लागे कि नि।
3: ए साँच्ची नानी, पुरानो परिचय पत्र नवीकरण गरेपछि मात्रै भत्ता पाइन्छ भन्ने हल्लाहरू कता कता सुने, खासमा के हो कुरा?
4: हो नि काकी, पहिलाको परिचय पत्र अब नवीकरण गर्नुपर्छ। नवीकरण गर्दा कसैको अपाङ्गताको वर्ग गडबड पनि हुन सक्छ, अपाङ्गताको परिचय पत्र पनि सोही अनुसार नवीकरण हुन्छ।
3: त्यो त हो, नयाँ परिचय पत्र लिनलाई चाहिँ के गर्नुपर्छ, कता कता जानुपर्छ? अपाङ्गता परिचय पत्र लिन छुटाउनु भएकालाई सहयोग हुन्थ्यो कि?
4: अपाङ्गताको परिचय पत्र प्राप्त गर्नको लागि नि काकी, आफैले वा आफ्नो परिवारको कुनै सदस्य वा संरक्षकले ओडाको सिफारिस सहित नगरपालिकामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि गाउँपालिका नगरपालिकाले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ। पालिकामा प्राप्त कागजात जाँचबुझ गरी कुन वर्गमा पर्ने हो, अपाङ्गताको जटिलता समेतको अध्ययन गरेर स्थानीय अपाङ्गता समन्वय समिति समक्ष पेश गर्नेछ। त्यसपछि समितिको सिफारिसको आधारमा अपाङ्गताको परिचय पत्र दिनुपर्नेछ। समितिले अपाङ्गताको वर्गीकरण गर्दा आफूले सोचे भन्दा फरक वर्ग वा त्यही वर्ग पनि हुन सक्छ। समितिले शारीरिक परीक्षण गर्न आवश्यक देखेमा नजिकैको सरकारी अस्पतालमा निजको स्वास्थ्य परीक्षण समेत गराउनु पर्नेछ।
3: त्यो अपाङ्गता समन्वय समितिमा चाहिँ को को हुन्छन् नि नानी?
4: सबैजना हुन्छन् नि काकी। त्यो समितिमा नगर उपप्रमुख वा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ओडाध्यक्ष, कार्यपालिका सदस्य, डाक्टर, प्रहरी, शिक्षक, अपाङ्गता भएको व्यक्तिहरू, अपाङ्गता भएको व्यक्तिहरूको संस्थाको प्रतिनिधि, अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाको प्रतिनिधि र महिला बालबालिका शाखाको प्रतिनिधि।
3: आज नानीबाट धेरै कुरा जानियो। पख पख नानी, म पनि तिमीसँगै नगरपालिकाको कार्यालयसम्म जान्छु।
4: के तपाईँले अपाङ्गता परिचय पत्र लिनुभयो? तपाईँको गाउँमा अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचय पत्र लिन छुटाउनु पो भयो कि? यदि त्यसो हो भने आफ्नो नगरपालिका वा गाउँपालिकाको कार्यालयमा गएर आजै अपाङ्गता परिचय पत्र लिनुहोस् र आफ्नो अधिकार सुनिश्चित गर्नुहोस्। अपाङ्गता परिचय पत्र निशुल्क पाइन्छ। लक्जमबर्ग सरकारको आर्थिक सहयोगमा मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेसनल र टुकीसङ सुनकोशी सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: कहिले काहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
6: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
5: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
6: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
5: Tapaiko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishyatira ko vastavik yatra ho.
6: Aajai samparka garnuhos, Dream City Abroad Education Consultancy Private Limited, Chavahil, Chuchepati Chowk, Kathmandu.
7: फोन 9866279606, 9845674956, 0159240444.
8: ड्रीम सिटी अब्रॉड एजुकेशन कंसल्टेंसी, जहां बाटो मात्र देखाइदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
9: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-0943-47, 98514-0943-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
10: होइन, कता हिँड्नु भएको फेरि? हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
1: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
10: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
1: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
10: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
1: सम्पर्क नम्बर 9849-55-96-59, 9849-55-96-59।
11: नमस्कार दिदी।
12: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
11: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
12: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्रणाली जोरपाटीमा।
11: त्यहाँका सेवाहरू के छन् त?
12: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
13: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी, चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक, चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 98510-42538, 98510-42538।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: बंगुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
2: हामी कहाँ उन्ना जातका बंगुरका पाठा पाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बंगुर चाहिएमा सम्पर्क गर्नुहोला।
1: नमुना बंगुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोपाइटर बागवि तामाङ, सम्पर्क नम्बर 98081 26 654।
3: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
4: युजिसीबाट क्युएए प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिवीको सम्बन्धनमा बिहानी समयमा सञ्चालित बिए, बिएड, बिबिएस प्रथम वर्ष तथा एमए सोसियोलोजी, एमबिएस, एमएड हेल्थ एन्ड इपिएम प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
4: बिहानी समयमा कक्षा सञ्चालन,
5: सुलभ शुल्क,
4: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
5: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
4: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
5: क्युएए अवार्डेड क्याम्पस,
4: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
5: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस,
4: उच्च शिक्षाको लागि क्युएए प्राप्त क्याम्पस नै रोजौ।
5: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।
6: होइन चिटिक्क परेर हतार हतार कता
7: काठमाडौँ जान भनेर हिँडेको, गाडी छुट्न लागिसक्यो होला।
6: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
7: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
6: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
8: हजुर, गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 98-49-071-062, 97-17-21-35-73, 97-17-21-35-73।
9: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
10: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौं। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौं र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौं।
11: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं। भूकम्प थेग्ने संरचना बनाऊ।
8: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
12: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कौशली एस कुमार दङ्गाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली। सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दङ्गाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिएस संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाई,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: रेडियो मेलम्ची 107.2 मेगाहर्ज।

0: रेडियो मेलम्ची 107.2 मेगाहर्ज
1: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सडक खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने भन्दा तिम्रो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: हिमनदी भत्किएर आएको बाढीको वेग, बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा
0: र उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसी ड्रोन हमला। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्यान्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रुसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रुटाले उल्लेख गरे। उनले भने, पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्यान्ड जोडिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकदमीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्यान्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रुससँग सबैभन्दा लामो सिमाना जोडिएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो सेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले सुरु गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले $4 अर्ब भन्दा बढीको सेयर जारी गरेको छ, जसको बिक्रीबाट विस्तार कार्यका लागि $1.60 अर्ब जुटाउने अपेक्षा गरिएको छ। डाङ्गोटेले त्यसलाई उनकै शब्दमा जनताका लागि आइपिओ भनेका छन्। हालैको विनाशकारी बाढीबाट जल विद्युत क्षेत्रमा व्यापक क्षति बेहोरेको नेपाललाई भारतले अतिरिक्त बिजुली निर्यात गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो वर्षको अन्त्यसम्म दैनिक 18 घण्टासम्म नेपाललाई बिजुली आपूर्ति गरिने भारतले जनाएको छ। बाढीका कारण नेपालमा 1300 जना भन्दा बढीको ज्यान गएको छ भने कम्तीमा 5000 व्यक्ति अझै हराइरहेका छन्। भोटेपछि त्रिशुलीको बाढीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपिल गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औँल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सडक सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई काठमाडौँ बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढीपछिको पुनर्स्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव भर्यालले दैनिक जीवनका गाँसबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
1: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्, यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ सङ्घीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने भन्दा सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
0: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा तीनवटै तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
4: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तगारुकताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, कुहिएर गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
0: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनै मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
5: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन हो, स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले चाहिँ डाटा कलेक्सन गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
0: रसुवा बाढीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1,395 जनाको शव फेला परेको छ भने अझै 5,130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको तीव्रता, स्तर र शक्ति 1,000 वर्षमा एकपटक आउने बाढीभन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी सुरुमा उनलाई भदौ 10 को बाढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
6: हामीले सामान्यत बाढी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो, त्यस कारण लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
0: मतलब 100 वर्षमा आउने भन्दा पनि
6: अझ धेरै नै बढी थियो, होइन 1,000 इयर्स रिटर्न पिरियडको फ्लड भन्दा पनि यो धेरै माथि थियो। र हाम्रा सामान्यत फ्लडहरू बेसिनमा बिस्तारी पानी पर्दै जान्छ र जलसतह बढ्दै गएर बाढी आउने गर्छ। तर यो चाहिँ कस्तो थियो भन्दा त्यहाँ पानी पनि परेको थिएन, तर हामीले चाहिँ थाहा पाइसकेका छौँ बरफका ढिस्का पनि खस्यो र यसमा चाहिँ अझ रकहरू नै फेलियर
0: भयो।
6: यो विषयमा चाहिँ सेकेन्डरी सेटेलाइट म्यापहरूको अध्ययन गर्दाखेरि चाहिँ विभिन्न भोल्युमहरू फरक फरक आकलन भएका छन्। पानी भन्दा पनि यसमा ठुला ठुला घिग्रानहरू, बोल्डरहरू मिश्रित भएको र त्यसले चाहिँ यसको भेलोसिटीको क्रममा पनि धेरै हाई भएको कारणले इरोजन एन्ड डिपोजिट फेनोमिनन चाहिँ यहाँ मिश्रित भएको, यसको प्रकृति चाहिँ अलिकति फरक प्रकृतिको भयो। त भने अहिले माथि चाहिँ रिजर्भायर भएर ड्याम ब्रेक हुँदाखेरि आउने फ्लडको प्रकृति पनि सँग केही हदसम्म मिल्न जान्छ, तर त्यसमा पनि यति भोलुम भन्ने आकलन हुन्छ, तर यो चाहिँ कति भोलुमै आयो भन्ने कुराको आकलन गर्न नसकेकोले हामीले अलिकति त्यो पनि भन्न नसक्ने अवस्थाकोले यो चाहिँ हाम्रो कल्पना भन्दा हामीले सोच्ने गरेका रेगुलर फ्लड भन्दा अलिक भिन्न प्रकृतिको यो भइरहेको छ।
7: अनि तपाईँहरूको प्रतिवेदनमा यसको वेग बहाव चाहिँ असाध्यै तीव्र गतिमा आएको भनेर पनि उल्लेख छ, होइन? त्यहाँ खसेको ठाउँबाट बोर्डरसम्म आइपुग्दा 7 मिनटमा आइपुगेको देखिन्छ, 188 किलोमिटर प्रति घन्टा वा 52 मिटर प्रति सेकेन्डमा आइपुगेको छ। त्यहाँबाट स्याप्रोबेसीसम्म 83 किलोमिटर प्रति घन्टामा आएको भनिन्छ, होइन? त्यहाँबाट तल बेत्रावतीसम्म पनि 65 किलोमिटर प्रति घन्टा, त्यो वेग कत्रो हो? हामीले सोच कसरी
6: गेजिङ स्टेसन्सहरूमा आइपुगेको पिकलाई हामीले लिएर त्यो भेलोसिटी निकालेका हौँ। र मैले अहिले पनि भने त्यसको भोल्युम एकैचोटि र इन्क्लुडिङ डेब्रिज स्लो एन्ड हो र स्टिप जति माथि स्टिपनेस छ भेलोसिटीहरू हाई छ र बिस्तारै त्यो भेलोसिटी चाहिँ 93 किलोमिटरबाट 65, 29, 23 हुँदै देवघाट पुग्दाखेरि करिब करिब 26 किलोमिटर पर आवरको गतिमा तल गएको देखिन्छ, जुन चाहिँ हाम्रो नर्मल भन्दा धेरै नै बढी भएकै कारणले त्यसै कारणले गर्दा पनि धेरै क्षतिहरू बढेको छ।
7: अब यस्तो खालको यस्तो प्रकृतिको अब नसोचेको घटनाको हामीले पूर्व सावधानी अथवा चेतावनी अब आगामी दिनमा नहोला भन्न सकिन्न होइन, त्यो कसरी दिन सकिएला? यो त एकदम छिटो आउने रहेछ।
6: हाम्रो अहिले नै 6 चाहिँ गेजिङ स्टेसनहरू पुरै वास आउट
7: गर्यो,
6: बगाइदिइसकेपछि त त्यो लेभल वार्निङ लेभल त्योमा पुग्नै पाएन। त्यस कारणले चाहिँ पहिलेको एक्जिस्टिङ सिस्टमबाट सिकेर एउटा नर्मल किसिमको फ्लड आउँदाखेरि त्यो वाटर लेभल मोनिटरिङ सिस्टमले काम गर्छ। अब सेकेन्डरी सिस्टमहरू चाहिँ अलिकति एक्सट्रिम फ्लड आउँदाखेरि ती लेभलभन्दा माथि राखेर चाहिँ जानुपर्छ भन्ने एउटा सिकाइ चाहिँ अहिले भएको छ र त्यसलाई अझ क्यामेरा लिङ्क्ड सर्भिलेन्स सिस्टममा चाहिँ जानुपर्छ एउटा वाटर लेभल मोनिटरिङको विषयमा कुरा गर्दाखेरि चाहिँ। दोस्रो चाहिँ अब अलिकति वाटर लेभलले मात्रै पुग्दैन, माथिल्लो हिमालयनहरूमा विभिन्न ग्लेसियर लेकहरू छन्, स्लाइडहरूको पोटेन्सियल छ, ल्यान्डस्लाइडहरू ठुला ठुलाको भने अब सेटेलाइटसँग इन्ट्रिगेट गरेर त्यसको मुभमेन्टहरूलाई मोनिटरिङ गर्ने, अर्को अलिकति अर्थको एक्सिस्मिक एक्टिभिटीसँग चाहिँ मोनिटरिङ गर्ने।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। रसुवा बाढीसँगै बगेका कयौं पुलहरूमध्ये नुवाकोटको देवीघाट स्थित तादी खोलामा हालै नेपाली सेनाले एकरूप ब्रिज जडान गरेपछि जनजीवन पुरानै लयमा फर्कन सघाउन थालेको स्थानीयवासीहरूले बताएका छन्। यस विपदमा 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको सरकारी विवरण छ। गल्छी विदुर सड़क खण्डमा पर्ने तादी खोलामा पुल बनेसँगै भने देवीघाट बजारबाट रातमाटे जिलिङ लगायतका ठाउँहरूबीच टुटेको सहसम्पर्क पुनः शुरू भएको बताउँछिन् नुवाकोटबाट हाम्री साथी शक्तिमाया तामाङ।
8: पुल बनाएसँगै अहिले आवत जावतमा सहज भएको बेलकोटगढी नगरपालिका जिलिङका खुस प्रसाद दाहालले बताए।
9: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
8: बेलकोटगढी नगरपालिका निवासी कान्छी नेपाली
10: बच्चाहरू लिएर जान नसकिने त्यहाँमाथि बाटो अलिकति डर पनि हुन्छ, उकालो जान त्यत्र बाटो हिँड्न पर्छ, 3 घन्टा हिँड्न त धेरै टाइम लाग्छ नि, धेरै घुमिएर हिँड्ने कि यो पुल नबन्दाखेरि।
8: 57.9 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टन सम्मको भार वहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौला गाईले जानकारी दिए।
11: 35 टन भन्दा बढी लोड भएको गाडीहरू छैन नेपालमा, नेपालमा गुड्ने गाडीहरू चाहिँ यसले वान वे भएको कारणले गर्दा मजाले धान्न सक्छ।
8: बाढीबाट प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल बेली ब्रिज, झुलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब एउटा नेपाल बाहिरको विषय। ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोन्सन र युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ। रुसी ड्रोन रेल इन्जिनमा बज्रिएको भए पनि कोही हताहत भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: ड्रोन खस्नु अघि नै रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोन्सन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्गको प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ, तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञहरू सवार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सेक्युरिटी फोरमकी प्रमुख कातार्जिन पिसार्स्काले जोन्सन र पावेल भएकै रेलमा आफू पनि रहेको बीबीसीलाई बताइन्। उनका अनुसार पोल्यान्ड

0: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-0943-47, 98514-0943-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
1: करियर ग्रोथ इन्टरनेशनल एजुकेसन,
2: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाऊ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रीस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छाना मुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909309, 98510-007-96, 98512-17542, अवे टू दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता। सूचना, यस पाँच पोखरी थाङपाल गाउँपालिकाभित्र नै खाद्यान्न सामग्रीहरू बजार अनुगमन निर्देशिका 2078 बमोजिम गाउँपालिका प्रवेशद्वार खाल्डे खोलामा उपभोग्य मिति जाँच गरी मात्र ल्याउन पाइने व्यवस्था गरिएको छ। तसर्थ गाउँपालिका क्षेत्रका किराना पसल सञ्चालकहरूले खाद्यान्न सामग्री ल्याउँदा उपभोग्य मिति यकिन गरी ल्याउन हुन र मेलम्ची लगायत थोक विक्रेताहरूले सामग्री पठाउँदा समेत ध्यान दिन हुन सूचित गरिन्छ। म्याद नागेका सामग्री जफत गरी नष्ट गरिनेछ। पाँच पोखरी थाङपाल गाउँपालिका।
3: तपाईँ हाम्रै बेकरी, बिजी बेकरी,
4: बिजी बेकरी,
5: बिजी बेकरी
4: होइन, सबैजना बिजी बेकरी मात्र भन्छन्, त्यहाँ छ चाहिँ के?
3: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
4: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ। बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 98019-98003, 98019-98003।
6: दिदी, कता हो, टाढाको यात्रा हो कि के हो?
7: घर आएपछि सबै सामान चाहिन्छ, त्यही भएर बजारतिर जान लागेको।
6: किन टाढा जानु पर्यो? हाम्रै दुबाचोर पोखरे भन्ज्याङमा रहेको जागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसलमा जानु न, त्यहाँ सम्पूर्ण सामान सस्तोमा पाइन्छ।
1: हजुर, यहाँ खाद्यान्न सम्पूर्ण सामग्री, किराना सामान, फलफुल, तरकारी मेलम्ची भन्दा सुपथ मूल्यमा पाइन्छ। त्यस्तै जुत्ता चप्पल, स्कुल ड्रेस, सम्पूर्ण फेन्सी कपडा, थान कपडा, कुर्ता सुरुवाल, साडी, टप्स, कस्मेटिक सामानहरू, प्लास्टिकका भाँडा, गिलास, टेबल, कुर्सी, राइस कुकर, प्रेसर कुकर, म्याट, कार्पेट, ग्यास रेगुलेटर लगायत ग्यासका चुलो, भाइरल छाता, लेडिज ब्याग लगायत अन्य ब्यागहरू, खेलौना, चकलेट आइटम सुपथ मूल्यमा पाइन्छ। बौद्ध तथा हिन्दू धर्मका पूजा पाठ काज क्रियाको लागि आवश्यक सम्पूर्ण सामग्री पनि उपलब्ध छ। पानीपुरी, चटपटे, बरफ, आइसक्रिम लगायत सम्पूर्ण सामग्री हामी कहाँ उपलब्ध छ।
6: जय बागेश्वरी खाद्यान्न तथा फलफुल पसल र कञ्चन प्लास्टिक पसल, मेलम्ची 7 दुबाचौर।
1: प्रोप्राइटर जितु भारती, अनिश भारती, सम्पर्क नम्बर 98035-69945, 97088-47-454।
5: छोरी भएर यत्रो मानको छोरो जन्माउँदा पनि सधैँ ज्वाना झोल मात्रै खानु? यसो कहिलेकाहीँ त मासु पनि खुवाउनु नि।
8: सुत्केरी मैयालाई त्यहाँ मासु पनि मागेर लिएर आउला नि। फेरि भान्जा मेटसपमा जाने मेलम्चीमा
9: केटाले मासुको बन्दोबस्त गरे ल।
8: पख पख बुढो, अनि त्यो मासु भान्जा मिठोबाटै ल्याएको हो नि? तिमीहरू मात्रै खानी, मलाई नदिनी?
10: हजुर, भान्जा मिठोप मेलम्ची 11 सिन्धुपाल्चोक स्कुल जाने बाटोमा गुच्छी खाजा घर सँगै यहाँ खसी तथा कुखुराको तयारी मासुका साथै जिउँदो पनि पाइन्छ। अन्डा र ससेज पनि उपलब्ध छ।
11: हामी कहाँ दाना तथा चल्ला पनि उपलब्ध छ।
12: कालिजको चल्ला पनि उपलब्ध छ।
10: सम्पर्क नम्बर 9823-48-28-11, 9849-071-973। साथै भोज भतेर र पसलहरूका लागि पनि मासु तयार गरिन्छ।
0: के तपाईँलाई दाँत सम्बन्धी समस्या छ? अब विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा दाँत सम्बन्धी सेवाहरू लगायत अन्य विशेषज्ञ सेवाहरू। हाम्रा सेवाहरू: दाँत सम्बन्धी सेवाहरूमा दाँत भर्ने, नयाँ दाँत राख्ने, दाँत निकाल्ने, गिजा सुन्निने, मुख गनाउने समस्याको उपचार, दाँत सफा गर्ने, रगत दिसा पिसाबको जाँच, इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा, औषधि सेवा र एक्सरे सेवा। विनायक पोलिक्लिनिक प्राली मेलम्ची 11 मेलम्ची बजार सिन्धु विकास बैङ्क सँगै रहेको भवनमा। सम्पर्क नम्बर 9844-40-11-14, 9844-40-11-14। विनायक पोलिक्लिनिक, सुलभ शुल्कमा गुणस्तरीय उपचारको लागि सदैव सम्झनुहोस्।
13: ससुरालीमा त पाइन्छ होला नि?
14: ससुरालीमा एक दिन मासु खाने पाइएन के बेगर?
15: बिहे नगरीकन 365 दिन नै मासु खानालाई त विश्वराम खड्काले सम्झिनु पर्यो नि माग्ने काका।
12: हजुर, विश्वराम कुखुराको मासु पसल मेलम्ची 11 फटे दुबाचौर जाने पुलवारी फटे बेसी भोजनालय सँगै यहाँ दाना, ब्रोइलर, कोइलर, गिरिराज, लोकल, हाँस, टर्कीका चल्ला तथा घर बनाउनको लागि ब्लक पनि उपलब्ध छ। साथै मासु पसल आमा हेल्मो बस पार्क दुलाल टावरको मुनि र दुबाचौर जाने झोलुङ्गे पुलवारी प्रगति स्कुलसँगै रहेको छ। त्यसै गरी सिन्धु भेट फार्मा लक्ष्मी बैङ्क अगाडि यहाँ पशुपन्छीको औषधि, बिउ बिजन र परामर्श सेवा पनि उपलब्ध छ।
3: सम्पर्क नम्बर 9801-43-486, 9813-86-49, 9849-2029। प्रोप्राइटर विश्वराम खड्का।
12: भेटनरीको लागि सम्पर्क नवीन अधिकारी 9861-53-0916।

0: रेडियो मेलम्ची 107.2 MHz
1: काठमाडौँको चाहबिल सिफलमा अवस्थित जीपी कोइराला मेमोरियल सामुदायिक कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि भर्ना खुल्यो।
2: यस कलेजमा बीबीएस, बीसीए, बीएएसडब्ल्यू, बीए, बीएड र एमबीएस तथा एमएडमा तीनै सत्रमा पारिवारिक वातावरण सहित न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराइन्छ। डिजिटल माध्यमबाट पठन पाठन हुने यस कलेजमा
1: सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा एकाउन्टिङ, बैंकिङ, शेयर बजार तथा पत्रकारिता सम्बन्धी तालिम र प्रशिक्षणको व्यवस्था रहेको छ।
2: यस जीपी कोइराला मेमोरियल सामुदायिक कलेजले देशकै उत्कृष्ट सामुदायिक कलेजका रूपमा दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान गर्दै आएको छ।
1: भर्ना सम्पर्कका लागि जीपी कोइराला मेमोरियल सामुदायिक कलेज सिफल चाहवेल काठमाडौँ
2: फोन
1: 01-45-79-115 र 01-45-82-404।
3: यस शनिबार कहाँ जाने सोच्दै हुनुहुन्छ? अब केही सोच्नै पर्दैन। आमा याङ्रीको काठ, हेलम्बुको मोटु, प्रसिद्ध धार्मिक स्थल पाल्चोकी मन्दिर जाने,
4: मन्दिर दर्शन पनि, हेलम्बु क्रेटेलको रमाइलो यात्रा पनि र त्यसमाथि स्थानीय स्वादले भरिएको हाट बजार।
3: हेलम्बु गाउँपालिका 3 स्थित पाल्चोक मन्दिर परिसरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा अर्ग्यानिक तरकारी, ताजा फलफूल, किवी, सुन्तला, मूला, आलु, सिन्की लगायत शुद्ध स्थानीय उत्पादन।
4: धर्म, प्रकृति र स्वास्थ्य तिनैको संगम एकै ठाउँमा। जाने होइन त यस शनिबार पाल्चोक मन्दिरको हाट बजारमा। आउनुहोस्, स्थानीयलाई साथ दिउँ, स्वस्थकर जीवन रोजौ।
3: हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी 98-080-60-956।
5: ए हजुर, आज त धेरै घुमियो है, अब कहाँ बसेर आराम गर्ने होला?
4: त्यही त सोच्दैछु, तर यहाँ राम्रो खाना पनि पाइने, आरामदायी बास पनि हुने ठाउँ कहाँ होला?
6: हेलम्बु आएर पनि खाना बस्नको चिन्ता लिने हो त? हेलम्बु चनौटे रिसोर्ट छँदै छ नि, उत्कृष्ट खाना र खाजाको स्वाद सँगै आरामदायी बासको व्यवस्था छ, शान्त र सुरक्षित वातावरण अनि तालिम, गोष्ठी, बैठक वा कुनै पनि कार्यक्रम गर्नको लागि सुविधा सम्पन्न हलको समेत व्यवस्था छ।
5: ए त्यसो भए त घुम्न आउनेहरूका लागि झन् राम्रो रहेछ नि।
6: सुरसिंह झरना, पाल्चोक मन्दिर, आमा याङ्री, हेलम्बु ग्रेटेल लगायतका रमणीय ठाउँ घुम्न जाँदै हुनुहुन्छ वा घुमेर फर्किँदै हुनुहुन्छ भने चनौटे रिसोर्ट नगई हुँदैन।
4: त्यसो भए एकछिन रोकिएर आराम गर्दै स्वाद लिने ठाउँ यही पो रहेछ।
6: बिल्कुल बिल्कुल, ताजा ट्राउट माछा, लोकल भालेको स्वाद अनि अर्ग्यानिक खानाको मिठास, आहा, प्रकृतिको काखमा शान्त वातावरण, स्वादिलो खानाको मिठास, आरामदायी बासको सुविधा र तपाईँका विशेष कार्यक्रमको लागि सुविधा सम्पन्न हल।
4: हेलम्बु चनौटे रिसोर्ट, ट्राउट माछा, लोकल भाले र अर्ग्यानिक स्वादको उत्कृष्ट गन्तव्य। घुम्न आउनुहोस्, स्वाद लिनुहोस्, आरामसँग बस्नुहोस् हेलम्बु चनौटे रिसोर्टमा। सुमन चापागाई, सम्पर्क 98-41-14-00-07, 98-23-51-50-34।
5: हेलम्बु चनौटे रिसोर्ट, चनौटे नयाँ बजार सँगै घुमाइको थकान मेटाउने, स्वादको सम्झना बनाउने गन्तव्य।
4: यही असोज 11 गते आइतबार यस इन्द्रावती क्याम्पस मेलम्चीको क्याम्पस सभा तथा अधिवेशन हुन गइरहेको बेहोरा सहर्ष जानकारी गराउँदै, अधिवेशन वर्ष भएको हुँदा क्याम्पस सभाको तपसिल मनोजिम आजीवन सदस्य बन्न इच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ। आफ्नै गाउँ समुदायमा रहेको उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाको आजीवन सदस्य बनाऊ, आत्मगौरव उच्च बनाऊ।
5: क्याम्पसको विधान बमोजिम ₹5,000 र सोभन्दा माथि आजीवन सदस्य, ₹1,00,000 र सोभन्दा माथि संरक्षक सदस्य, ₹5,00,000 र सोभन्दा माथि प्रधान संरक्षक सदस्य।
4: 2083 असोज 9 गते क्याम्पस कार्यालयमा सम्पर्क राख्नुहोला अनुरोध छ। यति जानकारीका लागि सम्पर्क नम्बर क्याम्पस प्रमुख 98-52-9-92, क्याम्पस सञ्चालन समिति अध्यक्ष 98-52-9-92।

0: दाई, घर त फेरि बनाउनु पर्ने भयो त, के सोच्नु भएको छ?
1: अब बाढी पहिरो भूकम्पले नभत्काउने गरी माथि गाउँमा बनाउन लाए भाइ मैले त।
0: हो र दाई, मैले पनि त्यही सोचिरहेको छु। अनि दाई, घर बनाउनको लागि सामान चाहिँ कहाँबाट ल्याउने त?
1: त्यसको लागि न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर छँदैछ नि। बाढीको कारण अहिले चनौटे बजारबाट हेलम्बु 4 सेरा प्रहरी चौकीसँगै सारेको छ। त्यहाँ घर निर्माणको लागि रड, सिमेन्ट, जस्ता पाता, स्क्वायर पाइप, रङ रोगन लगायत सबै सामान सुपथ मूल्यमा पाइन्छ, गाडी भाडामा पनि पाइन्छ। आर्थिक वर्ष 81-82 सुरु भए लगत्तै यस न्यू हेलम्बु हार्डवेयर सप्लायर्सले हाम्रा ग्राहक वर्गमा केही नयाँ निर्माण सामग्रीहरू, इट्टा, बालुवा, गिटी थप गरेको जानकारी गराउँदछौ।
2: प्रोपाइटर दिनेश थापा, न्यू हेलम्बु हार्डवेयर एन्ड सप्लायर्स, हेलम्बु 4 सेरा प्रहरी चौकी सँगै।
1: सम्पर्क नम्बर 98-61-50-83-36,
2: 98-39-95-452।
1: के तपाईँहरूलाई जेन्स, लेडिज तथा बच्चा बच्चीको लागि आवश्यक रेडिमेड कपडा, जुत्ता चप्पल, ब्याग लगायत विभिन्न प्रकारका फेन्सी सामान चाहिएको छ?
3: यदि चाहिएको छ भने मेलम्ची बजार स्थित सिन्धु विकास बैङ्क भएको घरमा रहेको ढकाल फेन्सी स्टोरमा आउनुहोस्।
1: गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवा सहित ढकाल फेन्सी स्टोर तपाईँहरूको सही गन्तव्य बन्न सक्छ।
3: साथै प्रत्येक सामानको खरिदमा 5% छुट र 5,000 भन्दा माथिको सामान खरिदमा 1 पिस टी-शर्ट अफर राखिएको छ।
1: आउँदै गरेको विजयादशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट।
3: प्रोपाइटर रामहरि ढकाल, सिर्जना ढकाल,
1: ढकाल फेन्सी स्टोर, मेलम्ची सिन्धु विकास बैङ्क भएको घरमा। सम्पर्क नम्बर 98-40-500-579, 98-62-24-28-27।
4: ए दाई, मोबाइल बिग्रियो, बनाउन कहाँ लैजाने होला? नयाँ मोबाइल किन्न पनि मन छ, तर बजेट चाहिँ अलि कम छ।
0: ल, त्यसका लागि त चिन्ता लिनै पर्दैन नि। मेलम्ची बजारको डोटेल मोबाइल हाउस आउन।
4: डोटेल मोबाइल हाउस, त्यहाँ के के पाइन्छ र?
0: के चाहिँ पाइँदैन र? यहाँ हरेक ब्रान्डका मोबाइल पाइन्छन्, बिग्रिएको मोबाइलको मर्मत समेत गरिन्छ। त्यति मात्र होइन, आकर्षक घडी, मोबाइल कभर, रिचार्ज कार्ड लगायत मोबाइलसँग सम्बन्धित सम्पूर्ण सामान एउटै ठाउँमा।
4: ओहो, तर नयाँ मोबाइल किन्न पैसा पुगेन भने नि?
0: त्यसको पनि समाधान छ, नागरिकताको भरमा किस्ताबद्धीमा मोबाइल पाइन्छ। आफूलाई मन परेको मोबाइल सहज के सामान ल्याउने अनि चलाउने।
4: त्यसो भए अब मोबाइल किन्न, मर्मत गर्न वा मोबाइलका सामान खोज्न अन्त जानै परेन, सिधै आउनुहोस् डोटेल मोबाइल हाउस मेलम्ची बजारमा।
0: सबैको रोजाई डोटेल मोबाइल हाउस, नागरिकताको भरमा किस्ताबन्दीमा मोबाइलको सुविधा।
3: प्रोपाइटर प्रवेश डोटेल, सम्पर्क 98-40-54-45-19, बेलम्ची बजार सिन्धु विकास बैङ्कको अपोजिट साइट 40 मोबाइल हाउस भएको ठाउँमा। यहाँ एक्सचेन्जको पनि सुविधा छ।
5: कहिलेकाहीँ सपना ठूलो हुन्छ तर बाटो अस्पष्ट, विदेश पढ्ने इच्छा पनि त्यस्तै, र सही मार्गदर्शन बिना त्यो सपना टाढै रहन्छ।
6: त्यसैले सपना पूरा गर्न विश्वसनीय हात चाहिन्छ, त्यसको लागि सम्झनै पर्ने नाम ड्रीम सिटी अब्रॉड एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, नेपाल सरकारबाट अनुमति प्राप्त कन्सल्टेन्सी, अनुभवी प्रशिक्षकद्वारा गाइडेड कक्षा र जेन्युइन सर्भिसेस,
5: फ्री जापानीज ल्याङ्ग्वेज क्लास, आइएलटीएस प्रिपरेशन, करियर काउन्सिलिङ, सबै एकै ठाउँमा। जापान, युके, साउथ कोरिया, अस्ट्रेलिया, युएसए, फिनल्यान्ड, तपाईँको प्रोफाइल अनुसार उपयुक्त देश र विषय ड्रीम सिटीले नै छुटाइदिन्छ।
6: Document preparation, interview preparation, visa processing guidance, even departure support. Dream City ko saathma, kasari bhanne prashna kahile aaudaina.
5: Tapai ko lakshya aba keval lakshya matra hoina, aba tyo bhavishyatiraako vastavik yatra ho.
6: Aajai samparka garnuhos, Dream City Abroad Education Consultancy Private Limited, Chav Hill, Chuchepati Chowk, Kathmandu.
5: Phone 9866279606, 9845674956, 01592404.
6: Dream City Abroad Education Consultancy, जहाँ बाटो मात्र देखाइँदैन, भविष्य चलाउन तपाईलाई शक्ति दिन्छ।
7: अलैँची त यो वर्ष राम्रै छ, अब बेच्न पो कहाँ लाने होला।
8: भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले त सधैँ फुलप्रसाद ज्योतिलाई दिने गरेको छु। अन्त भन्दा राम्रो भाउ पनि पाइन्छ, पैसा फस्ला भन्ने डर पनि छैन।
7: त्यसो भए बाबु म पनि उहाँलाई नै दिन्छु, फोन नम्बर पो कति होला?
8: ल फोन नम्बर टिप्नुहोस् भाउजू, फुलप्रसाद ज्योति थाङपाल धाप,
2: सम्पर्क 98038329663,
9: 97161800053।
10: म पनि सुन्छु अनि तपाईँहरू सुन्नुहोस् है।

0: ए सङ्गी हो, कहाँ मिलापात गरेर बसिरहेको? वहाँ कत्रो नाच गान चलिरहेछ मनकामना मन्दिरमा, जाने होइन हेर्नुलाई?
1: खै जाम कि नजाम, आजकल त डिस्को सिस्कोमा नाच्ने गरेका छन्, आफूलाई त पटक्कै मन पर्दैन।
0: ए होइन होइन, हाम्रै पाराले नाचिरहेका छन् क्या।
1: ए हो र, त्यसै जाम न त।

0: रेडियो मेलम्ची 107.2 MHz।
1: होइन कता हिँड्नु भएको फेरि, हिजोदेखि बत्तीको सामान खोज्नु है भनेको मान्ने होइन।
2: त्यही बत्तीको सामान लिन त जान लाग्यो नि मेलम्ची।
1: जहाँ पाए त्यहीबाट नल्याउनु है, पल्लो घरको जस्तै दुई चार दिनमै सबै बिग्रिने खालको। फेरि
2: तिमी चिन्ता नलेऊ न, मेलम्ची टेक सोलुसन प्रालीमा गएर ल्याउँछु सबै सामान। त्यहाँ एलइडी चिम, सभा मिटर, तार, स्विच लगायत सम्पूर्ण बत्तीका सामान होलसेल मूल्यमा पाइने रहेछ। गुणस्तरीय र भरपर्दो सामानको लागि सदैव सम्झनुहोस्
1: मेलम्ची टेक सोलुसन प्राली, मेलम्ची 11 हेलम्बु बसपार, श्रीदेवी हार्डवेयर सँगै।
2: सम्पर्क नम्बर 9849559960, 9849559960।
3: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-0943-47, 98514-0943-47। बुद्ध भिजन एजुकेसन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
4: नमस्कार दिदी।
5: नमस्कार बहिनी, आज बिहानै न्याउरो मुख लाएर आएछौ त, के भयो?
4: के हुनु दिदी, दाँतले दुःख दिएर हैरान भए। अलि राम्रो दाँतको उपचार कहाँ होला है?
5: जाऊ न, विगत 20 वर्षदेखि सेवा दिँदै आएको युनिक डेन्टल हेल्थ केयर प्राली जोरपाटीमा।
4: त्यहाँका सेवाहरू के छन् त?
5: त्यहाँ दाँत सफा गर्ने, नयाँ दाँत राख्ने, फिक्स दाँत राख्ने, दाँत निकाल्ने, गिजाको शल्यक्रिया, दाँत प्रत्यारोपण, तलमाथिको पुरै दाँत हाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने लगायत दाँत तथा मुखको सम्पूर्ण उपचार सुपथ मूल्यमा हुन्छ। अझ सिन्धुपाल्चोक र काभ्रेवासीलाई विशेष छुट छ।
1: हजुर, युनिक डेन्टल हेल्थ केयर प्राली नारायणटार जोरपाटी, चामुण्डाई स्कुल अगाडि, जोरपाटी चोक, चामुण्डाई गेट अगाडि तथा बौद्ध काठमाडौँ। सम्पर्क डिएस रामशरण अर्याल 9851042538, 9851042538।
6: भूकम्पबाट सुरक्षित रहने एकमात्र आधार भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक पूर्वाधार।
7: कमजोर घर संरचना भत्किएर मानिसको ज्यान जाने भएकाले भूकम्प प्रतिरोधी घर निर्माण गरौँ। भूकम्पबाट हुने सम्भावित क्षतिबाट बचौँ र भूकम्पबाट सुरक्षित समुदाय निर्माण गर्न हातेमालो गरौँ।
8: स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ। भूकम्प थेग्ने संरचना बनाऊ।
2: जनहितका लागि श्रीदेवी ट्रेड एन्ड सप्लायर्स मेलम्ची 11 सिन्धुपाल्चोकद्वारा जारी सन्देश।
0: रेडियो मेलम्ची 107.2 MHz।
9: You're listening to Everybody dance now.
10: Time check is 5 AM।
11: अहिले बिहानको 5 बजेको छ।
10: Time check.

0: सुन्दै हुनुहुन्छ रेडियो मेलम्ची 107.2 MHz।
1: एकतर्फ जेठान अर्कोतर्फ ज्वाई खडा भए युद्ध मैदानमा। श्री कृष्णले भने, ए अर्जुन हट, म सुदर्शन चक्र छोड्दैछु, त्यो मेरो शिकार हो, मेरो प्रतिज्ञा छ, त्यसलाई म मार्दैछु। चित्रसेनलाई अर्जुनले भने, हेरौँला कसरी मार्दो रहेछ, मेरो शरणमा छ, लौ मार त, मसँग पनि यत्र यत्र हतियार छन् उठाए। ज्वाई जेठानको सब देवी देवता हेर्दैछन् यो के हुन थाल्यो। यतिसम्म श्रीकृष्णको प्रतिज्ञा नारद सुभद्रा हुँदै अर्जुनसम्म आइपुगेको शरणागति, यो दुईटाको टक्कर पर्यो। त्यहाँ भक्तले गरेको शरणागतिको रक्षा र भगवानले गरेको प्रतिज्ञाको बीचमा त भगवानले सुदर्शन चक्र छोडिदिए, अर्जुनले पाशुपत अस्त्र छोडिदिए, त भगवान शंकर भागे। अब प्रलय हुने भयो बिना कारण। हे भगवानले, गुरुले मेरो यो प्रकार रक्षा गर्छन्, यो विश्वास जरुरी छ।
2: अनन्त श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराज का एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदास जी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्म ग्रन्थहरूमा रहेका विरोधाभासी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सार गर्वित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला।
1: रक्षिष्यति इति विश्वासो, यानी कि मेरा गुरुले एवं इष्टदेव भगवानले मेरो सधैँ रक्षा गर्छन्, यो विश्वास। शरणागत भएपछि मेरो रक्षा गर्छन्। महाभारत कालमा एकपटक भीष्म पितामहले एक प्रतिज्ञा गरे। के प्रतिज्ञा गरे, किन गरे? यस कारण गरे कि दुर्योधनले सधैँ टन्ट मार्थ्यो भीष्म पितामहलाई। कौरवहरूको सेनापति थिए त हरेक दिनको लडाइँ सकेपछि बेलुका शिविरमा बस्दा दुर्योधन भन्थ्यो, अरे तपाईँ यत्रो समर्थ हुनुहुन्छ भीष्म पितामह भएर अर्जुनलाई मार्नुहुन्न, तपाईँ, तपाईँलाई माया छ उमाथि, तपाईँको नाति हो नि। यो प्रकारले टन्ट मार्न थाल्यो। नुन पानी मेरो खानी, अनि त्यसपछि त्यो अर्जुनलाई माया गर्ने? यो प्रकारले जब टन्ट मारे त भीष्म पितामहलाई पनि झोक चले, चलो ठिक छ, भोलि म अर्जुनलाई मार्ने भए, पक्का मार्ने भए, कसैले रोक्न सक्दैन। यदि रोक्न सक्ने भए भगवानले रोक्न सक्लान्। जुन भगवानले संकल्प गरेका छन् कि पुरा महाभारत को युद्धमा म हतियार उठाउने छैन, यो प्रतिज्ञा छ भगवानको। साधारण कुडा कबाडा जीवात्माहरू त कत्रो अहंकार गर्छन्, अरे ज्यान जाओस्, जवान नजाओस्, मैले यो गरेँ त्यो गरेँ बोलेको पुर्याए। यो त भगवानको कुरा छ, त भगवानको प्रतिज्ञा छ कि पुरा युद्ध कालमा म हतियार उठाउँदिन। भीष्म पितामहले भने, म अर्जुनलाई भोलि कुनै हालतमा मार्नेछु, तर श्री कृष्णले आफ्नो प्रतिज्ञा त्यागेर हतियार उठाएछन् भनेदेखि चाहिँ म फेरि चुप लाग्नेछु, जुन हुनै सक्दैन। भगवान समर्थ छ, प्रतिज्ञा छ, त भोलि अर्जुनलाई मार्ने भए। त दुर्योधनले त दीपावली गर्न थाल्यो, खुसी भयो। अब कौरवको पक्षमा खुसियाली, पाण्डवको शिविरमा दुःख छायो, भोलि अर्जुन मारिनेछ। किनकि भीष्म पितामहलाई त मार्न कसैले सक्दैन, र भीष्मजीको प्रतिज्ञा त प्रख्यात छ, जे बोल्छन् त्यो गर्छन्। त यो भयो। त पाण्डवहरूको शिविरमै बस्थे श्रीकृष्ण पनि एक टेन्टमा, उनलाई पनि चिन्ता भयो, मेरो सखा भोलि मारिने भयो, मेरो ज्वाइँ मारिने भयो भोलि, बहिनी विधवाई हुने भई चिन्ता पर्यो। श्रीकृष्णलाई पनि चिन्तन गरिरहे, मेरो प्रतिज्ञा छ, म हतियार उठाउन सक्दिनँ, अर्जुनको भीष्म पितामहको अगाडि केही चल्ने छैन, भोलि मर्ने छ। यो चिन्तन गर्दा गर्दै गर्दा गर्दै रातको 1 बजे छ। तपाईँहरूलाई पनि कुनै पिर पर्यो भने त्यस्तै चिन्तन गर्नुहुन्छ नि, भन्नुहुन्छ निन्द्रै लागेन, रातभरि त्यही तर्कना भयो। त यहाँ श्रीकृष्णलाई पनि निन्द्रा लागेन, तर्कना भयो। 1 बजेपछि रातको श्रीकृष्णलाई याद आयो, अरे मर्ने त अर्जुन हो। अर्जुन मर्ने, आफन्त मर्ने, पीरले मलाई यत्रो चिन्ता भइरहेछ भने त्यो अर्जुन बिचराको के हाल होला, मर्नु त उसले पर्ने हो। अब भोलिदेखि दिन भइसकेपछि देखा जाएगा, केही न केही उपाय गरौँला, अहिले त गएर सान्त्वना दिनु पर्यो, चिन्ता नगर भनेर छटपट्टिरा होला। यो सोचेर गए अर्जुनकोमा, आधा रातमा गन्दै गए, यति नम्बरको टेन्ट अर्जुनको भनेर हिसाब लाउँदै लाउँदै गए। जुन अर्जुनको टेन्ट बाहिर पुगे त श्रीकृष्णले सुने कि त्यो टेन्टभित्र त कोही व्यक्ति घुरी घुरी सुतिरहेछ, घुरेर। श्रीकृष्णले सोचे म कतै गलत टेन्टमा त आइन, जो व्यक्ति भोलि मर्नेवाला छ त्यो कसरी घुरी घुरी सुत्न सक्छ, होइन नम्बर त यही हो। भित्र पसे त अर्जुन त शिर ओढेर घुरिरहेको रहेछ, मस्त निदाइरहेको। झोक्चले श्रीकृष्णलाई गए, सिरक सिरक फालिदिए, हल्लाए, है अर्जुन उठ बेसरम, भोलि मर्नेवाला छस्, आज यसरी घुरी घुरी निदाइरहेछस्, चिन्ता छैन, पीर छैन, मलाई यहाँ कत्रो चिन्ता, रातभरि सुत्न सकेका छैन। त अर्जुनले आरामले भने, अरे मेरो चिन्ता गर्ने तिमी छँदैछौ नि, मलाई के को चिन्ता, फेरि सिरकबाट सुते घुरेर। यानि कि यो विश्वास, अरे मेरो रक्षा गर्ने छ, गर्छ उसले, यो विश्वासको नाम हो शरणागति। यही भगवानले गुरुले मेरो यो प्रकार रक्षा गर्छन्, यो विश्वास जरुरी छ। बताउनुहोस् कति छ हामीमा, तपाईँ हामीमा। हेर्नुहोस् शरणागतिको हिसाब किताब यस्तो छ कि एकपटक चित्रसेन नाम गरेको गन्धर्व आकाश मार्गबाट कतै जाँदै थियो, हतारमा थियो। जब उडेर जाँदै थियो त उड्ने क्रममा त तमाम प्रकारका जीवहरू हुन्छन्, जलचर, खेचर इत्यादि, खेचर आकाशमा उड्ने जीवहरू। त उडेर स्पिडमा जाने क्रममा चित्रसेन गन्धर्वको मुखमा एक किरा पर्यो। त मुखमा किरा परेपछि के गर्नुहुन्छ तपाईँहरू, हत्तन पो त थुक्नुहुन्छ सातचोटि, थु थु थु थु थु कतातिर पर्यो। त चित्रसेनले पनि थुकिदियो, त त्यसको दशा बिग्रेको। एक तत्कालीन अत्यन्त क्रोधी एक बाबाजी भए, गालब मुनि तपस्वी, उनी सूर्यलाई अर्घ दिन ठिक्क परिहारेछन्। अर्घ दिन मात्र के लागेका थिए, त्यो चित्रसेनले थुकेको थुक उनको हातमा पर्यो। हातमा पर्यो त स्वाभाविक हो, क्रोध आयो। यति पहुँच थियो, गति थियो उनको कि सिधा पुगे श्री कृष्णका, द्वापरको कुरा थियो यो, श्रीकृष्णको दरबारमा गए। द्वारपाललाई भने, हे भनिदेऊ, श्रीकृष्णलाई गालब मुनि आएका छन्। जब द्वारपालले गएर भित्र खबर गरे, गालब मुनि नामका एक जोगी आछन् तपस्वी। श्रीकृष्णले त्यो द्वारपाललाई यति जवाब दिएर मात्र भनेनन् कि उसलाई ल्याऊ, स्वयं भागे। त्यस्ता महान तपस्वी तुरन्त गए, अगुवाई गरेर भित्र ल्याए, चरण धोए, पूजा गरे, हात जोडेर भने, के आज्ञा छ मेरो लागि? ती पर्सनालिटी। गालब मुनिले भने, हे श्रीकृष्ण, कस्ता कस्ता व्यक्तिलाई तिमी गन्धर्व बनाउँछौ? त्यो गन्धर्वको यत्रो हिम्मत कि मैले अर्घ दिन लाबेलामा मेरो हातमा थुकोस्? श्रीकृष्णले भने कि मैले के गरिदिएँ भने सन्तुष्ट हुनुहुन्छ, त्यसलाई मारिदेऊ। यो भने श्रीकृष्णले भने, प्रतिज्ञा भयो, म मारिदिन्छु, 24 घन्टाभित्र म त्यो हो त्यसलाई मारिदिन्छु, अब त सन्तुष्ट हुनुहोस्। ठिक छ, लागे गालब मुनि आफ्नो बाटो। त नारदजी स्वभावैले छुल्या, उनी तुरन्त पुगे चित्रसेनका। यद्यपि नारदजी भगवानका अवतार थिए, महापुरुष थिए, महापुरुषको हृदय अत्यन्त कोमल हुन्छ, सबप्रति दया भाव राख्छन्। नारदजीको यो भावना बन्यो कि चित्रसेनले जानी जानी त गरे होइन, अजानमा गरेको, तैपनि भगवानले मारिदिउन् त भगवानको प्रति पनि एक इतिहासमै कलङ्क लाग्ने, त्यो निरपराधी व्यक्ति पनि मर्ने। त यो हिसाबले नारदजी पुगे चित्रसेनका। हे चित्रसेन, तिमीलाई थाहा छ श्रीकृष्णले तिमीलाई मार्ने सङ्कल्प गरेका छन्। यो सुनाइदिए त अब उसको ओटालु सुक्न थाल्यो। हे भगवान्, अब के गरौँ म? स्वयं भगवानले मार्ने निर्णय गरिसके त अब कहाँ जाउँ? तर जुन सिद्धान्त छ कि महापुरुषलाई यदि हामीले गुरु बनायौँ भने भगवान पनि गुरु महापुरुषको अन्डरमा हुन्छन्, अहम भक्त पराधीनो भगवानको घोषणा छ, त्यही फर्मुलालाई तुरन्त चित्रसेनले लगाए, नारदजीको चरण समाते। नारदजी, मलाई बचाउनुहोस्, अरू कोहीले बचाउन सक्दैन, म शरणमा आएँ, शरणमा, अब शरणलाई मरण गर्न मिल्दैन, मलाई बचाउनुहोस्। त नारदजीले पनि भन्दे, ठाटले, डोन्ट वरी, म छु, म बचाइदिउँला। जब शरणमा आइसकेपछि त त्यसपछि के गरे? गए सुभद्राकोमा, भगवान श्रीकृष्ण कि बहिनीको घरमा गए। नारदजी खुब चतुर थिए बोल्नलाई, गएर सुभद्रालाई यो बताउन थाले कि हे सुभद्रा, भोलि यस्तो योग परेको छ कि भोलि बिहान सबेरै जसले यमुनामा स्नान गरेर स्नान गर्ने बित्तिकै फेला पारेको दुखी जुन व्यक्ति छ, त्यो व्यक्तिको दुःखलाई हरण गरिदियो भने यति पुण्य हुन्छ, यति पुण्य हुन्छ कि जसको सीमा छैन, यति पुण्य प्राप्त हुन्छ। अब स्त्रीहरूमा व्रत पूजा इत्यादिबाट लाभ हुन्छ भनेपछि तुरन्त तयार हुन्छ। त यही कमजोरीको फाइदा उठाए नारदजीले, खुब उकासे। त सुभद्राजीले निश्चय गरिन् कि भोलि म यमुनामा स्नान गर्नेछु, जो दुखी प्राप्त हुन्छ, दुखी दरिद्री, त्यसको सेवा गर्नेछु, त्यसको दुःख निवारण गर्नेछु, त मलाई यो लाभ हुन्छ। यो चिन्तन गर्न थालिन्। त यता नारदजी आए फर्केर चित्रसेनलाई भने, ए भोलि बिहान यमुनाको किनारमा जानु, घाट नजिक, त्यहाँ सुभद्रा देवी आउने छिन्। जब स्नान गर्ने र बाहिर निस्किने बेलामा खुब रोइ कराई गर्नु, जब तिम्रो दुःख सुनेर सुभद्रा देवीले सोध्ने छिन् कि के कष्ट छ, के दुःख छ, त नबताउनु दुःख, रोइरहनु। जबसम्म सुभद्रा देवीले सङ्कल्प गरिदिनन् कि वचन दिन्नन् कि म बचाइदिउँला, त्यति नभनेसम्म आफ्नो दुःख नबताउनु, जब वचन दिएपछि संकल्प गरेपछि बताउनु, यति काम गर्नु, बाँकी मेरो जिम्मा छोडिदिनु। त भोलिपल्ट बिहान सुभद्रा देवी गइन् यमुनामा स्नान गर्न। अब स्नान गरुन्जेल पनि चिन्ता भयो उनलाई, म स्नान गरेर निक्ल्यौँ कतै दुखी भेटिएन भने के गर्ने होला, दुखीलाई दुखीको दुःख निवारण गर्नुपर्छ भनेको छ नारदजीले। त जब यो चिन्तन गर्दै थिइन् त चित्रसेनको आवाज आयो रोई कराई गरेको, म दुखी छु, यो छु, मेरो दुःख कसले निवारण गरिदेला, यो प्रकारले चिच्याइरहे। त तुरन्त सुभद्रा देवी स्नान गरेर त्यस कहाँ पुगिन् र भनिन् कि के दुःख छ भन मलाई। सुभद्रा देवी जो श्री कृष्ण की बहिनी, अर्जुन की श्रीमती, त उसले बताएन प्रारम्भमा, नारदजीले सिकाए समान रोई कराई गरिरहे। जब सुभद्रा देवीले वचन दिइन् म बचाइदिउँला ठेका भयो, त ठेका लिएपछि उसले बताइदियो, के बतायो, कि तिम्रा दाई श्री कृष्णले मलाई मार्ने भनेका छन्, त्यसबाट मलाई बचाइदेऊ। त सुभद्रा देवीले पनि ठाटले भनिदिन, अरे मेरै दाई त हो, चल बाँच्यौ, म प्रबन्ध गरौँला। आइन् गुन्दै गुन्दै घरमा। घरमा आएपछि आफ्नो पतिदेव अर्जुनलाई बताइन्, यस्तो यस्तो पर्यो रहेछ, त्यो मेरो शरणमा छ, को चित्रसेन, त त्यसलाई बचाउनु पर्यो। त अर्जुनले भने कि अरे शरणमा छ भने त बचाउनै पर्छ नि, म भाइ तिमी चिन्ता नगर्नु। उनले ठेक्का लिए, फेरि हेर्नुहोस् नारददेखि ठेक्का सर्दै आयो, शरणागतिको प्रभाव। त सर्दै सर्दै आयो, अर्जुनले जिम्मा लिए। त ठिक समय आएपछि श्री कृष्ण निक्ले सुदर्शन चक्र लिएर चित्रसेनलाई मार्नको निमित्त। त अर्जुन पनि निक्ले पाशुपतास्त्र इत्यादि लिएर, पाशुपत अस्त्र जुन शिवजीसँग लडेर खुसी पारेर जितेका थिए, तमाम प्राप्त गरेको अस्त्रहरू लिएर निक्ले। एकतर्फ जेठान, अर्कोतर्फ ज्वाइँ, खडा भए युद्ध मैदानमा। श्री कृष्णले भने, ए अर्जुन हट, म सुदर्शन चक्र छोड्दैछु, त्यो मेरो शिकार हो, मेरो प्रतिज्ञा छ, त्यसलाई म मार्दैछु। चित्रसेनलाई अर्जुनले भने, हेरौँला कसरी मार्दो रहेछ, मेरो शरणमा छ, लौ मार त, मसँग पनि यत्रा यत्रा हतियार छन्, उठाए। ज्वाइँ जेठानको सब देवी देवता हेर्दैछन् यो के हुन थाल्यो। यतिसम्म श्री कृष्णको प्रतिज्ञा नारद सुभद्रा हुँदै अर्जुनसम्म आइपुगेको शरणागति, यो दुईटाको टक्कर पर्यो त्यहाँ। भक्तले गरेको शरणागतिको रक्षा र भगवानले गरेको प्रतिज्ञाको बीचमा, त भगवानले सुदर्शन चक्र छोडिदिए, अर्जुनले पाशुपत अस्त्र छोडिदिए, त भगवान शंकर भागे। अब प्रलय हुने भयो बिना कारण। यो दुईटा हतियार यस्तो हतियार हो, यदि त्यो दुईटा जुद्यो भने यो प्रलय हुन्छ। भगवान शंकरले सोचे, भाइ भागमा त प्रलय गर्ने मेरो जिम्मा हो, यिनीहरूले प्रलय गरिदिनु लाए पद्मासुरू भागे शंकरजी। तुरन्त दुईटा हतियारको बीचमा बसे, रोके दुवैलाई, पाशुपतलाई पनि, त्यसलाई पनि, सुदर्शन चक्रलाई पनि रोके। त्यसपछि श्री कृष्णलाई पनि भने, अर्जुनलाई पनि भने, अरे तिमीहरू लडेर यो सब संसार प्रलय हुन्छ इत्यादि भने हप्कायो, अरे घर फर्क भन्दे पर्के। अब के गर्नु, शरणागत अर्जुनको अगाडि श्री कृष्णले आफ्नो प्रतिज्ञा फेरि त्यागिदिए, गए फर्केर। त गालब मुनिले सुने, ये यी ज्वाइँ जेठानले त बदमासी गरेछन्, चित्रसेनलाई मार्न पर्ने नमारिकन गएछन्, त क्रोधित भए, हातमा जल लिए, संकल्प गरे, अर्जुन कृष्ण शिव जति छन् यी सबलाई एकसाथ भस्म गरिदिन्छु, तपस्वी थिए। जब हातमा जल लिएर संकल्प पढेर छोड्न थाले, त त्यसमा सुभद्रा देवी घुसिन्, यदि मेरो भक्ति ठिक ठिक छ भने यो जल जमिनमै नचुइयोस्। त्यही फ्रिज भयो त्यो जल गालब मुनिको, त उनको अहङ्कार पनि टुट्यो। भक्तिको अगाडि तपस्वीको केही लाग्दैन। त सबजना मिलेर गालब मुनिलाई सम्झाइ बुझाइ गरे, चित्रसेनको ज्ञान जोगियो। यो शरणागतिको प्रभाव, यो विश्वास। हेर्नुहोस्, नारदजीमा विश्वास गरे, चित्रसेनले फेरि अर्को व्यक्ति खोजेनन्। पूर्ण विश्वास, यी महापुरुष हुन्, यिनले मेरो रक्षा गर्छन्। त यस प्रकार रक्षा भयो। जसरी अर्जुनलाई श्रीकृष्णमाथि जुन विश्वास थियो, रक्षा गर्छन् यो विश्वास।
3: लेखमा बेसीमा देउराली भन्ज्याङमा बज्न थाल्यो रेडियो, गाउँका यी मजुरा खैजेडी र डम्फो लौमा दलो खनकियो।
4: समाज बदल्ने अठटका साथमा हाम्रै आवाज यो जसै आयो यो गाउँमा हजुरको ठाउँमा रेडियो मेलम्ची।
5: रेडियो मेलम्ची 107.2 MHz।
6: UGC QAA प्राप्त, बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा त्रिवीको सम्बन्धनमा बिहानी समयमा सञ्चालित BA, BEd, BBS प्रथम वर्ष तथा MA सोसियोलोजी, MBS, MEd हेल्थ एन्ड EPM प्रथम सेमेस्टरमा भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
6: बिहानी समयमा कक्षा सञ्चालन,
7: सुलभ शुल्क,
6: चक्रपथसँग नजिक हुँदा यातायातको सहज सुविधा,
7: काठमाडौँको केन्द्रमा रहेको प्रतिष्ठित शैक्षिक संस्था,
6: डिजिटलाइजेसनको माध्यमबाट अध्यापन गराउन उन्मुख,
7: QAA अवार्डेड क्याम्पस,
6: केही विषयमा विद्यार्थीहरूका सहजतालाई मध्यनजर गरी अनलाइनबाट पनि अध्यापन गराइने,
7: 90% भन्दा बढी शैक्षिक नतिजा ल्याउन सफल उपत्यकाकै उत्कृष्ट क्याम्पस।
6: उच्च शिक्षाको लागि QAA प्राप्त क्याम्पस नै रोजौ।
7: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ, सम्पर्क 01-4620-310, 98-41-90-72-87, 98-41-71-91-72।
8: होइन, चिटिक्क परेर हतार हतार कता
9: काठमाडौँ जान भनेर हिँडेको गाडी छुट्न लागिसक्यो होला।
8: अब चिन्ता लिनै पर्दैन नि, गोल्डेन बासुकी डिलक्समा जाने सर र सोफा सिटमा बसेर एसीको हावा खाँदै।
9: गोल्डेन बासुकी मेलम्चीमा पनि पाइन्छ र?
8: हाम्रै मेलम्ची तल्लो बजार पुरानो झोलङ्गी पुल जाने ओह्रालोमा गोल्डेन बासुकी डिलक्सको काउन्टर छ, त्यहीँबाट जाने नि। त्यति मात्र हो र, नुवाकोटको तलाखु, मेलम्ची, चनौटे, पाल्चोक, दुबाचौर, नवलपुरदेखि काठमाडौँसम्म सुरक्षित र भरपर्दो सेवा दिन्छ।
10: गोल्डेन बासुकी डिलक्स मेलम्ची काउन्टर, सम्पर्क नम्बर 98-49-071-062, 97-17-21-35-73, 97-17-21-35-73।
11: तपाईँ हाम्रै बेकरी बिजी बेकरी,
12: बिजी बेकरी,
13: बिजी बेकरी
12: होइन, सबैजना बिजी बेकरी, बिजी बेकरी मात्र भन्छन्। त्यहाँ छ चाहिँ के?
11: सबै थोक छ नि, सबै प्रकारका केक अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय सामग्रीको प्रयोग गरी दक्ष सेफहरूद्वारा उत्पादन गरिने पब, दुनोड, कुकिज लगायत सम्पूर्ण बेकरी सामान होलसेल तथा सुपथ मूल्यमा पाइन्छ।
12: त्यस्तै बर्थडे, एनिभर्सरी लगायत अन्य ओकेजनका लागि इन हाउसको सुविधा पनि छ। त्यही उत्पादन हुने भएकोले स्वास्थ्यवर्धक, स्वादिलो पनि हुन्छ।
14: बीजी बेकरी हाउस, मेलम्सी, हेलम्बु बस पार्क, प्रोप्राइटर सुनिल केसी, सम्पर्क नम्बर 98-019-98-003, 98-019-98-003।
15: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली, एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत एजुनेली।
13: फुल्ले बसाए जुनेली छाडे सी छाडना सुरु भयो आँखाले बात गर्न।
15: सविन्द्र सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ लोकदोहोरी गीत ए जुनेली।

0: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: शिक्षाको एक उत्कृष्ट गन्तव्य अरुणिमा कलेज बौद्धमा बिसिए तथा बिबिए संकायमा भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा,
0: प्रविधि मैत्री शिक्षण सिकाइ,
1: सुविधा सम्पन्न कक्षा कोठा, कम्प्युटर ल्याब, पुस्तकालय, खेल मैदान र सभा कक्ष,
0: योग्यता र आवश्यकतामा आधारित छात्रवृत्तिको व्यवस्था।
1: सम्पर्क अरुणिमा कलेज बौद्ध काठमाडौँ, सम्पर्क नम्बर 01-4565-474, 4565-472।
2: बङ्गुर पालन गर्न चाहनेका लागि खुसीको खबर,
3: हामी कहाँ उन्न जातका बङ्गुरका पाठापाठी सुपथ मूल्यमा उपलब्ध छ। 20 वटा भन्दा बढी किन्नेलाई विशेष छुट छ। साथै भोज भतेरका लागि बङ्गुर चाहिएमा सम्पर्क गर्नुहोला।
2: नमुना बङ्गुर फर्म, मेलम्ची 11 फट्टे दुबाचौर जाने बाटो नेर, प्रोप्राइटर बागवि तामाङ, सम्पर्क नम्बर 98081-26-654।
4: साथै विजया दशमी तथा दीपावलीको शुभकामना सहित विशेष छुट रहेको छ।
5: प्लस टू पछि विदेशमा पढ्ने सपना छ? अस्ट्रेलिया, युके, क्यानाडा, जापान, अमेरिका, कोरिया लगायत विभिन्न देशमा अध्ययनका लागि भरपर्दो सहयात्री बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी। कोर्स छनौटदेखि भिसा प्रोसेसिङसम्म अनुभवी काउन्सिलिङ र जेन्युइन गाइडेन्स अब एउटै ठाउँमा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो विदेश अध्ययनको सपना साकार पार्नुहोस्। चाभैल चोक, काठमाडौँ, 01-4500-347, 98514-093-47, 98514-093-47। बुद्ध भिजन एजुकेशन कन्सल्टेन्सी, तपाईँको भविष्य हाम्रो मार्गदर्शन।
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन,
4: विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईँको सपना अब बनाउ वास्तविकता।
1: क्यानाडा, अस्ट्रेलिया, युके, साउथ कोरिया, माल्टा, ग्रिस लगायत उत्कृष्ट अध्ययन गन्तव्यको लागि युनिभर्सिटी एन्ड कलेज सेलेक्सन, एडमिसन प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा गाइडेन्स सबै एउटै छानामुनि। डिप्लोमा, ब्याचलर, मास्टर, तपाईँको शैक्षिक योग्यता र करियर लक्ष्य अनुसार सही कोर्स, सही कलेज र सही गाइडेन्सको लागि आजै सम्पर्क गर्नुहोस्। करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, सम्पर्क नम्बर 01-5909-309, 98510-007-96, 98512-17542, अवे टु दिल्ली बजार रोड, पुतली सडा, काठमाडौँ। इमेल careergrowth.edu@gmail.com।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त
1: करियर ग्रोथ इन्टरनेसनल एजुकेशन, तपाईँको विदेश अध्ययन यात्राको भरपर्दो शैक्षिक परामर्शदाता।

भक्तपुरका का प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले बताउनु भयो, खोला किनारमा टहर एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छोडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका थिए। चाकु नारायणको नगरकोट काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाको कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरेको थियो। सरकारले मनुहार सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सिकोलासको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ। यही भदौ 10 गतेको रसुवा बाढीमा परेर हिजो साँझसम्म 1,394 जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपदा प्राधिकरणका अनुसार 1,395 जनाको सफेला परेको छ भने अझै 5,133 जना घाइते रहेका छन्। अहिलेसम्म 13,700 भन्दा बढीको उद्धार गरिसकेको छ। सुरक्षा निकायबाट खोज तथा उद्धार कार्य जारी रहेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपराह्न 1 बजे बस्दैछ। संसद सचिवालयका अनुसार आजको बैठकमा बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहे तयार भएको छ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा बैठकका अतिरिक्त आज विभिन्न संसदीय गतिविधिका समितिहरूको पनि बैठक बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विज्ञान व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्ने तयार भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाकले बिहिबार भारत भ्रमणमा जानुहुने भएको छ। नेपालको लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री मुवाकले बिहिबार 2 दिने भारत भ्रमणमा जान लाग्नु भएको हो। श्रीवास्तवका अनुसार अर्थमन्त्री मुवाकले अन्य उच्च स्तरीय भेटवार्ता पनि गर्नुहुनेछ। भारतीय विदेश मन्त्री एस जयशंकर लगायतसँग पनि भेटवार्ता हुनेछ। गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढीपछि यो पहिलो विदेश भ्रमण हो। नेपाली कंग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत दिन विद्यमान कानून व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाढीमा आफन्त गुमाएका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि समेत गरिसकेको अवस्थामा पनि कानून प्रावधानका कारण उनीहरूलाई मृतक प्रमाणित गर्न नसक्ने अवस्था रहेको बताउनु भएको छ। मुलुकी देवानी संघीय संहिता 2074 40 बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष कुर्नुपर्ने अवस्था गरेको भन्दै उहाँले यसले पीड़ित परिवारलाई थप पीड़ा दिएको उल्लेख गर्नुभएको छ। रसुवा र नुवाकोटमा पुगेर फर्के लगतै आफूले यो विषय उठाएको स्मरण गर्दै थापाले आफन्त गुमाउँदाको अकल्पनीय शोकमाथि राज्यको कानूनी आयुषको पीड़ित परिवारलाई थप प्रताड़ित गरिरहेको बताउनु भएको छ। बाढ़ी गएको 3 साता बितिसक्दा पनि अति आधिकारिक तथ्याङ्क सार्वजनिक हुन नसकेको र राज्यका विभिन्न
निकायबाट हरे फरक फरक तथ्याङ्क आउँदा पीडित परिवार थापा अन्यलमा परेको उहाँको भनाइ छ। थापाको अनुसार बेपत्ता व्यक्तिको मृत्यु दर्ता हुन नसक्दा पौतिक सम्पत्ति तथा ब्याङ्क खाता नामसारी बिमा दाबी राहत र पेन्सन लगायतका सुविधाबाट